0: विभागले संचालन अर्थात आरम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको भाग्य चिट्ठा लक्की ड्रको नतिजा अनुसार किराना पसलमा सामान खरिद गर्ने उपभोक्तालाई पुरस्कृत गरिएको हो। विभागले 2,56,08,094 विद्युतीय र 7,077 नगद कारोबार गरेका करदाता मध्येबाटै विजेता छनौट गरिएको जानकारी दिएको छ। विभागका अनुसार 250 रूपियाँको सामान खरिद गर्ने कुपन नम्बर 00731525439 का उपभोक्ता कञ्चनपुरका हेमराज जोशी 10,00,000 रूपियाँको बम्पर उपहार प्राप्त गर्न सफल हुनुभएको हो। विभागले पुरस्कार रकम नियम अनुसार 25% कर काटेर 7,50,000 रूपियाँ भुक्तानी गरिने जानकारी दिएको छ। सरकारको कर प्रणालीमा व्यापक सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने नीति अनुरूप करदाता प्रोत्साहन उपहार कार्यक्रम प्रारम्भ गरिएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता करदाता मध्ये पारदर्शी रूपमा पहिलो चरणका विजेता छनौट गरेको छ। विभागले घोषणा गरेको नतिजा अनुसार अन्य 15 जना उपभोक्ताले प्रति व्यक्ति 1,33,334 रूपियाँ प्राप्त गरेका छन्, जसको कर काट्दा 1,00,000 रूपियाँ उपहार स्वरूप प्राप्त हुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग श्रृंखलाबद्ध परामर्श गर्नुभएको छ। उहाँले अर्थतन्त्र चलायमान बनाउनकै लागि देशको कर प्रणालीमा ठूलो हिस्सा ओगटेको निजी क्षेत्रको आत्मविश्वास र मनोबल उठाउने प्रयास स्वरूप निरन्तर संवाद गर्नुभएको हो। 250 को सामान किन्दा 10,00,000 पुरस्कार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: आजको नागरिक दैनिकमा सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकमा मुख्य खबर छापिएको छ। चैत 1-13 गते मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बालेन्द्र शाहले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गरे। मुलुकको समसामयिक विषयमा होइन, सुनसरीको देवानगंज 3 स्थित कप्तानगंजमा भएको द्विपक्षीय विवादको आगो तराई मधेसमा पनि सल्कन थालेपछि प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्। त्यो पनि प्रधानमन्त्री शाहले आम माध्यमलाई बोलाएर वा पत्रकार सम्मेलन गरेर होइन, आफ्नै सामाजिक सञ्जाल मार्फत पहिलो सम्बोधन सार्वजनिक गरे। सरकार नियन्त्रित सार्वजनिक सेवा प्रसार नेपाल अर्थात नेपाल टेलिभिजनले प्रधानमन्त्री शाहको सम्बोधन रेकर्ड गरेको थियो। तर प्रधानमन्त्रीलाई निजी संचार क्षेत्रमाथि त विश्वास लागेन नै, राज्य नियन्त्रित संचार संस्थामाथि पनि भरोसा भएन। त्यसैले त उनले नेपाल टेलिभिजनबाट आफ्नो सम्बोधन प्रसारण गर्नु पूर्व झण्डै 2 मिनट अगाडि नै अर्थात 1 मिनट 57 सेकेण्ड अगाडि नै सामाजिक सञ्जाल फेसबुकमा राखे। स्थानीय तहको निर्वाचन अघि संचार गृहमा गएर अन्तर्वार्ता दिएका शाहले काठमाडौँ महानगरपालिकाको मेयरको जिम्मेवारीमा पुगेपछिदेखि नेपाली संचार माध्यममा कार्यरत पत्रकारलाई अन्तर्वार्ता होइन भेट्न पनि आवश्यक ठानेका छैनन्। अहिले मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले सरकार महातत्का निकायलाई पनि विश्वास नगरेको स्पष्ट हुन्छ, जबकि प्रधानमन्त्री शाहको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेको करियर नै संचारकर्मीको रूपमा निर्माण हुँदै आइरहेको अवस्थामा छ। लामिछाने मात्र होइन, शाह नेतृत्वको सरकारमा सहभागी कम्तीमा 3 मन्त्रीको पृष्ठभूमि पनि संचारकर्मीकै छ। तर उनीहरू मात्र होइन, राष्ट्रपाबाट अहिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 2 दर्जन भन्दा बढ़ी सदस्यले पनि यही क्षेत्रबाट आफ्नो करियर शुरू गरेका हुन्। अहिले उनीहरू नै संसदमा 2/3 बहुमत नजिक छन् भने सरकारमा पनि राष्ट्रपा नै छ। तर यस क्षेत्रलाई बुझेका मात्र होइन, भोगेकाहरूबाट पनि नेपाली संचार क्षेत्र र संचारकर्मीहरूको सुधार तथा सकारात्मक विभेदको अपेक्षा गरिएको थियो, तर त्यो भएको छैन। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। पत्रकारिता दिशा कथा नेपाली संचार माध्यमका चुनौती शीर्षकमा रामकृष्ण रेग्मीको टिप्पणी छापिएको छ भने विपुल पोखरेलले मीडियामा बहुआयामिक संकट शीर्षकमा बताउनु भएको टिप्पणी पनि आजको नागरिक दैनिकमा छापिएको छ भने प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छौं भनेर संचार मन्त्री डाक्टर विक्रम तिमी सिन्हाको अभिव्यक्ति पनि आजको नागरिक दैनिकमा छापिएको छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जय नारायण आचार्यद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी र उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ। सदस्य सचिवमा रूपन्देहीका रोशन शेरसन तथा परिषद सदस्यहरूमा काठमाण्डौकी प्रतिसरा मानन्द, दाङका कृष्णराज चौधरी, तेर्थुमकी सीता सुब्बा, कास्कीका तीर्थ बहादुर गुरूङ, सिराहाकी रूपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर खर्ती नियुक्त हुनुभएको छ।

0: अर्ब 58 करोड 80 लाख 90 हजार रूपियाँ खर्च भएको छ।
1: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले नीतिगत सुधार गर्न नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने भन्दै भदौ 1 गतेदेखि श्रमिक उडाउन रोक्ने औपचारिक घोषणा गरेको छ। संघले शुक्रबारदेखि वर्तमान अवस्थालाई शून्य समय मानेर वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको हो। साउन 22 सम्म श्रम स्वीकृति लिएका श्रमिक भदौ 1 गतेसम्म गइसकेको हुनुपर्ने संघको भनाई छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास फेरि अगाडि बढ़ाएका छन्। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उनले दुई नयाँ कार्यकारी आदेश जारी गरेका हुन्। बिहिबार जारी गरिएको एउटा आदेशले आफ्ना सन्तान जन्मसिद्ध नागरिकताका लागि योग्य नहुने गैर नागरिकहरूको परिभाषा विस्तार गरेको छ।
4: नेपाली खबरमा अब खेल खबर। बक्सिङले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि सात खेलाड़ी सहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदैछ। जापानको आइची नागोयामा असोज तीन गतिदेखि शुरू हुने एसियाली खेलकुदमा चार पुरूष र तीन महिला बक्सरले नेपालको चुनौती पेश गर्नेछन्।
3: अब विचार विश्लेषणको पालो। आजको गोर्खा पत्र दैनिकमा दुःखले सिकाउने शिक्षा शीर्षकमा डाक्टर नम्रता पाण्डेले लेख्नु भएको छ, सुन खारिएपछि मात्र गहना बन्छ, हीरा दबावपछि मात्र चम्किन्छ र मानिस पनि संघर्षपछि मात्र परिपक्व हुन्छ। जीवनमा कठिन समय आउँदा डराउनु पर्दैन, त्यसलाई आत्मविश्वास, धैर्यता, विवेक र आध्यात्मिक चेतनाका साथ स्वागत गर्नुपर्दछ। यही संघर्षले भविष्यको सफलता, शान्ति र आनन्दको आधार तयार गर्दछ। जीवन रहुञ्जेल उतार चढ़ाव भइरहन्छ। दुःखले मानिसको धैर्यता र विवेक परिष्कृत गर्छ। कठिन समयले सम्बन्धको वास्तविक पहिचान गराउँछ। जीवनमा आउने कुनै पनि अवस्था स्थायी हुँदैन, आत्मचिन्तनबाटै व्यक्तिगत परिवर्तनको शुरूआत हुन्छ। संघर्षले मानिसलाई परिपक्व र बलियो बनाउँछ, आजको गोर्खा पत्र दैनिकमा छापिएको छ।
4: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 23 गते शनिबार, सन 2026 अगस्त 8 तारीक, साउन कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न, सही समय लाग्न केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह।
0: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन, महँगा र बीमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै।
1: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक, वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेश नपठाउने घोषणा।
0: इरानका सर्वोच्च नेता मुज्दबा खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी, खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार।
1: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। बिहानै मिरमिरेमा झोला वा रित्तो सिलिण्डर बोकेर घरबाट निस्कनु, घामको राप र धुलोमा घण्टौं कुर्नु अनि रित्तो हात वा ढिला गरी थकित भएर फर्कनु सामान्य नागरिकको अहिलेको दैनिकी बनेको छ। देशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको झण्डै 2/3 स्थिर सरकार छ। चुनावका बेला अनलाइन मार्फत नै सबै सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता भएको थियो, तर ती प्रतिबद्धता केवल नारामा सीमित भएका छन्। अरू त अरू, चूलो बाल्ने एक थान ग्यास सिलिण्डरका लागि नागरिक कैयौं दिनदेखि लाइन बस्न बाध्य छन्। 10,000 रूपियाँ तिर्दा पनि राज्यले सहज रूपमा पासपोर्ट दिन नसक्दा युवाहरू राहदानी विभागको लाइनमा छन्। यस्तै यातायात कार्यालयमा लाइसेन्स लिन, नवीकरण गर्न र कर तिर्न घण्टौं कुर्नुपर्ने बाध्यता उस्तै छ। अर्थात न्यूनतम सेवा पाउन पनि नागरिक लाइनमै उभिनु परेको आजको अन्नपूर्ण पोस्टले लेखेको छ। देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। ग्यास उद्योग र डिलरहरूमा सिलिण्डरको आपूर्ति अनियमित छ, त्यसैले नयाँ सिलिण्डर नपाएर उपभोक्ता रित्तो सिलिण्डर बोकेर डिलर धाउन बाध्य छन्। नेपाल आयल निगम भने ग्यास पर्याप्त रहेको दावी गर्छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सामान्य अवस्थाको भन्दा बढ़ी नै ग्यास आयात भइरहेको छ। एउटै व्यक्तिले धेरै भण्डारण गर्नाले लाइन बस्नु परेको हो। विक्रेताले व्यक्ति पहिचान नगरिदिँदा यो समस्या आएको हो। उहाँले भन्नुभयो आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण नगर्न आग्रह गर्दै कृत्रिम अभाव वा कालोबजारी गरिए कड़ा कार्यवाही गर्ने निगमले चेतावनी दिएको छ। नयाँ आर्थिक वर्षसँगै लागू गरिएको सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ प्रणाली पनि अवरूद्ध हुँदा नागरिक समस्यामा परेका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: यसैबीच सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जनजीविकाको सवालप्रति सरकार गम्भीर नबनेको भन्दै सरकार विरूद्ध संसदमै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा रासोपाका सांसदहरूले सरकारका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाए। रासोपाका सांसद मनिष झाले सरकार संचालनको शैलीमा सुधार आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो सरकार संचालन गर्न कता कता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। राज्य प्रणालीमा अझै ढंग पुर्याउनुपर्छ। रासोपाका निवर्तमान प्रवक्ता समेत रहेका झाले प्रधानमन्त्री बालेन्द्र शाहप्रति तीखो कटाक्ष पनि गर्नुभयो। हाम्रो सवारीको कालो सिसाको स्टिकर त हटायौं, सम्भवतः कालो चश्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ उहाँले भन्नुभएको छ। यस्तै रासोपाका अर्का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा ग्यास अभाव भए नभएको भन्दै कटाक्ष गर्नुभएको छ। रासोपाकै सांसदबाट सरकारलाई प्रश्न बारेको खबर आजका पत्र पत्रिकाले छापेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। गएर मध्यराती सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। केही समय लाग्छ, सही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नआत्तिनुहोस्। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन, प्रधानमन्त्री शाहले लेख्नु भएको छ। हिजो दिउँसोको संसद बैठकमा रासोपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो।
0: धेरै सरकारी अस्पतालका फार्मेसीमा धेरै बिरामीले खोजेका धेरै औषधि पाइँदैन। पीर पाटन अस्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवी शिक्षण, निजामती, कान्तिबाल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूति तथा स्थिर रोग अस्पताल होस् या शुक्रराज ट्रपिकल तथा सरूआ रोग अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, डडेलधुरा अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतमा राखिएका फार्मेसीमा औषधि पाइँदैन। यी अस्पतालहरूमा स्वास्थ्य बीमा सेवा लागू भएपछि बीमामा समेटिएका 1298 किसिमका औषधि मध्ये मुस्किलले 350 थरी मात्रै पाइन्छ। सरकारी अस्पतालका फार्मेसीलाई प्रभावकारी बनाउने भन्दै एक महिना अघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल फार्मेसी नाम परिवर्तन गरेर सुलभ फार्मेसी राख्न उर्दी गरेको थियो। शक्तिशाली सरकारको आदेश तत्कालै पालना भयो। सबै सरकारी अस्पतालले फार्मेसीको बोर्ड फेरे। अहिले देशभर सबैतर्फका सरकारी स्वास्थ्य संरचनाभित्र 11605 फार्मेसी छन्। ती सबैजसो फार्मेसीको नाम सुलभ फार्मेसी बनेको छ, तर नाम बदलिएका फार्मेसीमा बिरामीले खोजेको अधिकांश औषधि पाइँदैन। सरकारी अस्पतालमा फार्मेसीको नाम फेरियो, फेरिएन अवस्था देशभरका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा सुलभ फार्मेसी लेखिए पनि महँगा र बिमामा समावेश औषधि किन्न जानुपर्छ निजी फार्मेसीमै आजको नयाँ पत्रिकामा खबर छ।
1: सरकारले प्रतिबन्ध लगाएको कुवेतमा हजारौं नेपाली महिला घरेलु कामदारको हैसियतमा काम गरिरहेका छन्। सरकारी संयन्त्रलाई थाहा नभएको विषय पनि होइन। कुवेतको परराष्ट्र मन्त्रालयले दुई हप्ता अघि कुवेतको राजधानी कुवेत सिटी स्थित नेपाली दूतावासलाई पठाएको विवरण अनुसार गएको जून 30 कुवेतमा कार्यरत नेपाली घरेलू श्रमिकको संख्या 68,900 थियो। त्यसबाहेक निजी क्षेत्रको प्रतिष्ठानमा 1,15,000 र सरकारी सेवामा 421 जना छन्। नियमन गर्ने सरकारी संस्था पब्लिक अथोरिटी फर सिभिल इन्फर्मेशनद्वारा प्रकाशित तथ्याङ्क अनुसार कुवेतमा 28,05,679 जना विदेशी श्रमिक छन्, जसमा घरेलू श्रमिकको संख्या 8,83,308 छ। कुवेतको कानूनले घरेलू श्रमिक ल्याउन रोकेको छैन। कुवेत पब्लिक अथोरिटी फर म्यान पावर पामले घरेलू श्रमिक ल्याउन र रोजगारदाता घर वा घर मालिक वा स्पोन्सरलाई दिनका लागि कानूनी रूपमा कुवेती म्यान पावर कम्पनीलाई इजाजत पत्र अर्थात लाइसेन्स दिएको छ। सन् 2025 यस्तो लाइसेन्स पाउने म्यान पावर कम्पनी 488 छन्। नेपालले घरेलू श्रमिकका रूपमा जान प्रतिबन्ध लगाए पनि कुवेतको कानूनले त्यहाँ जुनसुकै बाटोबाट पुगे पनि नेपाली महिला ब्याङ्कलाई वैधानिकता अर्थात लिगल मान्छ। कुवेतका लागि पूर्व राजदूत मधुवन पौडेलका अनुसार घरेलु श्रमिकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयसँग गन्तव्य देश कुवेत खुशी छैन। कुवेतको घरेलु श्रम बजारका लागि नेपाल प्रमुख स्रोत हो। कुवेतमा घरेलु महिला लैजाने एक म्यान पावर कम्पनीमा कार्यरत नेपाली महिलाले आफ्नो कम्पनीले हरेक महिना 35 नेपाली महिला कुवेतमा घरेलु कामदारका लागि ल्याइरहेको बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: वैदेशिक रोजगार व्यवसायीले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिट्यान्समा असर पर्ने भएको छ। दिनमा करिब 2000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रूपियाँ रेमिट्यान्स पठाइरहेको अवस्थामा व्यवसायीले श्रमिक पठाउन बन्द गर्दा देशको अर्थतन्त्र असर पर्ने देखिएको छ। दुई तिहाई श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गएको वर्षको तथ्याङ्क छ। 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 मुद्दे माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजोदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि हिजो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। काया कैरनमा हेलो सरकारमा आउने गुनासा र सम्बोधनको प्रक्रियाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाका सवालमा सरकार गम्भीर नभएको भन्दै, राष्ट्रपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआतिन प्रधानमन्त्रीको आग्रह, सरकारी अस्पतालका फार्मेसीका नाम फेरिए पनि अवस्था फेरिएन, प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने सरकारी संयन्त्र हेलो सरकारमा उजुरीको चाप दिन प्रतिदिन बढ़दै गएको छ। कार्यालयका अनुसार फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, ईमेल लगायतका माध्यमबाट नागरिकले आफ्ना गुनासा दर्ता गरिरहेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत प्राप्त हुने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गर्ने तयारी पनि भइरहेको छ। हेलो सरकारमा गएको एक वर्षमा मात्रै गुनासोको संख्या 321% बढ़ेको छ। हेलो सरकारमा सबैभन्दा बढ़ी कस्ता गुनासा आउँछन्, ती गुनासाको सुनवाई र समाधानको प्रक्रिया कस्तो छ भनेर साथी कृष्ण शर्माले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालसँग कुराकानी गर्नुभएको छ।
7: विशेषत सार्वजनिक सेवा प्रवाहमा सुशासनसँग सम्बन्धितदेखि लिएर अब आफ्नो व्यक्तिगत विषय खयासी विषयदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलका कुराहरू सम्बन्धका गुनासाहरू आउँछन्। धेरै जसो विदेशबाट आउने गुनासोहरूमा वैदेशिक रोजगारीमा परेका ठगीहरू, होइन, विदेशमै पनि त्यस्तो कहिलेकाहीँ समस्या परेका कुराहरू लगायतका नागरिकको दैनिक जीवनमा पर्ने सबै प्रकारका समस्याहरूको बारेमा गुनासाहरू आउँछन्।
8: अब गुनासोको सम्बोधन चाहिँ कसरी हुने गरेका छ, त्यसको प्रभावकारिता कस्तो छ त?
7: हामीले नागरिकबाट लिएका गुनासोहरूलाई माध्यमको हिसाबले हेर्ने हो भने फोन मार्फत, मोबाइल मार्फत, हाम्रो वाट्सएप मार्फत, इमेल मार्फत, हाम्रो पोर्टल मार्फत धेरै माध्यमबाट चाहिँ हामी गुनासोहरू लिन्छौँ। ती गुनासोहरूलाई सर्वप्रथम आइसकेपछि हामी त्यसको एउटा स्क्रिनिङ गर्छौँ र सम्बन्धित निकायमा पठाउँछौँ ती गुनासोहरू। सबै गुनासो त प्रधानमन्त्री कार्यालयले मात्रै सम्बोधन गर्ने भन्दा नेपाल सरकारका अरू निकायहरू अथवा प्रदेश सरकार वा स्थानीय तह, त्यहाँ चाहिँ सम्बन्धित गुनासोलाई चाहिँ फरवार्ड गर्छौँ। त्यहाँ पुगिसकेपछि त्यो गुनासो सम्बोधन भयो भएन, त्यसका समाधानको पाटो चाहिँ के गरियो भनेर हामी चाहिँ रेगुलरली फोन मार्फत, इमेल मार्फत चाहिँ त्यसको फलोअप गर्छौँ र सम्बन्धित गुनासोकर्तालाई त्यसको बारेमा पनि रेगुलरली जानकारी दिन्छौँ।
8: गुनासो सुनवाई हुने प्रक्रिया 24 घण्टा हो कि, अर्थात् कुनै निश्चित समय पनि तोकिएको छ?
7: हेलो सरकारको टिम चाहिँ 24 घण्टा रहन्छ, होइन, यसलाई हामीले यही अफिसमा पनि कर्मचारीहरू 3 शिफ्टमा गरेर 24 घण्टा नै सञ्चालन गरेका हुन्छौँ र हामीले 24 घण्टा नै यसलाई अलग पोजिसनमा राखेर सञ्चालन गरिराख्छ।
8: यो सरकार गठन भइसकेसँगै गुनासोको संख्या पनि तीव्र देखिन्छ विगतको तुलनामा, यस हिसाबले सरकारका लागि यो चेतावनी मान्ने कि उपलब्धिका रूपमा हामीले यसलाई चाहिँ विश्लेषण गर्ने, के भन्नुहुन्छ यहाँले?
7: यो त अवसर हो, किनभने नागरिकले आफ्नो गुनासो सुनवाई हुन्छ भन्ने भइसकेपछि न गुनासो गर्ने हो। सामान्यतया चाहिँ हामीले अहिले पछिल्लो चरणमा चाहिँ जुन हेलो सरकार मार्फत नागरिकको गुनासो सुन्ने र त्यही अनुसार गुनासो फर्सेटको लागि पनि अगाडि बढेको कारणले गुनासोको संख्या पनि बढेको जस्तो लाग्छ। अर्को कुरा चाहिँ हामीले अब हरेक माध्यमबाट सहज तरिकाले पनि गुनासो लिने काम भएको कारणले गर्दाखेरि र सरकारप्रतिको विश्वास अभिवृद्धि भएकै कारणले गर्दाखेरि पनि नागरिकले गुनासो गर्छ। होला।
8: कतिपयले गुनासो राख्नका लागि समयमै सम्पर्क नहुने र अत्यन्तै व्यस्त भनेर चाहिँ सूचना आउने गर्छ, गुनासो राख्ने अवसरै मिलेन भन्ने पनि छ। यसलाई सहज बनाउने केही योजना छ कि के छ अवस्था?
7: पाँच सातवटा जति ल्यान्डलाइन फोनमा चाहिँ सँगै गुनासो लिने त्यो माध्यम पनि छ, हामी त्यही अनुसार गरिराखेकै हुन्छौँ। सँगसँगै चाहिँ अब मोबाइल मार्फत पनि गुनासो टिपेकै राखेका हुन्छौँ। अब कहिलेकाहीँ फोन गर्दाखेरि एकैचोटि फोन गर्दा धेरै को त्यो लाइन बिजी भएको कारणले गर्दाखेरि उहाँहरूलाई फोन मार्फत गर्दा केही समस्या चाहिँ परेको हुन सक्छ होइन। र अब हरेक सिफ्टमा कर्मचारीको संख्या बढाउने र नागरिकलाई चाहिँ सकेसम्म अब पोर्टल मार्फत गुनासो राख्नको लागि उत्प्रेरित गर्ने गरियो भने चाहिँ यो अलिकति यहाँले भने जस्तै कम हुन्छ भन्ने लागिरहेको छ।
5: वहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अरियाल। काया कैरनमा फेरि पनि खबरको सिलसिला। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि हिजो उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका पाँचका 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्ष गएका थिए। दुई बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर रा घर फर्कदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो।
6: गएको चैत 13 गते देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका बालेन्द्र शाह बालेनले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गर्नुभयो। सरकार नियन्त्रित सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनले प्रधानमन्त्री शाहको सम्बोधन रेकर्ड गरेको थियो, तर प्रधानमन्त्रीलाई निजी संचार क्षेत्रमाथि त विश्वास लागेन नै, राज्य नियन्त्रित संस्थामाथि पनि भरोसा भएन। त्यसैले त उहाँले नेपाल टेलिभिजनबाट आफ्नो सम्बोधन प्रसारण पूर्व झण्डै 2 मिनट अघि नै सामाजिक सञ्जाल फेसबुकमा राख्नुभयो। स्थानीय तहको चुनाव अघि संचार गृहमा गएर अन्तर्वार्ता दिएका शाहले काठमाडौँ महानगरपालिकाको मेयरको जिम्मेवारीमा पुगेपछि नेपाली संचार माध्यममा कार्यरत पत्रकारलाई अन्तर्वार्ता होइन भेट्न पनि आवश्यक ठान्नु भएन। अहिले देशको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले सरकार मातहतका निकायलाई पनि विश्वास नगरेको प्रश्न हुन्छ। मीडिया क्षेत्रमा सुधार ल्याउन सरकारले मुख्यत नीतिगत आर्थिक कानूनी र नियमनकारी सुधार गर्नुपर्ने देखिन्छ। यसका लागि सरकारले पारदर्शी र विभेदरहित विज्ञापन प्रणाली लागू गर्दै मदिरा कस्मेटिक औषधि जस्ता वस्तुको विज्ञापनमा निश्चित आचार संहिता सहित उदार नीति अपनाउनुपर्छ जसले मीडियाको आर्थिक संकट हल गर्न सहयोग पुर्याओस्। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डीटीएच सेवा डिस्क हो
1: डिस्क हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपाली समाज धेरै लामो समयदेखि संयुक्त परिवारमा चल्यो। संयुक्त परिवारमा 3 पुस्तादेखि कतै कतै 4 पुस्तासम्म बस्थे। समय फेरियो। शहरीकरण र रोजगारीका लागि टाढा जानुपर्ने लगायत कारणले संयुक्त परिवार भत्किन थाल्यो। त्यसपछि परिवारभित्र अन्तर पुस्ताको बीचमा भेटघाट पातलियो। युवा, केटाकेटी र वृद्ध वृद्धाको अलग अलग संसार निर्माण भयो। यसबारे पुस्ता बीचको आत्मीय सम्बन्ध मात्र होइन, ज्ञान, अनुभव र संस्कारको पुस्तान्तरण समेत कमजोर बन्दै गएको विज्ञहरूको भनाइ छ। समाजमा पारिवारिक संरचना तीव्र परिवर्तन भइरहेको छ। संयुक्त परिवार अहिले बिस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको छ। समाजशास्त्री प्रकाश राईका अनुसार यो परिवर्तन केवल शहरको समस्या मात्र होइन, समग्र नेपाली समाजले भोगिरहेको सामाजिक रूपान्तरणको परिणाम हो। 3 देखि 4

0: परिवर्तनको मुख्य कारण आर्थिक र राजनैतिक संरचनामा आएको बदलाव मानिन्छ। समाजशास्त्री प्रकाश राईका अनुसार मानिसहरूको जीवनशैली पनि उपभोक्तामुखी बन्दै गएको छ। शहरले चुड्दै आत्मीयता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: अब विदेशको खबर। इरानी सर्वोच्च नेता मुज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली संचार माध्यमले दावी गरेका छन्। च्यानल 14ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। त्यस्तै जेरुसलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणकामा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नु भएको हो। तर पदभार गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छैन। उहाँले लिखित वक्तव्य मार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनुभएको छ। रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरूमा नै घाइते हुनुभएको थियो। उहाँको स्थितिको बारेमा राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खानेपिनीसँगको प्रत्यक्ष अन्त्यक्रिया अहिले निकै कठिन छ भनी स्वीकार्नु भएको थियो। यसले उहाँको स्वास्थ्य बारे गरिएका अड़कलबाजीमा थप मलजल मिलेको समाचार संस्था एएनआईले जनाएको छ।
0: अब खेल खबर। नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको असम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुक्केबाजले खेल्नेछन्। पुरूष 55 केजीमुनि चन्द्रबहादुर थापा, 60 केजीमुनि खगेन्द्र रोकामगर, 70 केजीमुनि दानबहादुर दर्लामी र 90 केजीमुनि रविन नेपालले स्पर्धा गर्नुहुनेछ। त्यस्तै महिला 51 केजीमुनि रमिनिसा श्रेष्ठ, 54 केजीमुनि अस्मिता तामाङ र 65 केजीमुनि कुसुम तामाङ सहभागी हुनुहुनेछ। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर फर एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनुभयो। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रविन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभएको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राति पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी लुम्बिनी कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको पानी परेको छ। लमजुङको भुजुङ सहित आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा भुजुङमा सबैभन्दा धेरै 80.4 मिलिमिटर पानी परेको छ। आज दिउँसो मधेश बाहेकका प्रदेशमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमतीको पहाड़ी भेगका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँ र तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो।
1: सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको। भोलि संस्थापन र इतर दुवै पक्षले पूर्व निर्धारित आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरेका छन्।
0: नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा हिजो मात्र 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभावपछि विभिन्न 23 उद्योगका 61,050 सिलिण्डर वितरण गरिएको निगमले जनाएको छ। यसैबीच खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकियो भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 जनाको ज्यान जाने गरी भएको 2 समूह बीचको झडप र त्यसपछि सृजित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 12 घर तथा भौतिक संरचना तथा 61 गाड़ीमा क्षति पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: अब धितोपत्रको प्राथमिक निष्कासन अर्थात आईपीओमा कम्पनी छनौटदेखि शेयरको मूल्य निर्धारण र बाँडफाँड सम्बन्धको प्रणाली फेरिने भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार सम्बन्धी श्वेत पत्र सार्वजनिक गर्दै आईपीओ प्रणालीलाई बजारमा

0: पारदर्शी र जोखिम अनुसार नियमन गर्ने नयाँ योजना अघि सारेको हो।
1: र विद्युत नियमन आयोगले घरायसी उपभोक्ता वर्गलाई पनि समय र मौसम अनुसार फरक फरक विद्युत महसुल लगाउन निर्देशन जारी गरेको छ। आयोगले हिजो विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका जारी गर्दै मौसमी महसुल दर निर्धारण गर्न भनेको हो। काया कैरनमा अब पाल उखानको
0: बुद्धिमानलाई इशारा काफी।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन। महँगा र बीमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै।
0: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक, वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेश नपठाउने घोषणा।
1: इरानका सर्वोच्च नेता खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी। खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार।
0: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको नीति योजना र भाषण चाहिँ अनलाइनको, तर नागरिक भने लाइनमा बसिरहनु पर्ने बाध्यतामा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे मोबाइलमा केही हेर्दैछन्, नजिकै रहेको अर्को मान्छेले भन्दैछन्, अनलाइन सेवा भनेको लाइनमा बसेर सेवा लिने भनेको हो क्या, के मोबाइलमा चेक गरिरहने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाईसँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ जुसेले।
4: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखै सल्लाह देखेर के पाक बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
7: अब चैनपुरतिरै जानु पर्ला।
8: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि।
7: सब थोक त्यहीँबाट हुन्छ त।
8: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका 4, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-93181 र 98-69-78-33-33।
8: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
11: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045741। बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू,

0: हजार देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: घरमा घुठेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोचमा बनाउँदैछु म त। होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
2: ए, खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे। अब त्यो कता पाइन्छ, ज्याउरे छ कान्छा।
3: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ, सगरमाथा स्टोरमा जानु न।
4: सगरमाथा स्टोर तपाईँकै सेवाको लागि ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुपथ मूल्यमा पाइन्छ, साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनु होला।
0: सम्पर्क नम्बर 9800918059 र 9825249182।
4: सगरमाथा स्टोर चैनपुर नगरपालिका 6 0 पॉइंट प्रोप्राइटर पासाङ शेर्पा।
5: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: रेडियो अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
3: सानुमाया शेर्पा पाँचकफन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
4: मीडिया प्रेमी निमु शेर्पा पाँचकफन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल।

0: तरुण गाउँपालिका तीन प्याउली भोजपुर
1: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका सात आँखी भुई संखुवा सभा हाल मोरङ
0: लिम्बू विजय पाँच खबर नगरपालिका एक कुसुवा संखुवा सभा हाल मलेसिया
1: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका एक तेल्लोक संखुवा सभा
0: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुबेत
0: बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका चार भोजपुर
1: रवि पहाडी मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया
0: गजेन्द्र राई साल्पा चिलिछो गाउँपालिका चार भोजपुर
1: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
1: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएको तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदा चाहिँ आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरू 97.6 MHz रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई फेसबुक पेजबाट तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। तपाईँलाई हाम्रो पात्रबाट चाहिँ तपाईँले अहिले ठ्याक्कै सुन्न चाहिँ पाउनु भएको छैन किनकि हामीले यसलाई चाहिँ हामीले समस्याको समाधान गर्दैछौँ। तपाईँले चाहिँ यति बेला वेबसाइटबाट मजाले सुन्न सक्नुहुनेछ। वेबसाइटमा गएर www.radioarun.com.np लगइन गरेर सर्च गर्नुहोला, त्यहाँबाट तपाईँले सजिलैसँगले हामीलाई सुन्न सक्नुहुनेछ। र विशेष गरी यस कार्यक्रम शुभ सन्देशको विषयलाई तपाईँले सुन्दै आउनुभएको छ हप्ताको सातै दिन सातैभर, यानि कि बिहान 7 बजेदेखि 8 बजीसम्म हामी तपाईँहरूसँगै रहन्छौँ। यो एक घण्टाको अवधिबाट हामी तपाईँहरूसँग जोडिन्छौँ र यो बसाई भनेको तपाईँका विशेष शुभकामना सङ्गाल्ने बसाई हो। र यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर सहकार्यमा जोडेर साथ दिनु भएको छ। विशेष गरी म जम्मा हाम्रा 20 जना मिडिया प्रेमी साथीहरूलाई यो बसाईमा सम्झन चाहन्छु र विशेष मनैबाट पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र एकदम बिहानीको बसाई छ, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्थामा भए तापनि हामीले सुनेर साथ दिनुहोला, छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला एकदम बिहानीको बसाई छ, यता कैनपुरतिर अहिले बाहिर घाम लागिरहेको छ, होइन अब लुकामारी गर्दैछ भनौँ न, बादल घरि घरि घाम यस्तै छ, लुकामारी गरिरहेको अवस्था छ। तपाईँहरूकोतिर कस्तो छ, के छ मौसम, त्यो पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ। एकदम बिहानीको बसाई छ, यति बेला कतिपय साथीहरू त काममा भनौँ बारीमा कोदो रोप्नको लागि गइसक्नु भयो होला, कतिपय साथीहरू ओछ्यानमै हुनुहुन्छ होला, कतिपय साथीहरू बिहान घरको घर धन्दा गर्दै हुनुहुन्छ होला, होइन जस्तै अवस्थामा भए पनि हामीलाई छोटो समय निकालेर अथवा कल गरेर साथ दिनुहोला भन्न चाहन्छु। र तपाईँले यति बेला फेसबुक लाइभबाट पनि हामीले सुनिराख्नु भएको छ, फेसबुक लाइभबाट पनि तपाईँका आफ्ना केही विशेष शुभकामना सन्देश भन्नै पर्ने छ भने तपाईँले लेखेर पनि पठाउनुहोला, तपाईँको ती सन्देशहरूले पनि व्यवसायमा म चट्टोमा भए पनि भाषण गर्नेछु। अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ भने दाम्पत्य जीवनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र जो जति साथी आफ्नै आफ्नो क्षेत्रमा रहेर यति बेला काम कार्य गरिराख्नु भएको छ, तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि चाहिँ कार्यक्रममा तपाईँहरूले फटाफट फोन डायल गर्दै गर्नुहोला, तपाईँहरूको लागि भनेर छुटिरहेको नम्बर 98 40 68 68 23 को लाइन खुल्ला छ। आज हामी शनिबारे बसाईमा छौँ, यो बसाईमा हामी जहाँ चाहिँ देशभन्दा बाहिरको साथीहरूसँग आज जोडिन सक्दैनौँ, हामी देशभित्रको नेपाली साथीहरूसँग जोडिन्छौँ, पक्कै पनि भोलिको बसाईमा हामी प्रवासी मनहरूसँग पनि यो बसाईमा जोडिने छौँ। भन्दै भन्दै तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रम शुभ सन्देशको यो आरम्भमा एकदमै मिठो गीत राख्नेछु, गीत पश्चात फेरि पनि तपाईँहरूमा फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थियो मैले नेपालको छोरोमा। यो गीतलाई रेशम सापकोटाको आवाज थियो यो गीतमा। यो गीत पश्चात पुनः स्वागत छ। र अब भने चाहिँ फटाफट आउनु होला तपाईँहरूको लागि भनेर छुट्याएको नम्बर मैले अघि पनि एकपटक जानकारी गराएको थिएँ, फेरि पनि जानकारी गराउँछु। 9840668623 को लाइन खुल्ला छ। अब भने चाहिँ म ढिला गर्दिन ल, तपाईँहरूसँगै कुराकानी गर्नेछु, तपाईँहरूको विशेष शुभकामना सम्झाउनेछु। यति बेला आजको लागि फर्स्ट टाइम लगेको लर साथी लाइनमा आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते।
1: गुड मर्निङ, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, बोल्दैछु सुनिता कुलुङ बालाबाट। हजुर, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, मेरो पनि खबर समग्रमा एकदम ठिक छ, राम्रै छ भन्नुपर्छ। म पनि सन्चै आरामै तपाईँहरूसँग यसरी नै गफगाफ गर्दै है त। हजुर, ल पक्कै पनि म आराम कुशले सन्चै रहने कोसिस गर्नेछु। आमा अब अहिले त ठिकै छु, भरे के हुने त्यो पत्तो छैन नि त।
1: हजुर,
0: ल हुन्छ, अनि आइपुग्नु भएको छ कार्यक्रममा। अनि सुनिताजी, अब साईमा तपाईँको विशेष शुभकामना सन्देश कसको लागि?
1: अनि आज जन्मदिन मनाउँदै रहन्छु बहिनी दाई ढकाल धर्म राष्ट्र छोरी सारना ढकाललाई जन्मदिनको धेरै धेरै शुभकामना। बहिनी जानुभएको खाले भाइहरू पहिलामा सफलताई सफलता सुनोस् उहाँहरू माथि जति भन्न चाहन्छु। अनि साथी धेरै हुन्छ जुन दिनमा जिन्दगी प्रोग्राम सुनेर बस्नुभएको सम्पूर्णलाई शुभदिन भन्ने भयो। नमस्ते भाइ।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ, शङ्कुवासभ बालकको साथी। सुनिताजीसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
2: नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? पशुपति तामाङ लुहाकोटबाट बोल्दै हुनुहुन्छ है?
2: हजुर।
0: अनि पशुपतिजी, तपाईँ त कता हराउनुहुन्छ घरिघरि घरिघरि त?
2: घरिघरि भन्दा नि कामको व्यस्तताले भ्याइँदै भ्याइँदैन, अनि यसो अब त काम अलिक सकिएको जस्तो भयो अनि।
0: ओहो, भनेपछि एकदमै कामले गर्दाखेरि बिचमा हराउनु भयो है?
2: हजुर
0: हजुर, जे होस् हामीलाई सम्झनुहुन्छ, बिर्सनु त भएको छैन पक्कै पनि, कुनै कुनै समयमा यसो आइराख्नुहुन्छ होइन?
2: हजुर
0: हजुर, पक्कै पनि। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला घाँस काट्न जाँदैछु, अनि बाटोमा हिँड्दै फोन हानेको लाग्यो अनि।
0: हजुर, भनेपछि घाँस काट्दै जानु, घाँस काट्नको लागि जाँदै हुनुहुन्छ है?
2: हजुर
0: हजुर, ल एकदम मजाले राम्रोसँगले जानुहोला, घाँसको भारे पुर्याएर चाँडै घर फर्कनु होला भन्न चाहे। अनि आइपुग्नु भएको छ कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ, कसको लागि?
2: शुभकामना सन्देश राख्नु खोजे तपाईँ लगायत रेडियोहरूलाई शुभ दिन, कार्य सफलताको शुभकामना भन्न चाहन्छु। अनि यात्रा गराउने साथीहरूलाई शुभ यात्रा, यात्रा सफल, अनि पर्सिको दिन जन्मदिन आउँदै हुने छोरा जन्मदिनको धेरै धेरै शुभकामना, र साथीहरूले प्रोग्राम सुनेर भन्नुहोस् सम्पूर्णलाई
0: शुभ दिनको सम्मान गर्दै। हजुर, नमस्ते, टेक बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पशुपति तामाङ लुहाकोटबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो विशेष शुभकामना सन्देश व्यवसायमै राखेर छुटिसक्नु भएको छ भने, यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
3: हेलो, नमस्ते, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, वरुण चञ्चले भोजपुरबाट। हजुर, के छ वरुणजी, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, ठिकै छ, राम्रै छ, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ नि? हजुर हजुर, ल सधैँभरि यस्तै राम्रै रहनु होला। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका शुभकामना सन्देश कसको लागि?
3: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दाखेरि आज यात्रामा फुपू अनि म बहिनी यहाँ सङ्कुटाको तामकोबाट भोजुरसम्मको फुपूहरूलाई अनि मलाई नि एकदम शुभयात्रा भन्न चाहन्छु। अनि अहिले जो जतिले प्रोग्राम सुनेर बसिरहनु भएको छ सबै सबैलाई आज दिन शुभ अनि काल सफलताको धेरै धेरै शुभकामना भन्दै दिन्छु ल बाई बाई
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो वरुण चञ्चलले भोजपुरबाट उहाँसँग म चाहिँ उहाँ साथी यात्रामा नै हुनुहुँदो रहेछ उहाँलाई शुभ यात्रा राम्रोसँग जानुहोला भन्न चाहे उहाँले पनि आफ्नो विशेष शुभकामना सन्देश राखेर यो व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला लाइनमै हुनुहुन्छ अर्कोजना मित्र म उहाँलाई पनि अन्यार गर्छु हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर बासीखुराबाट एलिसा बान्तवराई है हजुर एलिसाजी अनि यति बेला के गर्दै हुनुहुन्छ हजुर भनेपछि एकदमै बसी बसै घाम लागेको छैन होइन हजुर मेरो खबर समग्रमा सबै ठिकै छ राम्रै छ म पनि आरामै छु भन्नुपर्छ है त हजुर हजुर ल हुन्छ अनि आइपुग्नु भयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि
4: लगायत आज जन्मदिन मनाउने दिदी उर्मी दराईलाई जन्मदिनको लख लक्षीका कारण हेपी बर्थडे टु दिदी अनि मेरो साथीको तर्फबाट पनि रेडीका कारण हेपी बर्थडे टु यु कार्यक्रम जस्तो कार्यक्रमलाई पनि लगाइदिएको छ त्यो कुरा बस्ने सबैलाई दिन के गरेर कारणमा भन्ने खुसीलाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट हुनुहुन्थ्यो एलिसा बान्तवा एलिसाजीसँग म छुट्टै उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा ब्याक टु ब्याक म उहाँले पनि अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ हेलो नमस्ते
5: हेलो गुड मर्निङ नमस्ते
0: हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नुभयो हजुर बोल्दैछु पाँच खबनबाट चन्द्रमाया तामाङ
5: हजुर पक्कै पनि
0: अनि तपाईँले रेडियो त ठुलो नै खोल्नु भएको छ कि क्या हो
5: हजुर
0: रेडियो एकदमै ठुलो खोल्नु भएको छ कि क्या हजुरले ओहो भनेपछि बाहिर रेडियो बजिरहेको छ भित्र खाना बनाउँदै हुनुहुन्छ तपाईँ ल अनि आइपुग्नु भएको छ कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि
5: अनि साथीहरू अब धेरै जति पनि साथीहरू प्रोग्राम सुनेर बस्नु भएको छ सबै साथी
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चन्द्रमाया तामाङ हुनुहुन्थ्यो संखुवा सभा पाँच भवनको साथी उहाँसँग नै छुटे उहाँले पनि सबै सबै साथीहरूमा एकमुष्टमा आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला अर्को जना साथी पनि हुनुहुन्छ है लाइनमा हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ के छ उर्मिलाजी तपाईँको खबर खबर सुनाउनुहोस् यति बेला के गर्दै हुनुहुन्छ हजुर मेरो खबर समग्रमा सबै ठिकै छ राम्रै छ भन्नुपर्छ अनि यति बेला घरतिरै बसिराख्नु भएको छ है
5: बारीतिर
0: भनेपछि अब यति बेला त मकै त पाक्ने बेला भएको छैन होला जङ्गली जन्तुबाट नै बचाएर खानु पर्यो होइन बारीतिर हुनुहुन्छ यति बेला हजुर हजुर ल एकदमै राम्रोसँगले हेर्नुहोला अनि आउनुभयो कार्यक्रममा अनि हामीलाई सुन्नु पाउनु भएको छ या भएको छैन हजुरले हजुर सुन्दै हुनुहुन्छ पक्कै पनि ल हुन्छ एकदम खुसी लाग्यो आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ नि त
4: खासमा त तपाईँ लगाएर अरू मैले मोलिनु पर्ने शिवजीको कामना कार्य सफलताको धेरै शुभकामना भन्न चाहन्छु अनि कार्यक्रमलाई माया गरेर प्रायोजन गरिनु प्रेम सत्यले पनि आफ्नो क्षेत्रको शुभकामना शुभ दिन भन्न चाहन्छु अनि
6: हिमाली जन्मदिन गरेको थियो साथी कविता राई रोदन अनि अनि छोरी बहिनी कविता राईको छोरी छोरी नै सशिता राईको पनि जन्मदिन गरेको छ तिनैजनालाई एक दिनको ढिलै भए पनि याद गर्दै भन्न चाहन्छु अनि यात्रामा हुनुहुन्छ आज काठमाडौँदेखि निन्दसम्मको यात्रामा हुनुहुन्छ सर्वसिद्ध अरूको यात्रा राम्रोसँग जानु होला यात्रा सफलताको शुभकामना भन्न चाहन्छु अनि केही साथीहरूलाई शुभकामना सन्देश दिनु गर्दा पाँच साथी हुनुहुन्छ अर्जित आले अनि मनकुमारी कान्छी कुलुङ आशिष नायनी मा शेर्पा सर्वसिद्ध भइहाल्नुभयो अनि गगनदेरा सिंह गुरा सरस्तारा लगायत जति पनि यो समयमा प्रबन्धमा बस्नु नामको कतिपय साथीहरूलाई अब धेरै सम्झना भन्दै गरिदिन भन्ने
0: नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला उर्मिला राई भोजपुरबाट हुनुहुन्थ्यो उहाँसँग पनि म छुटेँ उहाँले पनि

0: फेसबुक अडियो लाइभबाट पनि हामीलाई धेरैजना साथीहरूले सुन्दै हुनुहुन्छ, सँगसँगै कमेन्ट पनि गर्दै हुनुहुन्छ। कमेन्ट मार्फत पनि तपाईँ यति बेला साथीहरूले आफ्ना शुभकामना सन्देशहरू लेखेर व्यवसायमा पठाइराख्नु भएको छ। यति बेला म कमेन्ट पनि हेर्नेछु। यति बेला सम्झना रुङबाङसँग हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। मी सम्झना सभापोखरी ज्यामिरीबाट सुन्दैछु लाइभ मार्फत प्रोग्राम। कार्य सफलताको शुभकामना सन्देश गुरुङलाई भन्नुभएको छ र सबै सबैमा शुभ दिन। गेटवेल्सन भाइ हिमाल याम्फुलाई भन्नुभएको छ। मेनुका गुम्बा तामाङ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ नमस्ते भन्नुभएको छ। के छ खबर सिस्टर भन्नुभएको छ। मेरो खबर एकदम ठिकठाक छ भन्नुपर्छ है त, तपाईँको के छ। त्यसै गरी यति बेला सोनिम राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ मी सोनिम राई भन्नुभएको छ। भन्दा पनि उहाँले सहयात्री सरु भन्नुभएको छ। उहाँले सबै सबैमा शुभ दिन भन्नुभएको छ। ढकाल धर्मराज हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। म ढकाल धर्मराज बेलतामर झापा घरबै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा साउन 23 गते जन्मदिन मनाउने मुटुकुटुक र प्यारी ठूली छोरी साधना ढकाल, त्यसै गरी विराटनगर कोशी एफएम की पुरानो आरजे सम्झना गौतमलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ। निरुषा खालिङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते। मि निरुषा खालिङ चैनपुर भित्रीबाट सुन्दैछु है, सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला निर्मला राई हुनुहुन्छ, उहाँले पनि ह्याभ वन्डरफुल डे अल भन्नुभएको छ। भने यति बेला थोमस हुनुहुन्छ, उहाँले नमस्ते सुन्दैछु संखुवा सभा खराङ घरबै हाल कत्तारबाट भन्नुभएको छ। उहाँको रियल नाम चाहिँ के होला, तपाईँले त्यो पनि लेखेर पठाउनु भए एकदम राम्रो हुन्थ्यो। दुखी कल्पना राईले पनि शुभ दिन अल भन्नुभएको छ। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु काठमाडौँबाट किशोर कोही। ओहो, अनि के छ तपाईँको खबर खबर सुनाउनु। सधैँ कमेन्ट मात्रै गर्ने साथी आज ठ्याक्कै कलमै आउनु भएन। हजुर, भनेपछि हामीलाई अनलाइनको मार्फत अनलाइन भनौँ फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ। जो तपाईँको कमेन्ट मैले देखिरहेको हुन्थेँ, तर आज प्रत्यक्ष कुराकानी भयो, एकदम खुसी लाग्यो। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्। हजुर, हाम्रो पनि खबर खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। हामी सबैजना आरामै छौँ भन्नुपर्छ है त। हजुर ल, पक्कै पनि अब आरामै रहने कोसिस गर्नेछौ। अनि तपाईँसँग त मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ है व्यवसायमा। हजुर, एकदम फर्स्ट टाइम आउँदै हुनुहुन्छ तपाईँले। एकदमै यो कार्यक्रम यो शुभ सन्देशको व्यवसायमा एकदमै धेरै धेरै स्वागत गरे है त। हजुर ल, हुन्छ। अनि आइपुग्नु भएको छ कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
1: हुन्छ, विशेष त अब तपाईँ लगाएका दुईवटा टिमलाई नै आजको दिन भएर अनि दार्जी सफलताको शुभकामना भन्नु है। त्यसपछि आज फेरि पनि द भोइस अफ किड्सको या उयो रनिङमा हुनुहुन्छ बहिले मेरिललाई, बहिनीलाई चाहिँ फेरि पनि अगाडिको यात्राहरू अझै राम्रो सफल रहोस् र शुभकामना पनि भन्न चाहे। अनि मलाई किन्नुहुने सम्पूर्णलाई शुभ दिनको कामना भन्दै छु। नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। यति बेला साथी हुनुहुन्थ्यो किशोर कोही, यति बेला काठमाडौँबाट हुनुहुन्थ्यो। उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
2: हेलो गुड मर्निङ नमस्कार।
0: हजुर गुड मर्निङ नमस्कार, सपना तामाङ बोल्दै हुनुहुन्छ जस्तो लाग्यो होइन?
2: हजुर एकदमै।
0: चिनी त म सधैँभरि चिनि नै रहेको हुन्छु प्रायः जस्तो सबै साथीहरूलाई, तर सबैजनाको साथीहरूको नाम लिएर पनि मैले साधै हुँदैन, त्यही भएर कतै कतै कसै कसैको मात्रै लिन्छु नि त म। हजुर हजुर, एकदम गाह्रा गाह्रै छ। अनि के छ हाम्रो सपनाजीको खबर खबर सुनाउनुहोस्। यति बेला के गर्दै हुनुहुन्छ?
2: मेरो खबर ठिकै छ, मौसम कहिले घाम लाग्ने कहिले धुम लाग्ने त्यस्तै छ, अब घरेसी कामतिर काम गर्दै पर्छ त्यस्तै छ भनौँ न।
0: हजुर, भनेपछि घरेसी काममै व्यस्त हुनुहुन्छ अनि हामीलाई पनि सुन्दै हुनुहुन्छ। अघि नै मैले थाहा पाइरहेको थिएँ त्यहाँनिर तपाईँ अब के भन्ने र होइन, अब एउटै घरमा हुनुहुन्छ त्यही भएर पनि मैले अघि नै थाहा पाइसकेँ सुन्दै हुनुहुन्छ भनेर त पक्कै पनि।
2: हजुर एकदमै, अब मेलोतिर हुँदा पनि रेडियो चाहिँ अब ठुलो साउन्ड बनाएर सुन्छौँ नि हामी।
0: हजुर हजुर,
2: गर्न नपाए पनि।
0: हजुर हजुर, के गर्ने अब यस्तो नि त, काम गर्दाखेरि अब हामीले काम गरिराख्दाखेरि अब रेडियो सुनेर बस्ने बानी हुन्छ कतिपयको त होइन, एकछिन रेडियो छोड्नलाई मन हुँदैन, त्यही पनि अब साउन्ड ठुलो नपारे त अब कामै हुँदैन नि त। अनि साउन्ड ठुलो बनाउने हो, बारीमा जाने हो, काम गर्ने हो होइन।
2: हजुर हजुर।

0: हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो आउनुभयो. व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
1: हुन्छ, खासमा त हजुर लगायत इन्टा टिमलाई नै शुभ रहोस्, आजको दिन शुभ रहोस, प्लस कार्य सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहिँ. अनि भर्खरै कल गर्दै

0: साथीहरू धेरै हुनुहुन्छ जुन जुन माध्यमबाट प्रोग्राम्स लिएर बस्नु भएको छ उहाँहरू सम्पूर्णलाई नै आजको दिन सुपर आउनुहोस् भन्दै छ। नमस्ते टेक केयर बाई बाई।
1: हजुर नमस्ते टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ सङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला सुनिता कुलुङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो गुड मर्निङ, नमस्ते सुमिता, के छ खबर भन्नुभएको छ। मेरो खबर ठिकै छ, म पनि प्रोग्राम सुन्दैछु। सङ्खुवा सभा बालाबाट जन्मदिन मनाउने हुने दाई ढकाल धर्मराजको छोरी साधना ढकाललाई जन्मदिनकै धेरै धेरै शुभकामना भन्नुभएको छ। अर्जुन याखा हुनुहुन्छ, नमस्ते गुड मर्निङ मी अर्जुन याखा, यता धर्मदेवी दुई तामाफोकबाट हो, कार्यक्रम सुन्दैछु, शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी यति बेला शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, हेलो नमस्ते शुभ बिहानी पास्टर हिलियाङ साथ घर भइहाल फिरिम चार डब्लुबाट, के छ खबर हजुरहरूको भन्नुभएको छ। मेरो खबर एकदम ठिकठाक छ। अनि हजुरको चिया नास्ता भइसक्यो होला है भन्नुभएको छ। मेरो चिया नास्ता भएको छैन भन्नुपर्छ है त। अनि उहाँले एकदमै धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त म प्रोग्राम सुनेर बस्नुहुने सबै सबैमा शुभ दिनको कामना गर्छु है भन्नुभएको छ। सुजाता याखा इलुङबाङ हुनुहुन्छ, उहाँले गुड मर्निङ सबैजना साथीहरूमा भन्नुभएको छ। मिस सुजाता याखा मोरङबाट भन्नुभएको छ। अनि राई राई राई यी तिनवटा आइडी राई राई भएको उहाँले लेख्नु भएको छ, गुड मर्निङ सुन्दैछु है भन्नुभएको छ। प्रतिमा स्पर्शी हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ हेभ अ गुड डे अल भन्नुभएको छ। अश्मी सोताङले पनि यति बेला हामीलाई खातबारीबाट सुन्दैछु, सबैमा शुभ दिन भन्नुभएको छ। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते।
2: हेलो गुड मर्निङ नमस्कार।
1: हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर सोनिम शेर्पा है ओखलढुङ्गाबाट। आज कता निन्द्रामै हुनुहुन्छ कि क्या हो? होइन होला, तपाईँको त्यो निन्द्रा हट्ने बेला भएको छैन, मैले थाहा छ नि, मलाई एकाएक थाहा छ तपाईँको निन्द्रा हट्ने बेला अझै एक घन्टा बाँकी छ नि सुनिमजी। भनेपछि उठ्ने बेला अझै भएको छैन, ओछ्यानतिरै हुनुहुन्छ, अब अझै सुत्न नै बाँकी पनि होला होइन र कि कसो? हजुर ल ल छिटो छिटो निस्किनु होला, घाम झुल्केर माथि डाँडा काटिसक्यो होइन र? हजुर हो नि, के गर्ने ल। हुन्छ अनि यति बेला के गर्दै हुनुहुन्छ सुनिमजी? यति बेला के गर्दै हुनुहुन्छ? हजुर आज फोन गरिदिउँ न त भनेर गर्नुभयो, अरू बेला चाहिँ गर्नु मिल्दैन छ कि क्यारे? त्यही त भन्दैछ त, अनि तपाईँ उठ्दा उठ्दा प्रोग्राम यता सकिसकेको हुन्छ, त्यही भएर आज चाहिँ कहाँबाट बिम्जिएर सपनामै हुनुहुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ फेरि।
2: हजुर ल, अरू बेला नौ बजे आउँदा त मजा हुन्थ्यो, कति बेला नौ बजे अनि कार्यक्रम सुन्नतिर लाग्थ्यो
1: अहिले त। हजुर हजुर एकदमै हजुर गाह्रो छ, कार्यक्रम सरेदेखि साथीहरूको निन्द्रा पनि कता कता अब भगाउनु पर्यो नि त होइन र? हजुर हजुर ल हुन्छ, एकदमै कुराकानी लामो लामो नै भयो। हुन्छ सुनिमजी आउनुभयो यो बसाईमा, तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
2: हुन्छ विशेष तपाईँ लगायत हाम्रो रेडियो अरुण होलिङका दिन सम्पूर्णलाई शुभ दिन भन्न चाहन्छु। अनि शुभ दिनको कामना दिनु पर्दाखेरि नेपालदेखि भारतमा दिल्लीसम्मको यात्रामा हुनुहुन्छ हाम्रो सुमन गुरुङ, उहाँलाई शुभयात्रा पद्मकारी सफलताको शुभकामना भन्न चाहन्छु। अनि ओखलढुङ्गा मोलुङदेखि हाम्रो बजारसम्म ओखलढुङ्गा बजारसम्मको यात्रा हुनुहुन्छ, प्यारी साथीलाई शुभयात्रा राम्रोसँग आउनुहोला भन्न चाहन्छु। अनि सम्पूर्ण साथीहरूले सम्झिरहेको शुभ दिनै भन्दैछु कि नमस्ते।
1: हजुर नमस्ते टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सोनिम शेर्पा ओखलढुङ्गाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ र अब पनि कार्यक्रम शुभ सन्देश मार्फत म तपाईँहरूमा एकदमै छोटो मिठो देशभक्ति गीत राख्नेछु। गीत पछि छोटो विश्राम रहनेछ, विश्राम पछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने
1: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154992 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20, बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 9841-25-9999, 9842-52-496, 9841-93-686 र 9842-76-778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बैसेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले यति बेला हामीलाई फेसबुक लाइभबाट पनि प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। त्यसै गरी फ्रिक्वेन्सीबाट पनि तपाईँले सुनिराख्नु भएको छ। बिहानीको बसाई आउनुहोला, 98.40/68/68 लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र म पनि मडिला गर्दिनँ, यति बेला फोन लाइन तर्फै लाग्छु। कोही साथी लाइनमा हुनुहुन्छ प्रतीक्षामा। हेलो, नमस्ते।
1: हेलो, गुड मर्निङ, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्कार। ठ्याक्कै युनिसा तामाङ बोल्दै हुनुहुन्छ है? हजुर, पक्कै पनि। मेरो मुखमा त सपना मात्र झुन्डिरहेछ, किन हो कुनै आजकल? अनि के छ युनिसाजी, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि प्रोग्राम पनि सुन्दै हुनुहुन्छ, घरैसि काममा पनि व्यस्त व्यस्तै हुनुहुन्छ होइन र?
1: हजुर,
0: ल एकदमै राम्रोसँगले गरेपछि काम गर्नुहोला, आफ्नो काम कार्यमा ध्यान दिनुहोला होइन। अब अरू त म के भन्ने र, आफ्नो राम्रोसँगले आफ्नो ख्याल गर्नुहोला है। हजुर, एकदमै दुई तिनतिरै एक्लो मान्छेलाई गाह्रो गाह्रो छ नि त, अब एक्लो मान्छे हुनलाई पनि गाह्रो छ, सबैतिर भ्याउनै पर्ने होइन र? हजुर, पक्कै पनि। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न।
1: हजुर, मेरो खबर सबै ठिकै छ, आज चाहिँ मजाले घाम लागिरहेको छ भन्नु पर्यो।
0: अनि मजाले घाम लागिरहेको छ र पारिपट्टि?
1: हजुर, एकदमै मजाले घाम लागिरहेको छ, त्यता चाहिँ अलिअलि खासै कुहिरोले ठेकेको जस्तो लाग्यो।
0: अनि यस्तो त यहाँबाट पारिपट्टि हेर्दाखेरि केही देखिँदैन, सबै कुहिरो लागिरहेछ। यहाँबाट त सम्भवत तपाईँको गाउँ त ठ्याक्कै देखिन्छ भित्रैबाट, तर अहिले चाहिँ कुहिरोले देखिन सकिरहेको छैन, एकदम बाहिर धुम्मै नै छ अवस्था, म निस्केको त छैन, यहाँबाट हेर्दा धुम्मै छ भनौँ न है। ठिकै छ, निकाली निकाली हेर्नुपर्छ, तर ठ्याक्कै अब तपाईँको त पारिपट्टि पऱ्यो या स्टुडियोबाट यस्तो उँधो फर्केर यस्तो बोल्दै हेर्दा पनि ठ्याक्कै देखिन्छ गाउँ चाहिँ, तर घर चाहिँ चिन्न सकिँदैन कुन हो भनेर।
1: हजुर
0: हजुर, ल एकदमै आउनुभयो, खुसी लाग्यो कुराकानी भयो युनिसाजी व्यवसायमा। तपाईँको शुभकामना सन्देश तर्फै लाग है।
1: हजुर, मेरो शुभकामना सन्देश राख्नुभन्दा फर्स्टमा नै तपाईँलाई आजको दिन शुभ होस् प्लस तपाईँ सफलताको धेरै धेरै शुभकामना भन्न चाहे। त्यस्तै गरी प्यारी साथी हुनुहुन्छ दिलसा राई, उसलाई शुभ दिन। भावना मगर, जिन्दा तामलिङ, बहिनी सपना तामाङ, सोल्डिनी चन्द्रमा तामाङ, बहिनी रिमा थामी, सुन्ता कुलुङ, सानो कमला लगायत मलाई जसले युनिसा तामाङ हरेर दिनुहुन्छ, सबैलाई आजको दिन शुभ होस्।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युनिसा तामाङ, शङ्खुवा सभा धर्मदेवी नगरपालिका 4 मामलिङको साथी, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते।
2: हेलो, गुड मर्निङ।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: बिपिन राई, पाखरीबासबाट।
0: हजुर, बिपिन राई पाखरीबासबाट बोल्दै हुनुहुन्छ है? हजुर, के छ नि हाम्रो बिपिनजीको खबर खबर सुनाउनुहोस्, यो बिहानीको बसाई के गर्दै हुनुहुन्छ?
2: ठिक ठाक छ, घरै चाहिँ काममै थिएँ, अहिले रुखमाथि थिएँ है, भर्खर झरेर रुखमै पुरा प्रोग्राम सुन्दै, तपाईँहरूलाई सुन्दै बसिँदै काम गर्दै यस्तै त हो नि।
0: हजुर, भनेपछि कता अहिले घाँस काट्न जानु भएको छ हो?
2: घाँस काटिरहेको थिएँ।
0: हजुर, एहे ल, रुखमा चाहिँ अब रुखमा चढेर चाहिँ अलिकति फोन ट्राई गर्नु, बोल्नु चाहिँ अलिकति होसियार रहनु होला होइन, अलिकति सतर्कता अपनाउनु होला, बरु भुइँमा झरेर जति सक्दो हुन्छ होइन, अब भ्याइ नभए अब भुइँमा ओलेर बोल्नु होला, भुइँमा ओलेर फोन ट्राई गर्नु होला, रुखमाबाट अलिकति अप्ठ्यारो हुन्छ भने लडिन पनि सक्छ। हजुर हजुर, ल हुन्छ। हजुर हजुर, ल हुन्छ। अनि घाँसको भारी त पुर्याइसक्नु भयो नि बिपिनजीले? हजुर, ल पुगिसकेछ, ल ठिक छ। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा, तपाईँका शुभकामना सन्देश कसको लागि?
2: निर्मला, दिलका, प्रवीण, वरुण, हेमा लगायत मेरा नानीहरूसँग सबै सबैलाई
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला विपिन राई हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। विपिन राईले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
3: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ। कहाँबाट को बोल्नुभयो?
3: निमा शेर्पा, काठमाडौँबाट।
0: हजुर निमा शेर्पा, काठमाडौँबाट आइपुग्नु भयो।
3: हजुर
0: ल, के छ नि निमाजी, यति बेला के गर्दै हुनुहुन्छ?
3: मेरो खबर सबै ठिकै छ, राम्रो छ। आज घाम पानी केही छैन, शीतल छ, अहिले काममा जाँदैछु।
0: हजुर भनेपछि घाम पनि छैन, पानी पनि छैन, एकदम मौसम शीतल छ, अब आफ्नै ड्युटीतिर जाँदै हुनुहुन्छ।
3: हजुर
0: ल, एकदमै राम्रोसँगले जानुहोला, आफ्नो ख्याल गर्नुहोला, अनि आउनुभयो कार्यक्रममा। यो समयमा तपाईँको शुभकामना सन्देश कसको लागि?
3: सर्वप्रथम त हजुरहरूको लागि नै शुभदिनका शुभलाई शुभकामना भन्न चाहन्छु। जन्मदिन मनाउने साथीहरूलाई जन्मदिनको शुभकामना, यात्रा बनाउने साथीहरूलाई शुभयात्रा, अनि अब धेरै धेरै साथीहरू हुनुहुन्छ, मैले सबैलाई सम्झिरहेको छु, सबैलाई शुभदिनको कामना पनि गरिदिएको छ। बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा, काठमाडौँबाट हुनुहुन्थ्यो। निमासँग म छुटेँ, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला केही कमेन्टहरू पनि म बीचमा लिँदैछु। तामाङ तामाङ हुनुहुन्छ, गुड मर्निङ अल भन्नुभएको छ। विष्णु खनाल हाको हुनुहुन्छ, सिस्टर गुड मर्निङ है, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, म एकदम ठिक छु। विष्णु खनाल फ्रम आठराई तेह्रथुमबाट हो, प्रोग्राम मार्फत साथीहरू भनेर उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा सबै सबैमा शुभदिन है भन्नुभएको छ। सुमन गुरुङले पनि यति बेला नमस्ते, गुड मर्निङ, सुन्दैछु है भन्नुभएको छ उहाँले। सुमन गुरुङ ताप्लेजुङ हालिवेबाट शुभ बिहानी अल भन्नुभएको छ। त्यसै गरी श्री आम्बुहाङ लिम्बू हुनुहुन्छ, उहाँले नमस्कार सिलसिला मिडिया ग्रुप प्रवासको मेम्बर श्री आम्बुहाङ लिम्बू, सुमदिन समीक्षा जोशी, पूर्वेली सरोज, मुना बस्नेत, पवियल भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला जुनु भन्दा नि जुनिता बोमजन हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते, म जुनिता बोमजन भोजपुरबाट हो, ह्याप्पी बर्थडे टु यु छोरी सम्झना तामाङ, अनि ह्याभ वन्डरफुल डे ओल भन्नुभएको छ। भावना मगरले पनि यति बेला हामीलाई, म पनि सुन्दैछु इन्डियाबाट, शुभ दिन सबै सबैमा भन्नुभएको छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, हेलो नमस्ते।
4: हेलो गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नवीन निश्चल राई, कुन ठाउँबाट? ओहो भोजपुरबाट बोल्दै हुनुहुन्छ, के छ नवीनजी खबर खबर तपाईँको? हजुर भनेपछि बारीतिर घाँस काट्न जानुभएको छ, अनि अब घाँस काट्न छोड्नु हो, अनि यता कार्यक्रमतिर फोन गर्नुभयो, जे होस् फोन लाउन सफल हुनु भएको छ है? हजुर जे होस् फोन लाउन सफल हुनु भएको छ, अनि के छ तपाईँको खबर खबर, सन्चै आरामै हुनुहुन्छ? हजुर भनेपछि एकदम सन्चै आएमै हुनुहुन्छ, सधैँभरि यस्तै राम्रै रहनु होला है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा। यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि?
4: अनि मेरो साथीहरू भन्नु पर्नु पर्दाखेरि मेरो साथी श्री इसारा, अनि सन्तोष माथि, दाजु तुलसीराती, लक्ष्मी भाउजी, मन्जित सिन्दी, अल्का बान्तावार, जना अन्जान, अनि मलाई सबैलाई आफ्नो शुभकामना भनेर।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला नवीन निश्चल राई भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटेँ, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो विषयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते।
5: गुड मर्निङ नमस्कार दिदी।
0: हजुर गुड मर्निङ नमस्कार, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पाँच खबर नाट चिङखुरुङबाट निमु शेर्पा बोल्दै हुनुहुन्छ, के छ हाम्रो निमुको खबर खबर, यति बेला के गर्नुहुँदैछ?
5: मेरो खबर ठिकै छ, आज चाहिँ हामी चाहिँ एकदमै घुर्ने झरनातिर यात्रा गर्दैछौँ भनौँ न, अनि तपाईँ खबर के छ?
0: मेरो खबर समग्रमा सबै ठिकै छ, राम्रै छ, भनेपछि घोर्ले झरनातिर आज घुमघाम छ है?
5: हजुर पक्कै पनि।
0: हजुर अनि तपाईँहरूको त्यो चुङखुरुङदेखि घोर्ले झरना पुग्नको लागि कति टाइम लाग्छ र?
5: हामी चाहिँ हिँडेरै दुई तिन घन्टा लाग्छ होला हो दिदी, अब बिहान सात बजीदेखि हिँडेको, अब जाँदैछौँ भनौँ न, अब कति बजी पुग्ने हो?
0: ओहो भनेपछि निकै टाढो नै रहेछ नि त, होइन र? हजुर ल एकदमै राम्रोसँग जानुहोला, शुभयात्रा राम्रोसँगले झरना घुमेर फर्किनु होला है त।
5: हजुर
0: हजुर हजुर ल हुन्छ, शुभयात्रा नै भन्न चाहे, अनि आउनुभयो कार्यक्रममा। यो समयमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त।
5: सम्पूर्णले शुभयात्रा राम्रोसँग भइरहँ भनौँ भन्छु होइन, अनि अलिकति प्रोग्राम सुन्ने हुन्छ मलाई न्युजै पो हान्दिनु हुन्छ तिनीहरू सम्पूर्ण शुभदिन साथमा कार्यक्रमबाट भेट्दै शुभकामना भन्दै ठिक थियो ल ओके
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला निम्बु शेर्पा शङ्खुवा सभा पाँच भवनको साथी उहाँसँग छुट्टै उहाँले पनि आफ्ना शुभकामना सन्देश वसाईमा राखेर छुटिसक्नु भएको छ यदि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुलाई साथीहरू एकदमै हामी लगभग कार्यक्रमको अन्तिम अन्तिम भागतिर छौँ यति बेला कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते
6: नमस्ते गुड मर्निङ
0: हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो
6: पूर्वेली आकाश राई बोल्दैछु धरानबाट
0: हजुर पूर्वेली आकाश राई बोल्दै हुनुहुन्छ धरानबाट के छ आकाशजी यति बेला के गर्दै हुनुहुन्छ
6: खबर ठिकठाक छ यतिखेर बसी बसाई है घाम लागिरहेछ बिहानबाटै त्यही हो बसी बसाई प्रोग्राम सुन्दै भनौँ है
0: हजुर भनेपछि बिहानैबाट घाम लागिरहेको छ घरतिरै बसी बसाई होइन
6: हजुर
0: ल हुन्छ आउनुभयो खुसी लाग्यो कार्यक्रममा हामी लगभग अन्तिमतिर पनि छौँ अनि वसाईमा तपाईँको शुभकामना सन्देश कसको लागि
6: हुन्छ आजको शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा हजुरलाई अनि हाम्रो रेडियो अरू नेसन इन्टरटेनमेन्टलाई नै शुभदिनको कामना गरे अनि आज जन्मदिन मनाउने हाम्रो अन्जिता राई उहाँ सँगसँगै हाम्रो ढकाल धर्मराजको छोरी साधना ढकाल सबैजनालाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना बाँकी यो टाइममा धेरै साथीहरूले प्रोग्राम सुनिरहनु भएको छ विशेष गरी सबै मेरो साथीहरूलाई शुभ दिन भन्दै छुट्टिन्छु ल बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई धरानबाट उहाँसँग म छुटे उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो वसाईबाट छुटिसक्नु भएको छ र भने आजको लागि लास्ट लकी कलर एकजना साथी लाइनमा हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ हेरौँ हेलो नमस्ते हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो ओहो इलामबाट दिलसराई आइपुग्नु भएको छ किन मुटु ढुक ढुक भयो कि आज मेरो फोन नलाग्ने भयो ए बाबा होइन जे होस् अन्तिम आउनु भएको छ हजुर ल अब यसरी त नभनिदिनुहोस् न सधैँ सुनिराख्ने मान्छेले आज कहाँबाट बिर्सिनु भएको ल अब तपाईँले के भन्नु ओहो अन्तिममा बल्ल लाग्यो जे होस् आज लास्ट टाइम लकी कलर हुनुहुन्छ जे होस् अनि दिलसाजी अब आजको दिनमा चाहिँ किन बिर्सिनु भएको हामीलाई सुन्नलाई सधैँ सुनिराख्ने मान्छेले ल ठिक छ ल ठिक छ तपाईँ निन्द्रामै हुनुहुन्छ मलाई यो एकाएक थाहा छ ल ठिक छ अहिलेसम्म कुराकानी गरौँ ल अहिलेसम्म कुराकानी गरौँ ल अब अहिले चाहिँ किनभने यहाँ टाइम पनि सकिने नै बेला भइसकेको छ हुन्छ म तपाईँको शुभकामना सन्देश तर्फै लाग्छु है
5: हुन्छ अब सर्वप्रथमै त्यो भएर बोलाउनु हजुरको लागि विशेष शुभ दिन कार्य सफलता पनि धेरै शुभकामना धेरै धेरै सम्झना भन्न चाहन्छु अनि अरिना मिन्टा तिमीको लागि अनि सरस्वती मित्रको लागि शुभ दिन कार्य सफलताको धेरै शुभकामना अनि मान्छे क्यान्सी खोल्न आएर है म टेली सलिम्बु कार्य सफलता पोखरेल अनि एकदमै राम्रै मान्छे युनिसा तामाङ विशेष कार्य सफलताको धेरै धेरै शुभकामना अनि त्यही नाना भावना मङ्गल चाहिँ बिरामी हुनुहुन्छ नानालाई शीघ्र स्वास्थ्यलाई शुभकामना चाँडै ठिक हुनुहोला नाना भन्न चाहन्छु अनि त्यही नाना चाहिँ निन्दा तामाङलाई अनि दादा सिस्मेन बस्नेत अनि आज हाम्रो दादा ढक्कल धर्मराजको छोरी साधना ढकाल पनि जन्मदिन परेको रहेछ बुनुलाई जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टु यू स्पेसली दादा ढक्कल धर्मराजको तर्फबाट पनि अनि हाम्रो सपना आदिमा अनि चन्द्रमा लगायत थुप्रै साथी हुनुहुन्छ है विशेष नाम सुत्ने अनि मेरो प्यारी नाना कल्पनालाई नै शुभ दिन भन्दैछु सुन्नुहोस् मेरो भाइ
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो आजको लागि लास्ट टाइम लकी दिलसरा इलामबाट र भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ समयले नेटो काटि नै सकिसकेको छ एक घण्टाको समय किसिममा बित्छ के गर्ने साथीहरू तर तपाईँहरूसँग जोडिने मन त धेरै नै थिए त थियो भनौँ न आज किन जिब्रो बिहानबाट लडबडिरहेको छ समयले नेटो काटिसक्यो यति बेला केही कमेन्टहरू पनि बाँकी छन् यति बेला हामीलाई छेम निर्दोष हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते आज सुमिताजी म पास्थरको मेकलाजुङदुईबाट भन्दा पनि मेकलाजुङदुई राइट नौ कतारबाट है सुन्दैछु सबैमा शुभ दिन भन्नुभएको छ निर्मला वनेम हुनुहुन्छ उहाँले पनि हामीलाई नमस्ते निर्मला वनिम भन्नु भन्दा पनि उहाँ चाहिँ निर्मला श्रेष्ठ हुनुहुँदो रहेछ उहाँले नमस्ते गुड मर्निङ म पनि सुन्दैछु है आज उइस आज लेख्नु भएको छ जन्मदिन मनाउनु हुने साथी

एकजना मीडिया प्रेमी साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देशको आजको बसाईबाट भोलि फेरि आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि प्रत्यक्ष रूपमा हामी आइरहेका छौं। त्यसै गरी युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा लाइभ आइरहेका छौं भने विभिन्न डिजिटल प्लेटफर्महरूले पनि एकैसाथ नेपाली बहसलाई प्रसारण गरिरहेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि यतिखेर तपाईँ नेपाली बहस सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विशेष गरी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक विषयमा बहस र चर्चा गर्ने गर्दछौं र विशेष गरी आजको नेपाली बहसलाई उठान गर्न चाहन्छौ। मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए। समयमा किसानले मल पाएनन्। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल लिएर घर फर्कदै गर्दा दुवै भारतमा पक्राउ परेका थिए। मल पनि आएन। आफू 38 दिनसम्म भारतको जेलमा बसेर फर्किनु परेको पीड़ा चाहिँ तपाईँहरूलाई हामी दुःखद पीड़ा यो सुनाउन चाहन्छौ। आफ्नै बाली जोगाउन गरेको सानो प्रयासले

0: कानूनी र मानसिक यातना भोग्नु परेको जेलमा बसेर आएका सुरेश प्रसाद सिंहले बताएका छन्। भारतीय कारागारबाट शुक्रबार रिहा भएका सर्लाहीको बलरा नगरपालिका पाँचका 60 वर्षीय नागेन्द्र प्रसाद यादव र 55 वर्षीय सुरेश प्रसाद यादव बल्ल बल्ल रिहा भएका छन्। मल समयमा नपाउँदाखेरिको पीड़ा उनीहरूले भोगेका थिए। श्रोताजको नेपाली बसको उखान गर्न चाहन्छौ र रासपा सांसदकै घेराबन्दीमा सरकार पड़ेको पर्यो भन्ने खालका विषयहरू पनि यतिखेर आइरहेका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदको घेराबन्दीमा यतिखेर सांसदहरू परेका हुन् त, प्रधानमन्त्री परेका हुन् त। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। राति प्रधानमन्त्री बालेन्द्र शाहको स्टाटस पनि आएको छ घण्टा अगाडि मध्यरातीमा। केही समय लाग्छ सही समय आउनलाई, गिराउस तर गलत हुँदैन, नातिनुहोस्। सुनेको र देखेको भन्दा वास्तविक कहिले काहीँ फरक हुन सक्छ। कहिले काहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन भनेर जुन तरिकाले प्रधानमन्त्रीको स्टाटस पनि आएको छ सामाजिक सञ्जालमा, के साँच्चै प्रधानमन्त्री बालेन्द्र शाह र रासपाका नेताहरू बेच खटपट चल्दै गएको हो त? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच खटपट चल्दै गएको हो त? आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। विशेष गरी जनताले दिएको दुई तिहाई मतको अवमूल्यन कतै हुँदै त छैन? आजको नेपाली बसलाई चर्चा गर्दैछौ। सत्ताको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाले शुक्रबार प्रतिनिधि सभाको बैठकमै भने राज्य सञ्चालनमा ढंग सुधार्नुपर्छ। रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकार बनेको 4 महिना नागेको छ। यो बीचमा सरकारले कार्यशैलीप्रति रासोपाका नेताहरू सन्तुष्ट नदेखिए पनि सार्वजनिक रूपमा सरकारको बचाउ गर्दै आएका थिए। सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र कार्यशैलीमा सुधार नदेखिएपछि सांसदहरू आफ्नै सरकारप्रति यतिखेर कठोर बन्दै गएका छन्। र विशेष गरी तपाईँहरूलाई थाहा छ किन यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आलोचित बनिरहेको छ? प्रधानमन्त्री बालेन्द्र शाह बालेन किन आलोचित बनिरहेका छन् भन्ने कुरामा धेरैलाई थाहा छ। सुकुम्बासी समस्या समाधान गर्नुपर्ने थियो तर त्यसको ढंग पुगेन। र विशेष गरी अब जर्मन कम्पनीले पाइसकेको ठेक्कालाई तोडेर फेरि फ्रान्सेली कम्पनीलाई दिनका निम्ति बालेन्द्र शाहको सचिवालय सक्रिय बनेको थियो। जर्मनले त्यहाँबाट चेतावनी सहितको पत्र पठाइसके पछाडि ब्याकट्नुपर्ने स्थिति आयो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामिछानेले त्यो किसिमको भूमिका खेले। झण्डै झण्डै हामीले करिब करिब अरबौं रूपियाँ चाहिँ बिगो तिर्नुपर्ने स्थितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बचाए। अर्का धेरै विषयहरू यतिखेर छन्। अहिले राष्ट्रिय परिचय पत्र 1 करोड परिचय पत्र फ्रान्सेली कम्पनीलाई बिना टेण्डर छाप्न दिएको भन्ने विषय पनि बाहिर आएको छ। समयमा मल राम्रोसँग आउन सकेन, नेपालले पनि भारतका सीमा मिचेका छन् भन्ने खालका विषयहरू पनि प्रधानमन्त्रीबाट आए। यी यस्ता खालका क्रियाकलापहरूले गर्दाखेरि अझ भनौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण नितान्त व्यक्तिगत भन्दै सरकारी स्तरबाट त्यसको कुनै पनि पहल गरिएन। र विशेष गरी छिमेकी कूटनीतिहरूसँग राम्रो सम्बन्ध राख्नुपर्नेमा सम्बन्ध राख्न सकिएन। भारतीय विदेश मन्त्रीहरू आउँदाखेरि राजदूतहरू भेट्न आउँदाखेरि चाहिँ भेटै नदिने प्रोटोकलको आधारमा भन्दै पछि लास्ट आफ्नै राजनीतिक सल्लाहकारलाई भारत पठाएर भारतको कुनै ठाउँबाट चाहिँ त्यहाँका प्रतिनिधिहरूसँग भेट्न लगाउने लगायतका विषयहरू पनि सार्वजनिक भए। त्यसैले गर्दाखेरि आज हरेक व्यक्तिमा चाहिँ गलत हुन्छ, हरेक व्यक्तिका आफ्ना बानीहरू हुन्छन्। तर सबै कुरा चाहिँ भगवानको जस्तो देवत्वकरण गर्ने जुन किसिमको परिपाटी चलेको छ हो, यही कारणले चाहिँ समस्या निम्तिएको हो यो देशमा। हामीले कसैलाई समर्थन गर्छौं, आँखा चिम्लेर समर्थन गर्छौं र देवत्वकरण गर्छौं, तर उसका गल्तीहरूलाई पनि हामी प्रवाह गर्दैनौं जबसम्म काम बिग्रिसकेको हुन्छ। त्यसैले खबरदारी गर्ने कुरामा चाहिँ हरेक व्यक्तिले चाहिँ खबरदारी गर्नुपर्छ। देश बन्नुपर्छ, देश सुध्रिनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार 5 वर्षको म्यान्डेट लिएर आएको छ, यो सफल बन्नुपर्छ भन्ने कुरामा सबैको चिन्ता छ, सबैको चासो छ। तर कार्यशैली सुधार, यो कार्यशैली मिलेन, यस्तो कार्यशैलीले यो लोकतन्त्रमा अधिनायकवादी चरित्र देखाएर कार्यशैली सुधारिँदैन, या इगोको लडाई होइन, या त देश बनाउने लड़ाई हो। या व्यक्तिगत इगोका कुराहरू गरेर देशलाई बर्बादको दिशातर्फ फाल्ने काम गर्नु हुँदैन भनेर चाहिँ आजको बहसमा हामी मुख्य गरी केन्द्रित बन्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा नेपाली कंग्रेसको अवस्थाको बारेमा पनि चर्चा गर्न चाहन्छौ। कंग्रेस अब विघटन हुँदै हो त, कंग्रेस अब फुट्दैछ, कंग्रेस मिल्ने सम्भावना छैन, कंग्रेस इतर पक्षले राष्ट्रिय भेलालाई नरोक्ने भएको छ, वैधता विवादमा फैसला आउन केही समय लाग्ने भएको छ, सर्वोच्च अदालतमा फेरि उक्त मुद्दा पुनः इजलासमा गएको छ, कंग्रेसको आधिकारिकता सम्बन्धीको मुद्दा। त्यसैले गर्दाखेरि अब कंग्रेसको इतर समूहले भेला नरोक्ने, त्यसमा निवर्तमान सभापति शेरबहादुर देउवा आएर सम्बोधन गर्ने खालका विषयहरू पनि आएका छन्। त्यसैले गर्दाखेरि अहिलेको अवस्थामा हामी नेपाली बहसमा कंग्रेसको वैधानिकता अब के हुन्छ यसको विषयमा पनि चर्चा गर्छौ। छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुनेछौ।
1: गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
2: के को खास खास सुसु चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
1: ए, बेहुलीले लगाएको गरगहना कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
3: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर सह शङ्खु आसभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: बेसमा नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसे हुनुहुन्छ। चालिसेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ चालिसेजी, नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ।
2: हजुर, गुड मर्निङ।
1: अब नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चको पुनः इजलासमा जाने भएछ, यसमा तपाईँको भन्नु के छ?
2: अब यो आधिकारिकताको विवाद चाहिँ वास्तवमा यो राजनीतिक दलले आफ्नो विषय, आफ्नो पार्टीको विधान, विधानमा व्यवस्था भएको पद्धति अनुसार यसलाई समाधान गर्नुपर्ने विषय हो। यो विषय वास्तवमा तपाईँको हरेक समस्याको, हरेक विवादको समाधानको लागि यसरी तपाईँको न्यायिक क्षेत्रमा लानु भनेको अर्थात् पार्टीले आफ्नो निर्णय गर्न सक्ने क्षमता चाहिँ बिस्तारै पार्टीभित्र कमजोर हुँदै जान्छ। त्यो लाने साथीहरू त पनि विचार गर्नुपर्ने कुरा थियो। अब गयो, जे हो भइगयो,
1: पुणे जिल्लामा त गइ नै सक्यो, अब त सुनवाई हुन बाँकी छ। सुनवाईको चरणमा छ।
2: हजुर,
1: फेरि सुनवाईको चरणमा छ। पुणे जिल्लामा त गइ नै सक्यो, अब अदालतमा होइन, पछिले लगिसके।
2: योभन्दा जस्तो निर्वाचन आयोग तत्कालको लागि सेवाधिक कुरो भयो, त्यसपछि तपाईँको एउटा अदालतले निर्णय गरिसकेपछि फेरि अर्को पुणे जिल्लास गइसक्यो। एउटा सबभन्दा मुख्य कुरा के चाहिँ छ भने यो प्रश्नमा धेरै छ। यो कांग्रेस पार्टीको एउटा प्रक्रिया जुन विशेष महाधिवेशनबाट स्थापित नेतृत्व जुन किसिमको परिवर्तन भयो त्यसको प्रक्रियालाई पुष्टि गर्ने एउटा आधार हो, एउटा परिचय हो। अर्को परिचय भनेको यो चाहिँ अदालतले पनि जो आफू योभन्दा अगाडिको पूर्ण इजलासले निर्णय गरिसकेको कुराहरूमा जुन किसिमको पोइन्ट तर्क दिएर जुन आधार दिएर यसलाई रिभ्यू गर्नु उसले फेरि दिएको छ, त्यो आधारले एउटा सामान्य एउटा पार्टीसँग एउटा घटनासँग मात्रै जोड्दैन। यो आदेशले समग्र मलाई लाग्दो छ भोलि आउने दिनमा न्याय प्रशासन ऐन, भोलि आउने धेरै चिजमा यसले चाहिँ दीर्घकालीन महत्व राख्ने खालको त्यो आदेश छ। त्यो आदेशमा उल्लेख गरिएको दफाले त्यो मुद्दाका घटनाक्रमलाई आकर्षित गर्दै गर्दैन भन्ने कुरा पनि प्रश्नको घेरामा छ, डेफिनेटली छ। जस्तो अहिले प्रश्न कस्तो छ भने सुनवाईको, पर्याप्त सुनवाईको मौका नदिएको भन्ने निर्वाचन आयोगले भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ। अब त्यो निर्वाचन आयोगले सुनवाई गर्ने दुवै पक्षलाई, जस्तो तपाईँको विशेष अधिवेशनको कागजात मागेको हो, पक्ष विपक्ष वाद प्रतिवाद, त्यसमा तपाईँको अर्को पक्ष सबै चिज आफ्नो कागजहरू डकुमेन्टहरू पेश गरेकै हो। हियरिङ भन्ने बित्तिकै तपाईँको बहस गराउने मात्रै होइन कि उसले माग्ने डकुमेन्टहरू आफ्नो जस्टिफाई गर्ने आफ्नो पक्षको वैध हो भन्ने कुराको कागजात जुन माग्ने कारणहरू कुराहरू छ सबै चिज उसले माग्छ, तपाईँको दावी माग्छ, प्रतिदावी माग्छ, सबै चिज भएको हुन्छ। त्यो निर्वाचन आयोगले डेफिनेटली नै गरेको होला। त्योभन्दा बाहेक निर्वाचन आयोगको कुरो चित्र नबुझेपछि त्योभन्दा अगाडि पनि त इजलासमा गएकै हो, त्यो इजलासले पनि तपाईँको ती सबै कुराहरूलाई परीक्षण गरिसकेकै हुन्छ। मैले हियरिङ भन्ने बित्तिकै पर्याप्त सुनवाईको मौका नभएको भन्ने अर्थ चाहिँ त्यो अलिकति अस्पष्ट भयो, यो प्रश्नमा आयो। हियरिङ भन्दा अलिक के भन्न खोजेको नम्बर एक, हियरिङ योभन्दा यस पूर्व भयो कि भएन, जुन कुरो यसपालिको कोर्ट गरेको छ फेरि सुन्नु, यो भएन कि मुद्दा कुनै परिवर्तन भएको होइन, त्यो जसले अचित्त नबुझ्ने पर्थ्यो त्यसको कुरा सुन्नु भएन कि एकचोटि सुनिदिनुहोस् न त फेरि सुनिदिनुहोस् भन्ने आदेश त हो।
1: संवैधानिक अधिकारको प्रयोग भइरहेको छ, यसमा अधिकारको विषय छ नि त, चित्त नबुझेकाहरू जान पाउने, पुनरावलोकन हुन पाउने अधिकारको कुरा पनि त छ नि होइन। यो चाहिँ अब अहिले फेरि तपाईँहरू के सशंकित हो त्यसो भए?
2: हजुर,
1: सशंकित हुनुहुन्छ त्यसो भए?
2: कुरो बुझिन तपाईँको,
1: सशंकित हुनुहुन्छ फेरि यो मुद्दा अदालतमा पुणे जिल्लामा गइसकेपछि?
2: होइन, यसमा हामी सशंकितको प्रश्न होइन, यसले प्रश्न त डेफिनेटली उठाउँछ त अब तपाईँको जुन किसिमको नजिर अदालतले आदेश दिएको छ, जुन नजिरलाई उसले कोड गरेको छ प्राकृतिक न्यायको सिद्धान्तमा, त्यो नजिर एउटा व्यक्ति कुनै एउटा कर्मचारी या प्रहरी सेवामा रहेको मान्छेलाई कारवाही गरिएको विषयमा बर्खास्त गरिएको नसोध्नु, उसलाई स्पष्टीकरण उसलाई यसको पक्ष राख्नु नदिएको तपाईँहरूले कारवाही गर्नुभयो भन्ने जुन नजिर रहेछ, त्यो एउटा व्यक्तिको जागिर जोडिएको नजिर र राजनीतिक दलका तपाईँको जस्तो संवेदनशील विषयमा लिने दुईटै अलग अलग प्रकृतिको व्यवस्था चाहिँ नजिर चाहिँ यसमा जोडिन्छ जोडिँदैन। राजनीतिक दलसँग जोडिएकै यस्तै खाले बाध्यकारी नजिर छ भने त्यो उचित हो। राजनीतिक दल र एउटा तपाईँको जागिरको अवकाश जस्तो अहिले हामी नेताहरूलाई तपाईँको बर्खास्त गरेका त होइन नि त, नेताहरूको जागिर गएको त होइन त, यो त राजनीतिक दलको आवधि भन्छ, चार पाँच पार्टीको विधानको पार्टी चल्या हुन्छ त, पार्टीको पद्धतिले पो पार्टी चलेको हुन्छ, पार्टी त एउटा विचारधारा त्यसको कस्तो भन्ने, त्यसको संगठनको स्वरूप कस्तो हुने भन्ने कुरो त त्यो पार्टीको विचारधाराले पनि निर्माण गरेको हुन्छ त, भने तपाईँको जुन नजिरको कोड गरिएको छ त्यो नजिर यसमा लागू हुन्छ कि हुँदैन, हेयरिङ जुन भनिएको छ हेयरिङ भयो कि भएन, यी दुईटा क्वेसन त आयो नि त, सत्यको प्रश्न होइन कि, प्रश्न त आयो त, प्रश्न सार्वजनिक बहसको विषय त बन्यो नि, आपत्ति छैन, हामीले पार्टीको विशेष अधिवेशन पार्टीको विधानको सम्मत प्रक्रिया एउटा गरेका छौँ, हामी बकाइसा बहुमतका साथ सबै औपचारिक विधि पार्टीको विधान उपस्थिति सम्पूर्ण कुराहरू हामीले पूरा गरेका छौँ, कुनै आपत्ति छैन, त्यो हजारचोटि तपाईँको परीक्षण गरे पनि त्यसको कुनै समस्या छैन, एकचोटि होइन दुईचोटि होइन तेस्रोचोटि इजलास गठन गरे पनि पाँचचोटि गरे पनि हामीलाई कुनै आपत्ति छैन, तर यो अनावश्यक इङ्गेज गरेको जस्तो कता कता तपाईँको यो के हो अदालतले गर्दा पनि त्यसको न्यायिक निरूपण भनेको न्याय गरी मात्रै न्याय भएको जस्तो सबैले फिल हुनुपर्छ नि त, न्यायको प्रति विश्वास जागृति गर्दै भएको कतिपय आधारहरू त अर्थपूर्ण हुन्छ, यो प्रश्न गम्भीर प्रश्न चाहिँ यो खास कुरो।
1: अब अहिलेको अवस्थामा चाहिँ इतर समूह त खुसी छ नि त, फेरि हर्ष बढाइ गरिरहेको छ अहिले,
2: होइन अब त्यो तपाईँको एउटा भन हार र जित त कसैको नि होइन, न हामीको अर्को पक्ष दुःख मान्नुपर्छ न तपाईँको इतर पक्ष खुसी हुने विषय हो, यो वास्तवमा यो चाहिँ तपाईँको लाजको विषय हो, यो यसमा हार जितको प्रश्न छ र आफ्नो पार्टीको तपाईँको आन्तरिक विषयहरू मात्र संवादको माध्यमबाट बसेर विधानलाई मानेर पार्टीको अनुशासनलाई महत्व दिएर पार्टीको जीवन प्रणालीलाई महत्व दिएर पार्टीको साख वृद्धिको लागि मनोबल उकास्ने गरेर देशभरि कार्यकर्ताको एकता प्रदर्शन गर्न छोडेर लगातार नेतृत्व बस्ने नेताहरू दुई महिना तीन महिना चार महिना नेतृत्वभन्दा बाहिर हुने बित्तिकै अलिकति चार महिना कुलिङ पिरियडमा बस्न नसक्ने स्वभाव राखेर यस्तो पनि केही तरिका हो, यो के खुसी हुनु चाहिँ
1: होइन। सर्वोच्चको पुनः इजलासले यसअघि भएको निर्णय उल्ट्यायो भने तपाईँहरूको राजनैतिक र संगठनात्मक अवस्था के हुन्छ भन्ने पनि त प्रश्न छ नि त, होइन जे पनि हुन सक्छ नि त निर्णय त
2: होइन। तपाईँ एउटा कुरो के गर्नुहोस् भने नेपाली काङ्ग्रेसको नेता अदालत चयन गर्ने होइन कि, नेपाली काङ्ग्रेसको नेता नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिहरूले चयन गरिदियो, आज होस् कि भोलि होस् कि पर्सि हुने अधिवेशन किन नहोस्, यो छिर्के लगाएर त अदालतमा झर धाएर तपाईँको राजनीति कति दिन चल्छ, नेपाली काङ्ग्रेसको कार्यकर्ताहरूको मन जित्नु पर्यो नि त, दिल जित्नु पर्यो नि त, आफ्नो कार्यको लोकप्रिय कार्यक्रम लिएर जानु पर्यो, एकता प्रदर्शित गर्नु पर्यो, एउटा परिपक्वता तपाईँ व्यवहारिक जिम्मेदार नेताको शैली यस्तो हुन्छ,
1: पार्टीको आधिकारिकता अदालतबाट प्रमाणित गराउनु पर्ने दिन पनि आयो होइन कंग्रेसमा,
2: दिन आयो भने जसले गरा दुःख त पाइयो नि त तपाईँको, यही भएर त पार्टी अहिले यसपालि समस्यामा पर्यो, नगरिदिएको भए हुन्थ्यो भने हाम्रो चाहनु सबै मान्छेको नियति एउटै हुँदैन नि त, अब अदालतमा पनि जाने तपाईँको त्यो नभए पार्टी हो देखिहाल्नु भएको छ, पार्टीको अनुशासन दिएपछि तपाईँको भेलाहरू गर्ने नयाँ पार्टी गठन गर्न प्रयास शुरू गर्ने देखिएकै छ त, सबै मान्छे तपाईँको एउटै चरित्र एउटै स्वभावका त हुँदैन नि त,
1: होइन कंग्रेसको यो विवाद चाहिँ अदालतसम्म पुग्नुको मुख्य जिम्मेवार एउटै पक्ष त हुँदैन नि त, होइन दोहोरै पक्ष हुन्छ, दोहोरो समझदारी हुन सकेन, मिल्न सकेन,
2: एउटा कुरो के हुन्छ भने एउटा पक्ष दोहोरो पक्ष भने कसरी भयो, विशेष अधिवेशन भयो, विशेष अधिवेशन भनेको सार्वभौम अधिकार त महाधिवेशन प्रतिनिधि हो, महाधिवेशन प्रतिनिधि भन्दा ठुलो कोही हुन्छ पार्टीमा, जसले पार्टीको नेतृत्व चयन गर्छ त्यो व्यक्तिले त्यो निकायले भने कि तपाईँ जसले बनायो त्यही निकायले प्रश्न गर्यो, त्यही निकायले नयाँ निर्णय गर्यो, पार्टीमा विधान किन मान्ने, विधान किन चाहियो, नेपाली नागरिकले संविधान मानिदिनु भन्नु, नागरिकले कानून मानिदिनु भन्नु, पार्टीका सदस्यले विधान मानिदिनु भन्नु भनेको राम्रो कुरा हो र हरेक विभागको तपाईँको पार्टीका पद्धतिभित्र बसेर समाधान गर्ने हो कि त्यहाँ पार्टीमा व्यवस्था गरिएको प्रणालीबाट त्यसलाई निरूपण गर्ने हो कि हमेसा न्यायिक क्षेत्रमा जाने हो, पार्टी न्यायालयले चलाउने हो कि पार्टीको विधानले चलाउने हो सधैँभरि।
1: कंग्रेसको विवाद त्यो सबै अदालतमा पुग्नुको मुख्य जिम्मेवारको
2: जिम्मेदार तपाईँको जसको पद गएको जस्तो फिल हो, खुसी जस्तो फिल हो, सधैँभरि खाइपियाई आएको 45-40 सालदेखि तपाईँको 30-35-40-45 वर्षदेखि पार्टीको सत्तामा लगातार रजरज गरेका मान्छेहरू 3 महिना 4 महिना तपाईँको त्यो जिम्मेवारीबाट हट्ने बित्तिकै तपाईँको त्यो आतंकित आस्था एकदमै भएर आत्तिएर अदालत गइहाल्नुपर्छ। सानसानोको हरेक चोटिको विवादहरू यो अहिले विशेष महाधिवेशनमा जुन उहाँहरूले असहमति हुनुभयो, भोलि हुने महाधिवेशनमा पनि चुनाव हार्नुभयो फेरि अदालत जानुहुन्छ होला उहाँहरू। अन्तहीन समस्या कहिले समाधान हुन्छ यो?
1: अनि उहाँहरू त कसरी अबको महाधिवेशनमा सहभागी हुनु होला? क्रियाशील सदस्यता ऋण नै गराउनु भएको छैन अनि त्यहाँ सहभागी हुन दिनुहुन्छ?
2: उहाँहरूले भने अनुसार सबै चिज हुँदै जाने भने पनि उहाँहरू चुनाव पराजित हुने बित्तिकै उहाँ त अदालत गइहाल्नुहुन्छ त सधैँभरि।
1: 15 महाधिवेशनपछि पनि 15 महाधिवेशनपछि पनि पराजित भयो भने अदालत, त्यसो भए पूर्णबहादुर खड्गाजीहरू, देउबाजीहरू,
2: त्यही त देखियो त जित र हात पार्टी त ठुलो कुरो होइन नि। एउटा कुरो के विचार गरिदिनु होला भने यो नेपाली कंग्रेस भनेको कृष्ण प्रसाद कोइराला, बीपी कोइराला जस्ता नेताहरूले बनाएको यो पार्टी जसले तपाईँको जहिले पनि सत्तासँग सिद्धान्त जहिले साथेनन्। बीपी कोइरालालाई धेरैचोटि प्रधानमन्त्रीको अफर गएको थियो तर उहाँले पार्टी जेल रोज्नुभयो, पद रोज्नु भएन। तर यो पदको लागि यो मरिहत्ते, यो पदको लागि यो पार्टीलाई यो दुर्दशा, पार्टी पदको लागि यो तपाईँ अदालत छ पार्टीलाई घिसारेर लाने, यसले कसैको मनमा शान्ति दिएको होला? जहाँ कि तपाईँ कसले अध्यक्ष बनाउने कसले नबनाउने भनेको त काङ्ग्रेसको मतदाताको अधिकारको कुरा हो नि। काङ्ग्रेसको मतदाताले चयन गर्ने कुरालाई स्वीकार गर्नु पर्यो नि। अनि महाधिवेशन प्रतिनिधिले विशेष गर्छ कि नियमित गर्छ कि यसलाई नेता बनाउने हो कि बिलाई नेता बनाउने भनेको त महाधिवेशन एउटा सार्वभौम र सर्वाधिकार शक्तिशाली अङ्ग हो नि त काङ्ग्रेस पार्टीको। त्यो पार्टीले गरेका निर्णयलाई, त्यो अङ्गले गरेका निर्णयलाई चुनौती दिँदै हमेसा अदालत अदालत अदालत गर्दाखेरि त पार्टीलाई न्याय त गरेन नि त।
1: होइन, कंग्रेसको इतर पक्षले
2: त्याग र बलिदानको परम्परालाई पनि त आक्षेप लाग्यो नि त।
1: कंग्रेसको इतर पक्षले त अब राष्ट्रिय भेला पनि नरोक्ने भएछ नि त प्रवक्ताज्यू। राष्ट्रिय भेला त निरन्तर रूपमा अगाडि बढ्ने भयो नि त। देउबाजी आउँदै हुनुहुन्छ हङकङबाट ठूलै सन्देश लिएर भन्ने छ।
2: उहाँहरू आउनुहोस्, उहाँहरू नेता हो, उहाँहरू भेला गर्नुहोस्, चियापान गर्नुहोस्, जलपान गर्नुहोस्, के गर्ने उहाँहरू गर्नु त्यही ठुलो कुरो। तर हरेक म के गर्दैछु भन्ने कुराले अर्काले पनि हेरिरहेको हुन्छ। उचित हो कि अनुचित हो, मलाई ठिक लागेको कुरो सबैलाई ठिक लाग्छ भन्ने छैन के। हरेकले निरपेक्ष आँखाबाट पनि हेरेको हुन्छ नि त्यो घटनाहरूलाई, यो ठिक हो कि बेठिक हो भनेर अर्कोले जजमेन्ट गरिराखेको हुन्छ नि त।
1: होइन, तपाईँलाई यो यस्तो आरोप लाग्यो नि? होइन,
2: गर्नु ठुलो कुरो होइन कि ती गरेका कुराहरू कति रेसनल छन् इतिहासले मूल्याङ्कन गर्छन् त।
1: होइन, इतर पक्षका संयोजक शशाङ्क कोइरालाले के भन्नुभएको छ भने देउबा नेपाल फर्कदा धरपकड भए विरोधमा उत्रिन्छौ हामी भन्नुभएको छ कि उहाँलाई धरपकड गर्ने तयारी पनि छ। सरकार पक्षबाट भन्न खोजे आऊ कि कंग्रेसकै पक्षबाट भन्न खोजे आऊ उहाँले?
2: होइन, त्यो उहाँले के आधार कसले प्रश्न गरे, उहाँले के उत्तर दिनुभयो, त्यो उहाँको कुरा हो। देशको कानून तपाईँकोलाई दुरुपयोग कसैले गर्न मिल्दैन। कानून अनुसारको तपाईँको कानूनले प्रश्न उठाएको कुरा कोही भएन पनि मिल्दैन। कानूनको दुरुपयोग गर्ने, राजनीतिक प्रतिशोध लिने, अनावश्यक हरकत गर्ने,
1: अब सम्पत्ति शुद्धिकरणमा त मुद्दा चलेकै छ नि, सम्पत्ति शुद्धिकरणमा त समात्न सक्छ नि त सरकारले, त्यो सामान्य कुरा भने
2: होइन। तपाईँकोले चाहेको जसलाई पनि शुद्धिकरण लगाउने, त्यो तपाईँ देख्नुभयो भने व्यापारिकमा तपाईँको बिना कागज बिना आधार तपाईँ

0: अब एउटा कुरा जस्तो अब यो पुनः इजलासमा गइसके पछाडि नेपाली कंग्रेसलाई फेरि एकजेक्का हुनका निम्ति यसले सकारात्मक सोचले सोच्ने हो भने सकारात्मक हिसाबले चाहिँ यसलाई लिने हो भने त पार्टीलाई गोलबन्द बनाउने एउटा अवसर पनि त हो नि यो होइन र
1: तपाईँले भनेको कुरो यो महत्वपूर्ण कुरा हो धेरै राम्रो कुरा हो यसले के गर्यो भने हामीलाई पूर्व अनुमान के थियो जस्तो तपाईँ अहिले उठाउनुभयो यो जुन किसिमको भेलाको रूपमा भनिएको छ अब जस्तो
0: भेला हो यो भेलाको रूपमा मात्रै होइन चालिसजी राष्ट्रिय भेला धेरै कंग्रेसीहरू यहाँ आउँछन् भन्ने उहाँहरूको दावी छ अस्ति डाक्टर प्रकाश शरण महतले भन्नुभएको थियो चार चारै झण्डा र रोग चाहिँ कसैले पनि दावी गर्न मिल्दैन यो हाम्रो भन्नुभएको छ यही कार्यक्रममा
1: होइन उहाँले मेरो भनेर यो पार्टीको यो अंशभन्डा होइन कि यो पार्टीको विधान र पद्धतिमा दावी गर्नुपर्छ यो अंशभन्डा गरे जस्तो होइन नि त यो बाउको सम्पत्ति हकदार हुनु पाइएला के तर राजनीतिक दलको नेता हुन त कार्यकर्ताको विश्वास जित्नुपर्छ के यो बोलेर हकदाबी गरेर मेरो भनेर हुने चिज हो र पार्टीको कार्यकर्ताले दिएको मतले निर्धारण गर्ने कुरो अनि को नेता हो को होइन भन्ने कुरो को अधिकारी हो को अधिकारी होइन भन्ने कुरो त पार्टीको विधान छ पद्धति छ र कार्यकर्ताको निर्णय गर्ने आफ्नो निर्णय गर्ने अधिकार छ उनीहरूको छ नि त त्योभित्र अब जहाँसम्म मलाई लाग्छ तपाईँको भेलाले तपाईँको सम्भवत यो अदालतले यो निर्णय पछिल्लो निर्णय नगरेको भए सायद यो भेला पार्टीमा रूपान्तरण हुन सक्थ्यो भने पूर्वानुमान छ धेरै कुराहरू आएका पनि थिए होइन सायद
0: रोकियो फैसला आउन त समय लाग्छ अहिलेका लागि त रोकियो
1: नयाँ पार्टी रोकियो त पोजिटिभ साइड हो र यो बीचमा यो खाली रहेको समयमा अलिकति आफूलाई रियलाइज गरेर आफ्नो समीक्षा गरेर आफ्नो निरीक्षण गरेर देशको परिस्थितिको आफ्नो बोध गरेर अब पद होइन कि पार्टी ठुलो हो म होइन कि हामी ठुलो हो हाम्रो विचारधारा ठुला हो हाम्रो इज्जत पार्टीको इज्जत ठुला हो हाम्रो पार्टीको कार्यकर्ताको मनोबल उकास्नको लागि पार्टीको वृहत एकताको जरुरत छ हाम्रो लागि पार्टीहरूको पद मेरो पद ठुलो होइन भन्दै पार्टीको जुन आउने 15 महाधिवेशनमा यसलाई निष्पक्ष कसरी बनाउने यसलाई सुनिश्चित कसरी गर्ने भन्ने कुरो एउटै टेबलमा बसेर जुन वार्ता मिलिसकेको अवस्था थियो त्यहाँ पनि दुई थरी साथीहरू छन् एक थरी मिलेर जानुपर्छ भन्ने साथीहरू छन् एक थरी कुनै हालतमा होइन कि पार्टी बनाउनै पर्छ भन्ने साथीहरू पनि छन् त्यहाँ ती दुईटै परस्पर तपाईँको धेरै सोच भएको साथीहरूको त्यो एकै ठाउँ भएको हुनाले सायद त्यो नेताहरूलाई त्यो कन्भिन्स गर्न गाह्रो भएको होला हामी सहमति नजिक पुगिसकेका छौँ धेरै नजिक गइसकेका थियौँ स्थिति तर केही साथीहरूले मान्नु भएन त्यो परिस्थिति बिग्रियो मलाई लाग्छ यो फेरि नयाँ घटना आएको छ यो घटनाले पार्टीलाई तपाईँको सबै नेगेटिभ प्रति नहेरौँ यसले पोजिटिभ रिजल्ट पनि ल्याउला किनकि हरेक समस्याभित्रै समाधान पनि हुन्छ समाधान त समस्याभित्रै हुन्छ त्यसले गर्दा वार्ता टेबल नै यसको माध्यम हो संवाद नै यसको माध्यम हो र आधार के हो भने पार्टीको विधान विधि र यसको परिधि यसको चाहिँ आधार हो त्यो भित्र बसेर हामीले आफ्नो विवादका बहसहरू गर्यौँ भने असहमतिका कुराहरूलाई बहसमा ल्यायौँ भने सायद विधानका भित्र संरचनाभित्र बसेर हामीले आफ्नो एकताको बिन्दु पनि पहिल्याउन सक्छौँ तर त्यसका लागि मानसिक रूपमा तयार हुनु पर्यो पार्टी फोड्छु भन्ने भयो भने त कसै के लागेन केही साथीहरू टुक्रिन्छ फुट्न त के फुट्ने पार्टी जान्छ
0: अहिलेका लागि त रोकिनै सक्यो अब पार्टी फुट्नलाई पनि 40% चाहिएला हुन त उहाँहरूले दाबी नै गर्नुभएको छ 40% त पुर्याउँछौ हामी भनेर होइन
1: अब मलाई लाग्छ तपाईँको केही शर्त जस्तो 111 जनालाई समावेश गर्नु पर्यो पार्टीको औपचारिक संरचना विधानले निश्चित सदस्य संख्या तोकेको छ र त्यो सदस्य संख्या परिवर्तन गर्नु पर्यो भने विधान चाहिन्छ विधान संशोधन हुनुपर्छ विधान संशोधन गर्ने अधिकार यो केन्द्र समितिलाई छैन त्यसको लागि महाधिवेशन बोलाउनु पर्छ अनि त्यस्तो मागहरू कहिले काहीँ आउनु भनेको अर्थ त्यो चाहिँ हलहड्का जस्तो अहिले पुरा गर्न सक्दैन पुरा गर्न नसकेपछि पुरा गर्यो भने 40% पुर्याउने दाउ हुन्छ नगर्दा चाहिँ तपाईँको गरेन भने त्यस्तो खालको कुराहरू पनि कहिले काहीँ आउँछ त्यो प्रतिशतको कुराहरू होइन त्यस्तो खालको इमोसनमा उत्तेजनामा आएर संयमित नभएर पार्टीको जीवन प्रणाली जसमा हजारौं मान्छेहरूको रगत पसिनाले बनेको पार्टी हो यस्तो पार्टीमा यस्तो हरकतहरू गर्नु केही व्यक्तिले पद नपाउँदैमा यो विग्रह गर्नु वास्तवमा अत्यन्तै अशोभनीय घटनाको रूपमा विकास भइरहेका छ त्यो शोभनीय छैन राम्रो छैन यो होइन हामीले समाचारको विषय त बन्ला तर लाजको समाचार हो हरेकको मनभित्र तपाईँ हेर्नुभयो भने यस्तो केही काम गर्न परि आफैले आफैलाई प्रश्न गर्दा पनि मैले गरेको काम के उचित थियो

0: इतिहासमा आफूले आत्मसमीक्षा गरे भने पनि आत्मग्लानी हुने घटनाहरू विकास हुनु हुँदैन कि.
1: अब तपाईँहरूको आफ्नै रोइलो छ पार्टीभित्र, सरकार आफ्नो ढंगले अगाडि बढ़िरहेछ, यता त ध्यान दिनै पाउनु भएको छैन नि होइन सरकार के गर्दैछ भनेर.
0: होइन, हामीले तपाईँको यो पार्टीको उसमा धेरै आतंकित पनि छैनौ, धेरै रोइलोमा पनि छैनौ, किनकि पार्टीको विधानमा पार्टीको जीवनमा यस्ता घटनाहरू आइरहन्छन् गइरहन्छन्. पार्टी आफ्नो पद्धतिबाट हिँडेकै छ. विधान सम्मत विशेष अधिवेशन भएको र हामी 15 महाधिवेशनको घटना गर्ने क्रममै हामी छौ. यो बीचमा तपाईँको एउटा चाहिँ प्रतिपक्षी भएको दलको नाताले जनतामा उठेका समस्याहरू, सरकारका सञ्चालनका विधिहरूमा हामीले प्रष्ट रूपमा आफ्नो अभिमतहरू राखेकै छौ. हिजो अस्ति मात्रै पत्रकार सम्मेलन गरेर राष्ट्रिय राजनीतिमा देखा परेका केही त्यस्ता समस्याहरू, घटनाक्रमहरूलाई लिएर पार्टीको दृष्टिकोण पनि हामीले सार्वजनिक गरिसकेका छौं.
1: देशको अवस्था त काली लाग्दो छ नि त प्रवक्ताजी. जस्तो मल लिन गएका किसान दाजुभाइहरू 38 दिनपछि भारतीय जेल बसेर फर्किए, होइन 2 बोरा युरिया र 6 बोरा डीएपी मल पनि गायब, बिचरा उनीहरू पनि फर्किए. प्रतिबन्धित कुवेतमा पनि झण्डै 69,000 नेपाली महिला घरेलु कामदार रहेछन्, उनीहरूका समस्या छन्, पीड़ा छन्, होइन यतातिर त कंग्रेसको ध्यान गएन नि त.
0: ध्यान किन नगए? हिजो साडी अस्ति पत्रकार सम्मेलन त्यो देख्नु भएन, तपाईँको नेटवर्क बजाउनु भएको होला नि त. किसानको कुरो, ग्यासको कुरादेखि लिएर प्रवासमा रहेका नेपालीहरूको समस्यादेखि लिएर अर्थतन्त्रमा आएको तपाईँको विचलनदेखि लिएर निजी क्षेत्र आतंकित हुँदै अर्थतन्त्रमा आएको तपाईँको मन्दीका कुराहरू, पुँजी पलायनका कुरादेखि लिएर सरकारका सुशासन या तपाईँको भ्रष्टाचार या सरकारले गरेका कमी कमजोरीका कुराहरू 14 पोइन्टमा अस्ति प्रेस मिट गरेर हाम्रो धारणा हामीले सार्वजनिक
1: 15 पोइन्ट छ. मैले यहाँ तपाईँले लिइसकेका छु, तपाईँको हस्ताक्षर सहितको मैले पोइन्ट छ, मेरो हातमै छ यो विज्ञप्ति होइन सम्मेलनको. अब हेर्नु न, अहिले सरकारको जुन अवस्था छ, जसरी चाहिँ 2/3 नजिकको बहुमत पाएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले विश्वास गरेका छन्, जनताले चाहिँ त्यो ढंगले चाहिँ उसलाई चाहिँ होइन त्यो महत्वकाम चाहिँ बोकेर चाहिँ यो सरकारलाई मत दिएका छन्, तर सरकारको गति चाहिँ कस्तो लाग्दैछ यतिखेर तपाईँलाई?
0: यो सरकारको गति भन्दा पनि सरकारको मति बिग्रे जस्तो लाग्छ मलाई. ब्रेक नभएको गाडी, यो न तपाईँको ड्राइभिङ राम्रोसँग जाने छ, पुरा चसो लाएर हिरो भएर गाडीमा त स्टेरिङमा त बस्यो, न अनुभव छ. गाड़ी बहुमत प्रचण्ड छ, गाड़ी भरि प्यासेन्जर छन्, अनाडी मान्छेले गाडी चलाएको छ, कुन ठाउँबाट फसालिदिने हो, कहाँ गएर ठोक्ने हो, के गर्ने? मान्छे भर्खरको लडक्क परेको केटो मात्र भएर ड्राइभर भएर भएन, एक्सपिरियन्स पनि छैन, चलाउने ढङ्ग पनि छैन. उकालो
1: ड्राइभिङ लाइसेन्स त होला नि, होइन उमेर त पुगिसकेको छ नि.
0: ड्राइभिङ लाइसेन्स त पायो जनताको मतले दिए, तर माथि एकैचोटि उकालोमा हिँडेछ गाडी, एकै जाम थियो. योभन्दा अगाडि पनि प्रधानमन्त्री भएकै होला, मान्छे भोलि पनि होला. यस्तो लहर, यस्तो किसिमको तालले उत्तलो तरिकाले चल्ला?
1: अब
0: न निर्णय राम्रो छ, मन्त्रीहरूको निर्णय तपाईँ हेरिहाल्नु होला. यहाँ कहिले ग्यासको कृति भयो, यही ग्यास युद्धलाई देखाएर ग्यास तपाईँ
1: केपी ओलीले घर घरमा ग्यासको लाइन पुर्याइदिन्छु भन्नुहुन्थ्यो, अब यहाँ चाहिँ
0: ओलीजी र उहाँजीमा के अन्तर भयो? यस्तो खालको हावादारी कामहरू गर्ने अब मन्त्रीले तपाईँको घरि आधी भएर
1: ग्यासको लाइनले घर छोइसक्यो नि त, नजिक नजिकको घरसम्म त अहिले
0: स्टक हेर्नु छैन, होइन. अब तपाईँको सप्लाई चेन कसरी सिम्पल भन्दा सिम्पल कुराहरू ओभर स्मार्ट भएर दिने आदेशले अस्तव्यस्त त ल्याउँछ. अब कहिले निर्माण निजी क्षेत्र खुट्टा माछु भनेको छ, हात खुट्टा माछु कोच्छु थुन्छु. अब त्यो जस्तो तपाईँले सम्पत्ति विवरण पेश गर्नुभयो, सम्पत्तिको स्रोत पनि त विवरण पेश गर्दै गयो, यो प्रश्न उठ्दैन थियो नि त. यस्ता खालको सामान्य कुराहरू मैले भने हो, छडीको कुरा गरे होइन. मैले नि त फ्रम मर्निङ सो द डे तपाईँको बिगेन विथ द इन्डिङ माइन्ड भन्छ नि अङ्ग्रेजीमा, तपाईँको यसको परिणाम के आउँछ भन्ने कुरो त अझै थाहा भइसक्यो नि.
1: तपाईँहरूले के गर्नुभयो 35-35, 40-40 वर्षसम्म भन्छन् फेरि राजसभा कार्यकर्ताहरू अहिले.
0: होइन, वर्षको कुरा होइन, एक दिन भए पनि 24 घण्टा हो कि. एक सेकेन्डको महत्व कति हुन्छ भन्ने कुरो एक्सिडेन्ट हुने बेला थाहा हुन्छ कि. एक सेकेन्ड तलमाथि पर्ने बित्तिकै या एक सेकेन्डको महत्व कति हुन्छ भने ओलम्पिकमा थाहा हुन्छ कि सर. एक सेकेन्डले 100 मिटर रेसमा कोही तल फर्स्ट हुन्छ, कोही सेकेन्ड हुन्छ. एक मिनटको महत्व कति हुन्छ भन्ने कुरो एक्सिडेन्ट पर्ने बेला थाहा हुन्छ. एक मिनट अगाडि पछाडि कति फरक पर्छ? एक वर्ष कुरोबाट विद्यार्थीलाई अर्थ राख्छ. सरकारलाई 100 दिन भनेको तपाईँको के हो भने उसको काम गर्ने पूर्वा अनुमान गर्ने टाइम हो. यो चिजले के गर्छ, भोलिको 4 वर्षको जुन म्यान्डेट हो त्यो म्यान्डेटलाई दिशा निर्देश गरेको हुन्छ. उसले गर्ने काम, उसले ल्याएका नीति, त्यो व्यवस्थापकीय शैली, उसका सोच, उसको कारण धेरै कुरो त्यसमा बिम्बित भइसकेका हुन्छ, देखियो त अहिले। त्यसले गर्दा छडी राजुको छडीको प्रश्न गरे होइन, नियतको प्रश्न गरे हामीले। नियत सफा गरिदिए हुन्थ्यो, हामी विरोधलाई विरोध गर्दैनौँ। 5 वर्ष म्यान्डेट उहाँहरूलाई नै हो, उहाँहरूले नै चलाउने हो, उहाँले राम्रो गरिदिनुहोस् भन्ने मात्रै हाम्रो चाहना हो।
1: हस् देवराज चालिसी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसी आज रिश्वत नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित।
2: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएनीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
4: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर 6 सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: श्रोता नेपाली बसमा यतिखेर हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकाल हुनुहुन्छ। ढकालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ शम्भु सर। नमस्कार, स्वागत छ तपाईँलाई नेपाली बसमा। हामीसँग यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकाल हुनुहुन्छ। मानेजु, नमस्कार, स्वागत छ नेपाली बसमा। सुन्दै हुनुहुन्छ?
2: हजुर हजुर,
1: नमस्कार नमस्कार।
2: शिक्षकले अर्कै तरिकाले व्याख्या गरिरहेको हुन्छ, कविताको अनेक व्याख्याहरू हुनसक्छ होइन, भाषा साहित्य हो, त्यसले गर्दाखेरि अब यस सन्दर्भमा धेरै बोल्न सकिनँ मैले।
1: तर प्रधानमन्त्रीज्यूलाई अहिले अलिकति उहाँको काम कारवाहीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूको पनि आलोचना छ होइन, सरकारप्रति अहिले
2: होइन आलोचना होइन, हामी फरक ढंगले जान खोजेको। जस्तो चाहिँ हिजोको अभ्यास के थियो भने आफ्नो दलको सरकार बनिसकेपछि, आफ्नो गठबन्धनको सरकार बनिसकेपछि केही कमी कमजोरी भए, केही सच्याउने कुरा छ भने पनि सबै ठिकठाक छ भन्ने हिसाबले जुन तरिकाले गयो त्यो होइन। एउटा शक्ति पृथकीकरणको सिद्धान्त अनुसार तपाईँ संसद फरक हो, सरकार फरक हो, संसद र सरकारको चाहिँ जिम्मेवारी फरक हुन्छ, त्यसले गर्दा एकअर्कामा करेक्सन गर्नुपर्छ, गराउनुपर्छ भन्ने दृष्टिकोणबाट जनता आवाज यो छ, यहाँनिर कमजोरी हुन लाग्यो, यसलाई सच्याउनु राम्रो हो भन्ने कुरा त त्यो त नैसर्गिक कुरा हो नि त संसदको।
1: तर चाहिँ अहिले सरकारको कतै ढङ्ग नपुगे हो त्यो सबै काम कारवाहीहरूमा
2: होइन, दसवटा काम गर्दा एक ठाउँ काहीँ न काहीँ केही अलिकति फरक भयो, ढङ्ग पुगेन, सल्लाहको आवश्यकता पर्यो, सुझावको आवश्यकता पर्यो, करेक्सनको आवश्यकता पर्यो, त्यो पर्न सक्छ त, हरेक काममा त्यो पर्न सक्छ। एउटा किसानले खेती गर्दा पनि त्यो आवश्यकता पर्न सक्छ, एउटा सामान्य मान्छेले ड्राइभिङ गर्दा पनि त्यो आवश्यकता पर्न सक्छ, एउटा कर्मचारीले चाहिँ सेवा गर्दा पनि त्यो आवश्यकता पर्न सक्छ, राष्ट्र चलाउने कुरा त्यो त पर्दै पर्दैन। म जसरी जहाँ जे गरिरहेछु सबै ठिकठाक हुन्छ भनेर कोही एउटा व्यक्ति, कोही एउटा संस्था, कोही एउटा संगठनले कहिले सोच्दैन नि, त्यो त प्राकृतिक कुरा।
1: उहाँको त 37 जना सल्लाहकारै छ अरे नि त प्रधानमन्त्रीको सचिवालयमा त होइन, त्यो सल्लाह नपुगे हो त्यसो भए कि विज्ञ छैनन् त्यहाँ?
2: होइन, मैले त्यसरी त्यो सन्दर्भको कुरै गरिनँ। हरेक कामहरू चाहिँ सबै गर्दै जाँदा सत्य सफल हुन्छ भन्ने छैन, कम सफल भएको कुरालाई फेरि प्रयत्न गर्नुपर्छ, फरक ढंगले काम गर्नुपर्छ जो कोहीले। मैले एउटा व्यक्ति एउटा पद सन्दर्भको कुरा गरिनँ।
1: ढकालजी, एउटा कुरा के बताइदिनुहोस् भने नि, पार्टी अलग हो सरकार अलग हो भन्ने भाषीय सिर्जना भएको छ कहीँ कतै?
2: त्यस्तो त हामीलाई लाग्दैन,
1: तर त्यो काम कारवाही हेर्दाखेरि चाहिँ सरकारले पनि कता कता पार्टीको भनेअनुसार काम नगरेको, कतिपय गतिविधिहरू हेर्दाखेरि चाहिँ पार्टी र सरकार फरक फरक देखिएको होइन, एक ढिक्का भएर चाहिँ अगाडि बढ्न नसकेको, यो खालको चाहिँ चित्रहरू त देख्दैछौ नि त हामी बाहिर बसेर, तपाईँले देख्नु भएको छैन त्यो?
2: होइन, मैले अघि त्यो सन्दर्भ भनिसकेँ, सरकार र संसद फरक हो, पार्टी र सरकार अलिक फरक होइन, र हामी पटक पटक सभापति रवि लामिछानेसँग पनि संसदीय हिसाबले, व्यक्तिगत हिसाबले बसेका छौँ, सरसल्लाह गरेका छौँ, त्यस्तो कुराहरू कतै काहीँ एउटा चाहिँ संकेतमा, अभिव्यक्तिमा, यो अनुहारको छनकमा काहीँ हामीले पाएका छैनौँ, त्यो हुँदा पनि हुँदैन, किनभने त्यसैबाट आक्रान्त भएर यो देश चाहिँ पछि परेको छ, यहाँ चाहिँ भुटको राजनीति, बेमेलको राजनीति, खुट्टा तान्ने राजनीति, त्यही कुरा हामीबाट भयो भने त के अर्थ हुन्छ र? त्यो हुँदैन, त्यो कस्तो छ भने अलिकति अतिरञ्जित पनि गरिएको छ बाहिर। तपाईँ र म चाहिँ दाजुभाइ नै भए पनि तपाईँ र मेरो केही कुरामा बिमती रहन सक्छ नि त, त्यसले गर्दा त्यस्तो रह्यो काहीँ कतै, होइन यसो गर्नु पाए हुन्थ्यो, होइन यो चाहिँ राम्रो हो भन्ने कुरा त जहाँ पनि हुन्छ, त्यस्तो भएको हो भने पनि त्यस्तो कुरालाई अतिरञ्जित गर्नु हुँदैन।
1: अब सरकार गठन भएको भने 4 महिना भयो, मोर्निङ सो अफ द डे भनिन्छ होइन, जसरी चाहिँ सुशासन केन्द्रित भएर चाहिँ सरकारले काम गर्नुपर्ने कुरामा, सरकारले लिएका एक्सनहरूका कुरामा, सरकारले खोजेको मेरिटोक्रेसीका कुरामा, सरकारले व्यवस्थापन गर्न खोजेको सुकुम्बासीका विषयमा, सरकारले सुशासन ल्याउन खोजेको राजधानी प्रकरणमा जर्मनबाट झन्डै खोसिएको विषयमा, यी यावत विषयमा नेपालले नै भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका विषयमा अब जनताले प्रश्न त उठाउन थाले नि त अहिले समुझी?
2: होइन, प्रश्न उठाउन पाइयो, प्रश्न उठाउन पाइयो, तिमीहरू
1: त्यसलाई खुट्टा तान्यो भन्न त मिलेन नि त होइन, आफ्नो बानी व्यवहार पनि सुधार्नु पर्यो होला कता कता।
2: होइन, मैले त त्यो कुरा सुरुमै अघि भनिसकेँ, प्रश्न उठाउन पाइयो, करेक्सन गर्न पाइयो, दुईटा कुरा हुन्छ कि, एउटा कुरा मैले चाहिँ नबुझेर प्रश्न गर्न सक्छु, सरले पढाइरहनु भएको हुन्छ, नबुझेर प्रश्न गर्न सक्छु, कहिले काहीँ सरले लेख्दा पढाउँदा त्यो ब्ल्याक बोर्डमा पनि अलिकति त्रुटि मिस्टेक हुन सक्छ, सर त्यहाँ मिस्टेक भयो भनेर दुई ढङ्गबाट कुरा उठाउन सक्छु, त्यसले गर्दा मिस्टेक भएको रहेछ भने चाहिँ करेक्सन गर्ने हो, नबुझेको रहेछ भने बुझाउने हो, तर अन्य चाहिँ त्यही कुरालाई लिएर चाहिँ धेरै आलोचना गर्नुपर्ने समय पनि भएको छैन, कारण पनि भएको छैन।
1: तर अहिले तपाईँहरू सुशासनको लाइनमा हुनुहुन्छ, पाँच वर्ष चाहिँ जुन जनताले म्यान्डेट दिएका छन्, महत्वाकांक्षा धेरै छ देशमा, लामो समयदेखि राजनीतिक अस्थिरता भयो, अब चाहिँ स्थिरता चाहिन्छ देशमा भनेर चाहिँ जुन किसिमको सबैको एउटा प्रार्थना छ, कतै बीचमा धोका त पाइँदैन भन्ने खालका सिम्टमहरू पनि त देखिया छन् नि त, यसलाई कसरी चाहिँ विश्लेषण गर्नुहुन्छ?
2: देखिएको छैन हामी केही स्पष्ट छौँ भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने निर्विरोध हामीले निर्वाचित गरेर केन्द्रीय समिति बनिसकेको छ, पार्टी उहाँले गजबले चलाउनुहुन्छ, पार्टीले सरकार कमान गर्छ,
1: खै पार्टीमा मनोनित हुनुपर्ने पदाधिकारीहरूको लुचाचुडी छ, अहिलेसम्म भएको छैन,
2: लुचाचुडी हो र भनेको सीमित मान्छेहरूमा म काम गर्न चाहन्छु भनेर खोज्नु त कसरी लुचाचुडी हो, तपाईँ चाहिँ अहिले रेडियोमा काम गर्दै हुनुहुन्छ, तपाईँको रेडियोको प्रमुख तपाईँ हुनुहुन्छ कि अर्को हुनुहुन्छ कोही छैन, म चाहिँ त्यो ठाउँमा गएर रेडियो कमान गर्छु र चाहिँ यो रेडियोलाई यस्तो गजब गराउँछु, आजको भन्दा भोलि राम्रो गर्छु, यो रेडियोको चाहिँ
1: निर्देशकै रेडियोको प्रसारणै रोकिन सक्छ नि त भोलि, अनि यो रेडियो त अनि त्यसको गीत मात्र बजाएर बस्नु र भने
2: होइन, त्यो कुरा
1: समयमा पत्ता लाउन सकेन भने, समयमा काम गर्न सकेन भने त गीत बजाएर त बस्न मिलेन, मान्छे त चाहियो,
2: होइन त्यस्तो हुँदैन, अस्वस्थ हुनु हुँदैन, तपाईँ त्यो मात्रै देख्नुहुन्छ कि, तपाईँ चाहिँ सांसदहरू जति सबै केन्द्रीय सदस्य हुन्छन्, सबै चुनाव लड्छन्, अथवा ती आकांक्षीहरू सबै भरारेर अगाडि आउँछन्, तपाईँ महाधिवेशनमा हेर्नु भने हामी धेरैले चाहिँ साथीभाइहरूलाई तपाईँ अगाडि भनेर हामी चाहिँ निर्वाचनमा गएनौँ, अहिले पनि हामीलाई यो चाहिन्छ भनेका छैनौँ भन्दैनौँ, केही दुई चारजनाले होइन मैले चाहिँ यहाँ काम गर्न सक्छु, मेरो यहाँ योग्यता दक्षता छ भनेर भन्ने कुरालाई त नकारात्मक, काम गर्न चाहने मान्छेको कमी छ नि त यो देशमा, काम गर्न खोज्नेहरूलाई त्यसरी किन लिने त, यहाँ लुचाचुडी भएर कुनै झगडा द्वन्द अस्वस्थ प्रतिस्पर्धा भएको कुनै उदाहरण कारणहरू त देखिएकै छैन, यो त अनुमान नै हो हाम्रो।
1: तर एउटा निकै ठूलो जेन्युन प्रश्न पनि आएको थियो, पहिला बोलाउँदा नजाने अहिले बोला भन्न जाने, कुमार बेनलाई भारत पठाएको कुरा कतिको साँचो हो, सुन्नुभयो यहाँले?
2: खोइ त्यो त थाहा छैन, अस्ति म पनि झापा पुगेर आएँ, म झापा गएको कुरा सबैलाई थाहा नहुन सक्छ होइन, झापा जाने मतदाता भेट्ने हो र झापादेखि अलिकति पारिपट्टि मेरो दिदीको घर छ, हामी चाहिँ सम्बन्ध बुझ्छौँ, त्यहाँ पनि पुग्न सकिन्छ तर पुगिएन अहिले, त्यसले गर्दा यी कुराहरू अब नेपाल भारत वारिपारि अब यति बेला थुप्रै सांसदहरू चाहिँ विभिन्न निमन्त्रणामा विदेश भ्रमण पनि गर्नुभयो, नेताहरू पनि जानुभयो, अब यसलाई खालि नकारात्मक रूपमा लिएर हुन्छ
1: होइन, प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हिँड्या हो नि त कुमार बेन हिँड्या होइन, अहिले त होइन, जनताले त चासो त राख्छन् नि त होइन, पार्टीमा पनि चासो
2: राख्नुपर्छ, ठिक छ त, हिँड्नु पनि पर्यो नि त, एकातिर चाहिँ यिनीहरूले के अरे कूटनैतिक सम्बन्ध राम्रो गर्दैनन् कि भन्ने डाउट पनि गर्ने, अनि त्यो सम्बन्धका निमित्त चाहिँ मान्छेहरूको चाहिँ भेटघाटलाई पनि अर्को दृष्टिकोणले हेरेर त कसरी होला त,
1: सत्तामा आउनु अघि राष्ट्रपतिले पुराना दललाई प्रश्न गर्थ्यो, अहिले तपाईँहरूलाई प्रश्न गर्ने ठाउँमा जनता पुगेका छन्, सत्ता र प्रतिपक्षमा हुँदाको अनुभव कस्तो हुँदो रहेछ?
2: होइन ठिकै हो, किनभने हिजो तिमीहरूले चाहिँ यो गर्छौ त्यो गर्छौ, सहजता पैदा गर्छौ काममा व्यवहारमा, मान्छेलाई नागरिकलाई सुविधा दिन्थ्यौ सबै कुराहरूमा भन्थ्यौ, अब लाइन बस्नु पर्दैन, अनलाइनमा चाहिँ काम हुन्छ भन्थ्यौ, खोइ त भनेर प्रश्न गर्नु स्वाभाविक हो, हामीले के भनेका छौँ भने एउटा आधार शून्य तहबाट काम गर्नु परेको छ, जस्तो कृषिकै कुरा गरौँ, म कृषि समितिको मान्छे हो, आज चाहिँ हिजो हामीले पढ्दा चाहिँ 80-90% किसान भन्दा भन्दै 62% आयौँ, आज चाहिँ कृषि विधेयक छैन, नीतिहरू राम्रो छैन, जिरोबाट हामी काम गर्दैछौँ, जिरोबाट काम गरेर सबै चाहे त्यो पूर्वाधारका धेरै ठाउँका कुराहरू हुन्, कानुनी कुराहरू हुन्, नीतिगत कुराहरू हुन्, त्यहाँबाट काम गर्दा त समय लाग्ने रहेछ नि त, आज चाहिँ जस्तो ग्यासको अभाव छ भन्यो, ग्यास चाहिँ पुग्ने गरी छ भन्यो, मान्छेले स्टक गरे भन्यो, अन्य कुरा हुन्थ्यो, यो समस्या आइपरेपछि यी सबै कुराहरू आज हामीले नगरेर बिगारेर भएको कुरा त होइन नि त, आधारै गतिलो बनिसकेको छैन, कुशासनले व्याप्त छ, तपाईँ चाहिँ अहिले पनि विभिन्न सरकारी अन्य कार्यालयहरूमा जाँदाखेरि चाहिँ एउटा कोही आफ्नो मान्छे खोज्नुपर्ने, नेता खोज्नुपर्ने, सांसद खोज्नुपर्ने, भन्सन गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ, यी सबै हामीले बिगारेको होइन, बिग्रेको ठाउँबाट सच्याउनलाई हामी काम गरिरहेका छौँ, आधार तय गर्दैछौँ भनिरहेछौँ नि त. त्यसले गर्दा प्रश्न गर्नुपर्छ, प्रश्न नगरी हुन्न, हामीले पनि त्यो जवाब दिइरहेको छौँ, जवाब सँगसँगै हामी नतिजा दिने गरी त्यसले पनि एउटा समय त लिँदो
1: रहेछ. मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए, 2 बोरा युरिया र 6 बोरा डिएपी मल पनि गायब भयो. होइन, 38 दिनसम्म अब मल किसानले समयमा पाएनन्. अब सरकार भन्छ होइन मल त छ, मल आउँदैछ, तर चाहिँ किसानले बाली लाउने बेला मल नपाउँदाखेरिको यो विडम्बना हेर्नुहोस् त आज.
2: हो, यसमा यसमा चाहिँ कस्तो प्राविधिक पक्ष के रहेछ भने, अहिले आएको सरकारले टेन्डर गरेर मल आउने समय भएको छैन. टेन्डर गरेको 825 दिन मल आइपुग्न लाग्ने रहेछ, एउटा कुरा. दोस्रो कुरा, जी2जी मार्फत भारतसँग पनि मल केही ल्याइयो, भारतले पनि आफूले उत्पादन गरेको मल आफैलाई पुग्न सक्ने अवस्था होइन, उसले पनि बाहिरबाट ल्याएर दिने. यसले गर्दा हामीले जति सक्दो मल पुर्याउने कोसिस गर्यौँ. तपाईँलाई एउटा उदाहरण भन्छु, म झापा गएर आएँ. झापा कृषि सामग्री कम्पनीमा चाहिँ अघिल्लो साल असार महिनामा 588 मेट्रिक टन मल बाँडेको, अहिले 2000+ बाँडिसक्यो, फेरि पुग्दैन भनेको छ. वितरण प्रणालीमा समस्या छ, वितरण प्रणालीको जिम्मा स्थानीय तहको सिफारिसका आधारमा प्रदेश सरकारले गर्छ. वितरण प्रणाली नसच्याएसम्म हुन्न. एउटा शहरी क्षेत्रमा वितरण गर्ने मल, एउटा ग्रामीण र कृषि क्षेत्रमा वितरण गर्ने मल चाहिँ उस्तै प्रकारको छ. त्यसले गर्दा खेती गरिने आधारमा मल वितरण नगरेसम्म जतिसुकै आए पनि यो समस्या रहिरहन्छ, त्यसलाई सच्याउनु पर्छ.
1: तर आजको दिनमा जसरी राष्ट्रपतिले सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ, सरकारका निर्णय, नियुक्ति, ठेक्कापट्टा, पारदर्शिता सुनिश्चित गर्न चालिएका कदमहरूमा सन्तुष्ट हुनुहुन्छ तपाईँ ढकालजी?
2: होइन, सन्तुष्ट त अब धेरै ठाउँमा नतिजा देखिने बेला भएको छैन. कहीँ कतै कसैले, कर्मचारीले, सरकारका मान्छेहरूले, सांसदहरूले, मन्त्री प्रधानमन्त्रीहरूले र उनीहरूको नाम बेचेर कसैले कहीँ एउटा मात्रै त्यस्तो गरेको, गर्न खोजेको बिचौलियाहरू हावी भएको उदाहरण दिनुहोस्, प्रमाण आदि दिनुहोस्, त्यसको त सिधा हामी विरोध मात्रै गर्दैनौँ, के गर्ने गर्छौँ. त्यसले गर्दा नदेखिनु भनेको पनि त भित्रभित्र हुनु हो नि, गलत नदेखिनु भनेको. तर नतिजा आउन समय लाग्ने रहेछ. र कहीँ पनि संसारको कुनै पनि मुलुकमा अपराधै हुँदैन, भ्रष्टाचारै हुँदैन भन्ने छैन. जतिसुकै टाइट गरे पनि काहीँ न काहीँ लुकीचोरी गरेका हुन सक्छन्, त्यसलाई समय लाग्ला. तर सामान्यतया देखिने गरी, सतहमा आउने गरी, जनताले दुःख पाउने गरीको त भएको छैन नि त. यसलाई पनि त अलिकति समय लिने होला. तर यो समय लिने भन्दा पनि जब भएको छैन, जब देखिएको छैन, कहीँ प्रमाण आएको छैन, भेटिएको छैन भनेपछि त्यो कुरामा काम भइरहेको छ, मान्छे नियन्त्रणमा छ भन्ने त बुझिन्छ नि त.
1: जस्तै अब अस्ति भर्खरै जर्मनबाट राजधानीको ठेक्का खोसेर फ्रान्सिसलाई दिन खोजेको कुरा त सुन्नु पनि त यहाँले भने, होइन, त्यसमा चाहिँ पार्टीको हस्तक्षेप नभएको भए त अरबौं रुपियाँ चाहिँ तिर्नु पर्दै थियो नि त.
2: कतिपय कुरा हस्तक्षेप भन्दा पनि, अब जसरी जुन भाषा प्रयोग गरे पनि भयो, त्यहाँ यो ठिक कि त्यो ठिक, यो गलत कि त्यो गलत भन्ने कुराको विश्लेषणबाट जे सही हो त्यो गर्ने हो. कहिले काहीँ एउटैले गरिरहेछ, जे गरिरहेछ त्यो ठिक छ भन्ने पनि हुँदैन, र गरिरहेकोले गलतै गरेको छ, अर्को राम्रो छ भन्ने पनि हुँदैन. सरकारले, उहाँहरूले जो जसले यो विषयमा काम गर्नुभयो, एक खालको चाहिँ विश्लेषण गरेर सही गलत छुट्याएर गरेको होला. अब यसमा केही गलत छन् भने तपाईँहरू पनि चौथो अङ्ग हो यो देशको दायित्व.
1: हामीले त उठायौँ यो कुरा चाहिँ, किनभने अब जर्मन जस्तो देशसँग हाम्रो कूटनीतिक राम्रो सम्बन्ध छ, जर्मनै रिसाउनु पर्ने स्थिति आयो, होइन, यस्तो काम चाहिँ किन गर्नु पर्या होला, र बिगो पनि तिर्नुपर्छ, हामीले धरौटी रकम तिर्नुपर्छ यो अवस्थामा, किन फ्रान्सेली कम्पनीका पेरिसबाट केही मान्छेहरू नेपाल आए, नेपालका लागि सिद्धार्थ के नामका एकजना चाहिँ उनका प्रतिनिधि चाहिँ व्यापक रूपमा बालुवाटार र सिंहदरबार घुम्दै गए, पछि नै परराष्ट्र मन्त्रीले हस्तक्षेप गरे यसमा भन्ने कुरा त हामीले व्यापक रूपमा चाहिँ विश्लेषण गर्यौं नि त. त्यो राम्रो थिएन नि त देशका लागि त.
2: होइन, अब त्यसको चाहिँ परिवर्तन खोज्नु अथवा त्यसको थप अध्ययन गरिनु त अब आफैमा नराम्रो कुरा होइन, तर त्यसले नतिजा के ल्यायो, अन्त्य त के गरियो भन्ने कुराले अर्थ राख्छ नि त.
1: अब यो जस्तो यहाँलाई राम्रोसँग थाहा छ, जुन किसिमले राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामिछानेजीले अलिकति प्रधानमन्त्रीलाई नथिलाउन खोज्नु भएको, यो विधान संशोधन गरेर संसद दलको नेतालाई फिर्ता बोलाउन सक्ने प्रावधानमा पनि के असन्तुष्टि आयो, होइन, कतिपय सांसदले केन्द्रीय समिति बैठकमा पनि उठाए यो कुरा.
2: विधान संशोधनको कुरा चाहिँ अब भर्खरै महाधिवेशन भएको छ, महाधिवेशनले गरेको छ, अब त्यसमा त्यो कुरा हामीले पनि अब खास यसमा चाहिँ विश्लेषण गर्न पाएको छैन. म केन्द्रीय समितिको मानिस होइन, बाहिर आएका अथवा साथीभाइका कुराहरू नै सुन्ने हो. त्यसले गर्दा यो विधान संशोधन गर्दा, विधान बनाउँदा, परिवर्तन फेरबदल गर्दाखेरि एकले जे भन्यो सबैले ताली बजाएर मान्छन् भन्ने छैन, यसो होइन यसो भन्ने कुरा जहाँ पनि हुन सक्छ, छलफल हुन सक्छ, सक्छ, बहस हुन सक्छ, असहमति हुन सक्छ, त्यसले गर्दा पार्टीलाई अनुशासित गर्नुपर्छ भन्ने कुरा स्वाभाविक हुन सक्छ, होइन यो आवश्यक छैन भन्ने कुरा पनि स्वाभाविक हुन सक्छ, त्यसलाई त अस्वाभाविक ढंगबाट लिनै हुन्न भन्छु म चाहिँ।
1: तपाईँ त झापा 4 नम्बर क्षेत्रको सांसद होइन, प्रधानमन्त्रीज्यू 5 नम्बर के भन्नुहुन्छ 5 नम्बरका जनता? प्रधानमन्त्रीज्यू त जानै भएको छैन रे नि त झापा होइन?
2: होइन, प्रधानमन्त्रीले भ्याउनु भएको छैन, हामी छौँ नि, हामी गएको छौँ, हामी समन्वय गरेका छौँ, उहाँहरूसँग संवाद हुन्छ, हामी जान्छौँ निस्किन्छौँ, हामी चाहिँ हाम्रो झापा मेरो 4 नम्बर क्षेत्र मात्रै भनेर बसेका छैनौँ। आवश्यकता अनुसार हामी वरपर जान्छौँ, हेर्छौँ, राम्रो भएका कुराहरू, केही गलत भएका कुराहरू, केही गुनासा सुझावहरू हामी लिन्छौँ। त्यहाँ सचिवालय छ प्रधानमन्त्रीको, उहाँहरूसँग हामी समन्वय गर्छौँ, उहाँहरूले हामीसँग समन्वय गर्नु भएको छ।
1: यसमा त प्रधानमन्त्रीसँग राम्रै छ कोर्डिनेसन, भेटघाट छ, धेरैलाई त भेट्ने हुन्न उहाँ भन्ने छ नि त।
2: होइन, आवश्यकता अनुसार भेट्ने हो, अब त्यहाँ पनि विभिन्न लेयरहरू छन्। अघि तपाईँले भन्नुभयो नि सचिवालय कुरा, एउटा देशको प्रधानमन्त्री जसले चाहिँ विभिन्न जिम्मेवारीमा विभिन्न मान्छेहरूलाई लगाएको अवस्था छ, हामीले धेरै त्यस्तो भेटघाट गर्नु परेको पनि छैन। आवश्यकताले उहाँलाई नै खोज्नुहुन्छ र समस्या पर्दा उताबाट चाहिँ एउटा पब्लिकहरूले केही न केही समस्या लिएर आउँदा हामीले समन्वय गर्छौँ। प्रधानमन्त्रीको तहमा गर्ने हो कि अब सचिवालयको तहमा हो, त्यस्तो छैन।
1: अहिले सुकुमवासीहरू त राजसभा भनेपछि डराउँछ रे नि त, किन मान्नेजु?
2: एकताका त्यस्तै जस्तो भयो, हामीले धेरै बोल्नु पर्यो, धेरै सम्झाउनु पर्यो, धेरै लेख्नु पर्यो, त्यो अनावश्यक कुरा पनि लगाइयो। अब सुकुमवासी समस्या, सुकुमवासी मात्रै नभनौ, सुकुमवासी भूमिहीन अथवा तपाईँको अव्यवस्थित बसोबासीको कुरा छ, अब विशेष गरी केही अन्य जग्गा पनि र हैलानी जग्गाहरू कमाएको अवस्था, सबैलाई धनी बुझा दिने कुरा, यो चाहिँ व्यवस्थापन भए पुग्ने कुरा हो, यसलाई चाहिँ ठूलो खर्च पनि लाग्दैन भनेर हामीले चुनाव अघि नै भनेका थियौँ, दिन्छौँ भनेका थियौँ र त्यसकै तयारी गऱ्यौँ। अब यो काठमाडौँको चाहिँ यो खोला किनारको बस्ती हटाएको कुराले यसलाई चाहिँ अलिकति मान्छेहरूले चाहिँ हो भनेर डराएको अवस्था अहिले धनी बुझा दिइरहेको छ र यसमा बढी हात चाहिँ वडा पालिका र जिल्ला समिति गठन गरिएको त्यहाँबाट हुने हो। त्यसले गर्दा केन्द्रीय समितिले केन्द्रीय सरकारले चाहिँ निर्णय गर्यो, त्यसको कार्यान्वयनको तह तलै हुन्छ, त्यसले गर्दा उहाँहरूको चाहिँ प्रत्यक्ष नजिकको सरकारले गर्ने कुरा हो, उहाँहरू अहिले आत्मविश्वासी बन्नुभएको छ।
1: जाँदा जाँदै समग्र रूपमा चाहिँ जनताहरूले नागरिकहरूले सुशासनको क्षेत्रमा, भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा, मेरिटोक्रेसीको क्षेत्रमा चाहिँ तपाईँहरूप्रति दिएको विश्वास जगाएको, तपाईँहरूले जगाउन खोजेको विश्वास र मेरिटोक्रेसीमा पनि कतिपय कुराहरू के आयो भने अब यो नियुक्ति प्रक्रियामा होइन कतिपय रूपमा ढिलाइ भइरहेको छ। आज 60,000 चिकित्सक पढ्ने विद्यार्थीहरू, डाक्टर नर्स बन्ने विद्यार्थीहरूको भविष्य के हुने भन्ने अन्यलता एकापट्टि छ, हटाउँदाखेरि बर्खास्तै गरिहालियो, तर चाहिँ नियुक्ति चाहिँ समयमा नहुँदाखेरिको समस्या एकातिर छ भने नियुक्ति भएकैहरू पनि जति पनि छन् उहाँहरू पनि कहीँ न कतैबाट चाहिँ राजसभासँग वा राजसभाका व्यक्तिहरूसँग वा मेरिटोक्रेसी भन्ने चाहिँ राजसभा चाहिँ कतै न कतैबाट हुनुपर्छ भन्ने खालको चाहिँ भाषा निर्माण भएको छ नि त ढकालजी।
2: कतै न कतैबाट हुनुपर्छ भन्ने चाहिँ छैन, किनभने राजसभामा त्यति धेरै मान्छे विश्वास गरेर सबै क्षेत्रका जोडिएनन् पनि, हिजो विश्वास गरेका थिएनन् पनि, र कोही कतै हिजो चाहिँ एउटा विभागमा विज्ञको रूपमा काम गरेका छन् भने अब तिनले अब कहीँ कतै पाउँदै नपाउने भन्ने होइन। मेरिटोक्रेसी भनेको ती पनि सहभागी हुन पाउने, प्रतिस्पर्धामा आउन पाउने, सबैले पाउने भन्ने कुरा हो। र अर्को चाहिँ एउटा सुशासनको कुरामा कहीँ कतै त्यसरी देखिने गरी मैले अघि पनि भने अब यो 4th अङ्गले धेरै अध्ययन अनुसन्धान गरेर पनि लिएर आएको हुन्छ, कति अतिरञ्जना पनि हुन्छ, त्यतातिर नजाउँ। र यिनै नियुक्ति प्रक्रियामा पनि कहीँ कतै कसैले चाहिँ ल यो यो कारणले यो प्रमाण भयो, यो चाहिँ एउटा स्वार्थ बाजियो भन्ने कुरा लिएर आयो भने त हामी आफैले पनि चाहिँ यो चाहिँ किन गलत भयो, यो चाहिँ किन यस्तो हुन्छ भनेर आफ्नो सरकारसँग, संसदीय दलमा, मन्त्रीहरूसँग र त्यति पनि गर्दा भएन, सार्वजनिक रूपमा जनताले थाहा पाउने गरी यहाँ करेक्सन गर्नुपर्छ है भनेर संसदबाट सरकारलाई त्यो कुरा खबरदारी गरिरहेको अवस्था देखिरहनु भएको छ। त्यसले गर्दा त्यो त कुनै पनि हालतले यो सुशासनको मामिलामा कहीँ कतै सम्झौता हुँदैन। हाम्रा निमित्त हाम्रा नेता, हाम्रा मन्त्री, हाम्रा प्रधानमन्त्री भन्दा माथि जनता हुन्, त्योभन्दा माथि देशको सुशासन हो, त्योभन्दा माथि देशको व्यवस्था हो। त्यसले गर्दा हामी यसमा सम्झौता गर्नेवाला छैनौँ, तर हामीलाई तथ्य कुरा आउनु पर्यो, सत्य कुरा आउनु पर्यो, आधार र प्रमाण सहितको कुराहरू आउनु पर्यो, त्यो तपाईँ हामी सबैको साझा दायित्व हो, देशलाई सुशासनमा लैजाने, विकास र समृद्धिमा लैजाने। मैले यही सन्दर्भमा आह्वान गर्छु समग्र मिडियालाई कि अब हामी धेरै यो त्यो भन्ने भन्दा पनि कसरी चाहिँ काम गर्न सकिन्छ, साझेदारीमा काम गर्न सकिन्छ, खबरदारीमा काम गर्न सकिन्छ, तथ्यगत रूपमा काम गर्न सकिन्छ, सबैले भूमिका निर्वाह गर्नुपर्छ।
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकाल आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

सबैभन्दा काठमाडौँ उपत्यकामा एकै दिन 61,000 सिलिण्डर वितरण भएको निगमको तथ्याङ्क। अन्नको भण्डार मानिने मधेस, प्रदेशमा 95% धान रोपाई सकियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा। आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना, एक दुई ठाउँमा मुसलधारी पानी पर्ने अनुमान। बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून बनाउने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा। सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी। र इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको पहुँच सहज सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई हिजो निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सिर्जना गर्नेलाई कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेको आयोगको भनाई छ। यसैबीच काठमाडौँ उपत्यकामा हिजो शुक्रबार एकै दिन 61,000 ग्यास सिलिण्डर वितरण भएको नेपाल आयल निगमले जनाएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमको तथ्याङ्कमा उल्लेख छ। नेपाल ग्यास 5,000, बाबा 2,240, चण्डेश्वरी 1,580, एभरेस्ट 2,401, हिमाल 2,435, जनक 4,456, श्रीमाया 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम, साई बाबा, एसटीसी, श्री श्रीराम, सिद्धार्थ, सीताश्री, सुगम लगायत सिलिण्डर पनि वितरण भएको निगमले सूचना मार्फत जनाएको छ। तर ग्यासका लागि लाइन लाग्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। मध्यराती सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। हिजो दिउँसोको संसद बैठकमा रासोपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको प्रतिक्रिया आएको हो। सांसदहरू मनिष झा, इन्दिरा राणा, रमेश परसाई, टीका संग्रौला, कमल सुवेदी लगायतले खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाह संस्कार खर्च, किसानलाई बाँदरले दिएका दुःख हैरानीदेखि स्वास्थ्य उपचारसम्मका विषय उठाउँदै सरकारलाई नागरिकका दुःखमा देखिन आग्रह गरेका थिए। रासपा सांसद झाले समग्रतामा राज्य सञ्चालनमा सोच परिवर्तन आवश्यक रहेको भन्दै सरकारलाई व्यंग्यात्मक शैलीमा अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ भन्नुभएको थियो। अन्नको भण्डार मानिने मधेस, प्रदेशमा 95.51% रोपाई भएको छ। साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो। मधेसका 8 जिल्ला मध्ये सिराहा र बारामा 100% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 तथा बारामा 46,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ। प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माका अनुसार बारामा लक्ष्यभन्दा धेरै रोपाई भएको हो। यस वर्ष बारामा 45,100 हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य लिएकोमा 46,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। यस्तै सप्तरीमा 91%, धनुषामा 90% रोपाई भएको छ। धनुषामा 43,900 हेक्टर क्षेत्रफलमा रोपाई हुने लक्ष्य रहेकोमा अहिलेसम्म 39,330 हेक्टरमा रोपाई सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ। सर्लाहीमा 99, रौतहटमा 98, पर्सामा 91, महोत्तरीमा 81% भन्दा धेरै रोपाई भएको कृषि विकास निर्देशनालयको विवरण छ। मधेस प्रदेशमा कुल 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। किसानले मलको अभाव भोगे पनि यस वर्ष मधेस प्रदेशमा समग्र रोपाई भने पोहोरको भन्दा सन्तोषजनक देखिएको तथ्याङ्क छ। रासायनिक मल लिन भारत

0: चन्द्र पक्राउ परेका सर्लाहीका किसान दाजुभाई 38 दिनपछि घर आइपुग्नु भएको छ। भारत सीतामढ़ी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उहाँहरू हिजो नेपाल आइपुग्नु भएको हो। बलरा नगरपालिका पाँचका 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह गएको असार 17 पक्राउ पर्नु भएको थियो। दुई बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किने क्रममा दुवैजनालाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो। मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढ़ीको डुमरा कारागार चलान गरिएको थियो। पक्राउको खबर सार्वजनिक भएपछि परराष्ट्र मन्त्री शिशिर खनालले चासो राखेर नयाँ दिल्लीमा रहेको नेपाली दूतावास मार्फत भारत सरकारसँग कूटनैतिक समन्वय शुरू गर्नुभएको थियो। उहाँहरूलाई लिन परिवार भारत पुगेको थियो। 10,000 भारतीय रूपियाँ धरोटीमा छुटेका सिंह दाजुभाइले तारीकका लागि अदालत थाहाउनुपर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज मधेस बाहेकको प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान गरिएको छ। आज राति भने मधेस सहित हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 10 लाख रूपियाँको बम्पर उपहार पाउने एकजना र 1 लाख रूपियाँको उपहार पाउने एकजनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार बम्पर उपहार स्वरूप 10 लाख रूपियाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुनुहुन्छ। उहाँलाई अर्थमन्त्री सोनिम वाग्लेले फोन गरेर बधाई समेत दिनुभएको छ। विजेता जोशीले कञ्चनपुरकै शिवकृष्ण जेनरल स्टोर्सबाट सामान किन्नु भएको थियो। जोशीले गएको साउन 7 गते 250 रूपियाँ पर्ने सामान अनलाइन बैंकिङ मार्फत QR स्क्यान गरी खरिद गर्दा 10 लाख रूपियाँ जित्नु भएको हो। यस्तै अर्थमन्त्री वाग्लेले 1 लाख रूपियाँका विजेता मध्ये रूपन्देहीकी सपना खरेललाई पनि बधाई दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री वाग्लेले 15 जना 1-1 लाख रूपियाँका विजेता र 1 जना 10 लाख रूपियाँका विजेता उपभोक्ता छनौट गर्नुभएको थियो। अब विदेशको खबर। थाइल्याण्डका प्रधानमन्त्री अनुत्तीर्ण चणवीराकुलले बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून बनाउने घोषणा गर्नुभएको छ। हिजो राजधानी बैंककको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा गोली चलाउने किशोर सहित 8 जनाको ज्यान गएपछि प्रधानमन्त्रीले बन्दुक नियन्त्रण सम्बन्धी कानूनलाई थप कड़ा बनाउने घोषणा गर्नुभएको हो। गोलीकाण्डपछि त्यहाँका प्रतिपक्षी नेताले देशको बन्दुक नियन्त्रण बारेमा उपायमा पुनरावलोकन गर्न आह्वान समेत गरेका थिए। प्रधानमन्त्री अनुत्तीर्णले सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने ड्यूटीमा रहेका सरकारी अधिकारीलाई मात्र हतियार बोक्न अनुमति दिने गरी नयाँ कानून ल्याउने बताएको बीबीसीले जनाएको छ। हिजो भएको घटनामा 14 वर्षीय किशोरले आफू बस्दै आएको घरमा आफ्ना हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरीको देवीश्रीन स्कूल पुगेका थिए। त्यहाँ पुगेर उनले 5 शिक्षक सहित अन्य व्यक्तिमाथि गोली चलाएका थिए। यो आक्रमणपछि ती किशोरले आफैलाई पनि गोली हानेका थिए। थाई प्रधानमन्त्रीले यस्ता घटना हुनै नहुने भन्दै पीड़ित परिवारमा दुःख व्यक्त गर्नुभएको छ। थाइल्याण्ड दक्षिण पूर्वी एसियामा नागरिकका हातमा ठूलो संख्यामा बन्दुक रहेका देशमध्ये एक हो। त्यहाँ झण्डै 1.3 करोड़ बन्दुक नागरिकको स्वामित्वमा रहेको अनुमान छ। अब खेल खबर। इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि मध्य लण्डनको एक रात्रि क्लबमा कुटपिट गरेको आरोप लागेको छ। 30 वर्षीय खेलाड़ीमाथिको यो आरोप गएको वर्षको डिसेम्बर 6 वार्डोर स्ट्रीटमा रहेको एउटा रात्रि क्लबमा भएको भनिएको कुटपिटको घटनासँग सम्बन्धित छ। नर्थह्याम्प्टनका इभान टोनीमाथि गएको जुलाई 31 शारीरिक चोट पुर्याउने गरी कुटपिट गरेको अभियोग लागेको प्रहरीले विज्ञप्तिमा भनेको छ। अब उनी आउँदो सेप्टेम्बर 24 वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उपस्थित हुनेछन्। टोनी अहिले साउदी प्रो लीग क्लब अल अहलीबाट खेल्छन्। उनी सन् 2024 7.23 करोड़ अमेरिकी डलरमा इंग्लिस प्रिमियर लीग क्लब ब्रेन्टफोर्डबाट त्यहाँ आबद्ध भएका थिए। टोनीले गएको सिजन साउदी प्रो लीगमा 42 गोल गरेका छन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय मानवाधिकार आयोगको निर्देशन। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 61,000 सिलिण्डर वितरण भएको निगमको तथ्याङ्क। अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा। आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना। एक दुई ठाउँमा मुसलधारी पानी पर्ने अनुमान। बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून ल्याउने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा। सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी। र इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप।
2: एनबीएल सर्वसुलभ आवास कर्जा। अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू: रु 2 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
2: साली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारवन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिश समितिको सिफारिशको आधारमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पदाधिकारी नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निकालेको विज्ञप्तिका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा सिन्धुलीका कुमार कोटी तथा उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यसै गरी ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ललितपुरका एरिणा ताम्राकार तथा उपकुलपतिमा ललितपुरकै चन्द्रश्याम डंगोल नियुक्त हुनुभएको हो। यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा काठमाण्डुका ब्रजेश खनाल र उपकुलपतिमा ताप्लेजुङका झुमा बनेम नियुक्त हुनुभएको छ। यी तीनवटै प्रतिष्ठानमा सदस्य सचिव र सदस्यहरू पनि नियुक्त गरिएको छ। भूमि समस्या समाधान समितिले काठमाण्डु उपत्यकाको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका सदस्यका नाममा जग्गा जमीन छ कि छैन भनी खोजी शुरू गरेको छ। अहिलेसम्म 160 परिवारको विवरण हेर्दा त्यसमध्ये 109 परिवारको नाममा नेपालभित्र कहीँ पनि जग्गा जमीन नभेटिएको समितिका प्रवक्ता अमीर प्रसाद नेउपानेले जानकारी दिनुभयो। काठमाण्डु उपत्यकाको नदी किनारबाट विस्थापित परिवारको प्रमाणीकरण गर्दा अहिलेसम्मको खोज पड़तालको क्रममा झण्डै 70% वास्तविक सुकुम्बासी रहेका फेला परेको छ। बाँकी 51 परिवारको नाममा भेटिएको जग्गा पनि खेती योग्य वा बसोबास योग्य छ कि छैन भन्ने पहिचान हुन बाँकी रहेको समितिले जनाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विभिन्न होल्डिङ सेन्टरमा रहेका 388 परिवारका सदस्यको नाममा घर जग्गा छ कि छैन भनेर हेर्न पठाएको थियो। त्यसमध्ये अहिलेसम्म 160 परिवारको विवरण हेर्न सकिएको भूमि समस्या समाधान समितिले जनाएको छ। काठमाण्डु महानगरपालिकाले 12 सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि छुट्टा छुट्टै बोलपत्र मार्फत झण्डै 62,28,00,000 रूपियाँ लागतको खरिद प्रक्रिया अघि बढ़ाएको छ। विद्यालयहरूको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुकूल बनाउन विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकताको आधारमा लगानी बढ़ाएको हो। यसका लागि शहरी योजना आयोगबाट अध्ययन गरिएको थियो। अध्ययनमा प्राप्त तथ्यको आधारमा खरिद प्रक्रिया अगाडि बढ़ाएको हो। कार्यवाहक मेयर सुनिता डंगोलले बालमैत्री सिकाई र प्रविधिको सुविधालाई समान रूपमा वितरण गर्ने बताउनु भएको छ। काठमाण्डु महानगरपालिकाभित्र 2 कारागारमा भएका विद्यालय सहित 83 सामुदायिक विद्यालय छन्। बिहान 9 राष्ट्रिय र चारवन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन। काठमाण्डु उपत्यकामा हिजो एकै दिन 61,000 सिलिण्डर वितरण भएको निगमको तथ्याङ्क। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका सदस्यको नाममा जग्गा जमीनको खोजी। अहिलेसम्मको विवरणमा झण्डै 70% वास्तविक सुकुम्बासी। र काठमाण्डु महानगरमा 12 सामुदायिक विद्यालयको भौतिक पूर्वाधारका लागि खरिद प्रक्रिया शुरू। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरुण
1: अरुण
0: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-1118 र 98627-12-300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295-75-267, मोबाइल 97-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
7: गरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: लु बोक्ने, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीबाट जाने।
5: लाखै सल्लाह देखेर के पाक्क बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
8: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98-520-51-094, 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97-054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
9: गाउँ घरमा गोठेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोच पो बनाउँदैछु म त। होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि है गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
10: खोल्न त हुन्छ नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे। अब त्यो कता पाइन्छ, झ्याउने छ कान्छा।
5: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ। सगरमाथा स्टोरमा जानु न।
11: सगरमाथा स्टोर तपाईँकै सेवाको लागि ब्रोइलर कुखुराको गुणस्तरीय चल्ला र चारो सुपथ मूल्यमा पाइन्छ। साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनु होला।
8: सम्पर्क नम्बर 98-00-91-18-59 र 98-520-49-182।
11: सगरमाथा स्टोर चैनपुर नगरपालिका 6-0 पॉइंट प्रोपाइटर पासाङ शेर्पा।
12: हेलो
1: मनको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बाछाको खालिलो तामा कान्छीको मन हर्ने कुरली गाईको बाक्रो

0: जान्छ,
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है,
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म त गए छु आए।
0: होइन आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852045-741।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 029-570-208, 98-421-25-969, 98-420-52-496, 98-421-93-686 र 98-420-76-778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
5: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98-62-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
6: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
0: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
6: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
0: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
6: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
0: धन्यवाद बाबु, तपाईँले सोमिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
6: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
6: टेलिफोन नम्बर 029-570-123,
0: मोबाइल नम्बर 98-421-0662-22।

विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा लिमिटेडले 3 करोड़ रूपियाँ नाफा आर्जन गरेको उहाँको दावी छ। चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत आगामी 3 वर्षमा 98 प्रकारका निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। यस वर्ष 37 प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकोमा 25 प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल 11 प्रकारका औषधि उत्पादन भइरहेको उल्लेख गरिएको छ।

23 साउन 21 देखि साउन 29 देखि 31 गतेसम्म हुने कांग्रेस संस्थापनेतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवा सहभागी बन्नुहुने भएको छ। कांग्रेस नेता डाक्टर शासन कोइरालाले काठमाडौँको सुन्दैमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई देवाले सम्बोधन गर्ने जानकारी दिएका हुन्। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत योग्य रहेको समेत बताएका छन्। देवा साउन 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धर पक्कड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कड़ा प्रतिवाद गर्ने समेत बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कञ्चनपुरका पत्रकार खिम भण्डारी जेलमुक्त भएका छन्। एक महिनापछि भण्डारी जेलमुक्त भएका हुन्। भीमदत्त नगरपालिका 18 कठानबाट पत्रकार भण्डारीलाई गत असार 18 गते प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो। निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले 1 जेठ 2082 दोषी ठहर गरेको थियो। जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्ट हाल एसएसपीबाट अवकाशका छोरा किरण विष्टले उनी विरूद्ध मुद्दा दायर गरेका थिए भने मुद्दा दायर गरेका किरण पनि पत्रकार हुन्। उनी राष्ट्रिय समाचार समितिमा कार्यरत रहेका छन्। 10 साउन 2075 साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटेकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुन सकेका छैनन्। शुक्रबार दिउँसो डाक्टर नर्समाथि कुटपिट भएको कालीकोटको पालात अस्पतालमा राति फेरि आक्रमण भएको छ। राति सभा 9 बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका हुन्। बमले यसै अस्पतालका कार्यरत अहेवा विष्णु रोकाया र सुरक्षा गार्ड दनलाई कुटपिट गरेको जनाइएको छ। बमले अस्पतालमा तोडफोड गरेका छन् भने पतला गाउँपालिको वडा नम्बर 9 थिर्पुमा रहेको पलाता अस्पतालमा मेडिकल अफिसर डाक्टर अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि दिउँसो आक्रमण भएको थियो। यसै विषयमा छलफल गर्न साँझ डाक्टर अली अस्पतालका अन्य कर्मचारी प्रहरी चौकी पुगेका थिए। छलफलमा आक्रमण गर्ने व्यक्ति स्थानीय जनप्रतिनिधि समेतको सहभागिता रहेको थियो। स्थानीय जनप्रतिनिधि र प्रहरी समेतले अब यस्ता घटना नहुने भन्दै मिल्न दवाब दिएको डाक्टर अलीले बताएका छन्। नमिल्ने र दोषीलाई कार्यवाही हुनुपर्ने माग गरेको समेत उनले जानकारी दिएका छन् भने नमिल्ने भनेर राति पौने 9 बजेतिर आफूहरू अस्पताल फर्किएको र त्यस लगतै अस्पताल प्रवेश गरी आक्रमण भएको बताइएको छ। थाइल्याण्डको राजधानी बैंकक 14 वर्षीय एक किशोरले गोली

अर्चनाको मृत्यु भएको छ। गोली लागेर 22 जना घाइते भएका छन्। शुरूमा आफू बस्दै आएको घरमा हजुरबुवा र हजुरआमाको हत्या गरेका उनी पछि देवश्रीन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए। विद्यालयमा उनले चलाएको गोली लागेर 5 शिक्षकको ज्यान गएको थियो। गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएका छन्। अन्तमा किशोरले आफैलाई गोली हानेका थिए। प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समय अनुसार बिहान करिब 5 बजे 73 वर्षीय हजुरबुवा र 74 वर्षीय हजुरआमालाई गोली हानेका थिए। त्यसपछि उनी बन्दुक र दर्जनौ गोली बोकेर विद्यालय जाने बसमा चढ़ेको रोइटर्सले जनाएको छ। उनी बिहान 8:30 बजे पहिलो कक्षामा सहभागी भएका थिए भने 9:20 बजे दोस्रो कक्षा शुरू भएको थियो। दोस्रो कक्षा शुरू भएको करिब आधा घण्टापछि उनले बन्दुक निकालेर गोली चलाउन थालेका थिए। प्रहरीका अनुसार उनले विद्यालयको 6 तलामा रहेका शिक्षकहरूमाथि गोली चलाएका थिए, जहाँ 3 शिक्षकको मृत्यु भएको थियो। यो घटनापछि प्रधानमन्त्री अनुत्थित चार्न इराकुलले हतियार नियन्त्रण सम्बन्धी नयाँ कानून ल्याउने घोषणा गरेका छन्। प्रधानमन्त्री अनुत्थितले सार्वजनिक स्थानमा बन्दुक बोकेर हिँड्न प्रतिबन्ध लगाउने गरी नयाँ कानून ल्याउने बताएको जनाइएको छ। प्रस्तावित व्यवस्था अनुसार ड्यूटीमा रहेका सरकारी अधिकारीले मात्र सार्वजनिक स्थानमा हतियार बोक्न पाउनेछन्। थाइल्याण्डका राष्ट्र प्रहरी प्रमुख जनरल किट्टारात थानपेटले घटनास्थलमा गरिएको फोरेन्सिक परीक्षणबाट किशोरले चलाएको गोली निकै सटीक रहेको र केही गोली शरीरका संवेदनशील अंगमा लागेको बताइएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। दृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एक पटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
3: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: लुकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह देखेर के क्वाक बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: अप्रिय घटनाहरू सुन्न परेको छैन, हामीलाई त्यही कुरामा खुशी लाग्छ। जहाँ भए पनि गरिदिनुहोला, आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै राखिदिनुहोला, अरू केही चाहिँदैन, बाँकी हामी सबै गर्छौं। शुरूमा गैरी खेतको बर्खे मेलेमा गीतबाट यो प्रस्तुतिको यो कार्यक्रमको शुभारम्भ गर्दैछौ। रामशरण रसाइली र पार्वती कार्कीको स्वरमा यो बर्खेको गीत, यो बर्खाको गीत अहिले धमाधम धान रोपिसक्नु भयो, कतै त पसाइसके पनि होला, धान रोप्न कतै ढिलो भयो कतै छिटो भयो यो बर्खामा, कतै आकाशे खेती आकाशमा आकाशको पानीको भर पर्नुपर्ने हुन्छ, कतै खोला नाला सिंचाई गर्ने ठाउँहरू हुन्छन् त्यहाँ अलिक छिटो हुन्छ, त्यस्तै त्यस्तै समस्याहरू हुन्छन्। यस्तै बर्खा लागेपछि सुन्नै पर्ने गीत, अनि यो गीत सुनेपछि बर्खा लागेको महसुस हुने गीत, यही गीत सुनाउँछौं।

0: सानो तिम्रो आइरन छ झझलको धनको बाला झुल्ने बेलामा रामसन रसाईले र पार्वती कार्कीको स्वरलाई प्रस्तुत गर्यौं। यो समय सापेक्ष समय सान्दर्भिक भएर नै यस्ता भाकाहरू गुन्जिनुपर्छ र गुन्जाउनु पर्छ भन्ने हाम्रो मान्यता हो। असार आउँदा असारे भाका सुन्न पर्छ, तीज आउँदा तीजका भाका सुन्नु पर्छ, दशैं आउँदा दशैंका गीतहरू सुन्न पर्छ अनि विभिन्न चाडपर्वका गीतहरू, विभिन्न भौगोलिक क्षेत्रका गीतहरू, विभिन्न समुदायका गीतहरू, विभिन्न भाषाका गीतहरू, विभिन्न परिवेशका गीतहरू सुन्नुपर्छ, सुनाउनुपर्छ जस्तो लाग्छ। अनि पो नेपाली लोक संस्कृतिको जगेर्ना हुन्छ, अनि पो नेपाली कला संस्कृतिको जगेर्ना हुन्छ। त्यसैले हाम्रो धर्म हो, हामी 45 91 300 45 91 400 माध्यममा कुराकानी गर्छौं। को हुनुहुन्छ? नमस्ते।
1: हेलो, नमस्ते, नमस्कार।
0: नमस्कार, शुभ नाम के होला?
1: बानेश्वरबाट
0: सपना खड्का। लामो समय पछि कुराकानी भयो, आराम हुनुहुन्छ?
1: एकदमै आरामै छु, अहिले अलिक ठिक छ भन्नुपर्छ, अलि अस्ति अस्ति अलि अस्वस्थ थिएँ, अहिले चाहिँ ठिक छु भन्नुपर्छ है दा।
0: ए ल, सधैँ ठिक हुनुहोस्, स्वस्थ रहनुहोस् है।
1: हजुर हजुर।
0: अनि नयाँ
1: हजुरलाई कस्तो छ?
0: मलाई पनि ठिक छ। नयाँ नौलो केही छ भने सुनाउनु होला।
1: नयाँ नौलो त्यस्तो केही पनि छैन, घाम अलिअलि मन्द मन्द लागिरहेको छ, यता काम गर्दैछु, प्रोग्राम पनि सुन्दैछु, फर्स्टमै फोन गरेको, एकदमै लागिहाल्यो, खुसी छु भन्नु चाहे है त।
0: ल, म पनि खुसी छु, फोन लाग्यो, लगाउनु भयो। अब भाका कुन रोज्नुहुन्छ?
1: मलाई बिमल डानीको भनेको थियो, तिम्रो कुरा मैले मानिन छु भन्ने गीत बजाइदिनु
0: होला।
1: सर्वप्रथम त हजुरलाई,
0: हजुर,
1: अनि हाम्रो ईशा जीलाई पनि, अनि काठमाडौँको रेडियो काठमाडौँको सम्पूर्ण परिवारलाई यति बेला सुन्ने हुन्छ प्यार साथी मन्जु थापा, सुजिना मुकान, आशिष नायन, तकाल धर्मराज। तकाल धर्मराजको फेरि आज जेठी छोरीको चाहिँ जन्मदिन परेको छ, नाम चाहिँ ठ्याक्कै मैले बिर्सेँ, नानीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना मेरो तर्फबाट लगायत सम्पूर्ण साथीहरूको तर्फबाट धेरै हुन्छ, सम्पूर्ण साथीहरूलाई विशेष गरी नाम सुधा है, हाम्रो कतारमा रहने रामगिरी दाईलाई धेरै धेरै सम्झना भन्दै छुट्टिन्छौँ।
0: सपना खड्का बानेश्वरबाट हुनुहुन्थ्यो कुराकानीको साथमा, उहाँसँग हामी छुटेका छौँ, अर्को लाइनमा जाउँ। नमस्ते।
2: नमस्ते सर, सर नमस्ते।
0: नमस्ते बालकुमारजी।
2: हजुर हजुर, गालफेरीबाट बालकुमार बोल्दैछु सर।
0: आराम कुशल हुनुहुन्छ?
2: हजुर सर हजुर, म लगायत घर परिवार सम्पूर्ण गाउँ बस्ती एकदम प्रखर छ भन्नु पर्यो है सर।
0: ल, खुसी लाग्यो, गालफेरीमा म त्यस पछाडि पनि दुई चार पटक घुमे, त्यहाँको त्यो वातावरण, त्यहाँको सरसफाई, त्यहाँको सुन्दरता निकै राम्रो, उत्कृष्ट, त्यहाँबाट चाँगु नारायणको मन्दिर सर्लक्क देखिने आफ्नै आँखा।

0: अरे त्यो डाँडामा है कस्तो मिठो ठाउँ
1: राम्रो
0: ठाउँमा
1: त्यतातिर आइपुग्नु भएको छ, घुमघाम गर्नु भएको छ अनि यहाँ भन्दा थोरै माथि पियालको बोट पनि छ, एउटा किसान मन्दिर पनि छ सर होइन
0: हजुर
1: त्यसकै म पनि हो सर मेरो घर
0: ए ल अब आउँदाखेरि अवश्य पनि सम्झौला है
1: हजुर सर हजुर सबै
0: ल साथीभाइलाई सम्झिनुहोस्
1: हुन्छ साथीभाइ सम्झिनु सर्व अमृत हजुरलाई सम्झना साथ कार्यक्रम लोक शुभकामना र बाँकी दिन आउँदा दिनहरू पनि हजुरको शुभ रहेछ भन्न चाहन्छु। गीत रोज्ने हाम्रो सदन खड्कालाई नि सम्झिरहेछु भन्न चाहन्छु। मन्जु थापा दिदीका थापा भजुरतिर सुनिरह होला हाम्रो वरुण त पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु। हाम्रो श्रीराम दाल दाई नमरत भण्डारी दाई सुनि लिम्बू र दुबईमा रहने हाम्रो धर्मा राजसाथ समुद्र पार भएर पनि पारी रहेर पनि फोन गर्नुहुन्छ सम्झिनुहुन्छ र उहाँको छोरीको आज जन्मदिन रहेछ, उहाँको छोरीलाई मुरीमुरी जन्मदिनको शुभकामना व्यक्त गर्दै पढ्दै होला पढाइको उन्नति प्रगतिको कामना गर्दै बिदा भयो सर नमस्ते।
0: धन्यवाद नमस्कार। बालकुमार लामा काठमाडौँको गागलफेदीबाट हुनुहुन्थ्यो, उहाँसँग हामी छुटेका छौं। गगन बैतडीले सम्पूर्ण साथीहरू नमस्कार, इण्डिया बेंगलोरबाट हेर्दैछु भन्नुभएको छ। पूर्ण राउतले गुड मर्निङ नमस्ते शंकुरा सभाबाट भन्दै साथ दिनुभएको छ। ढकाल धर्मराजले गुड मर्निङ सरोजी, ढकाल धर्मराज झापाको मान्छे अहिले दुबईमा हुनुहुन्छ, सबै साथीहरूमा मिठो सम्झना भन्नुभएको छ। मनिका गोतामेले कार्यक्रम हेर्दै हुनुहुन्छ, सबै साथीहरूमा मिठो सम्झना सहित। हरिशरण कार्कीले परिवर्तन सम्भव छ म पनि सुन्दैछु, भक्तपुरको सिपाडोल केदारनाथ शिर डोलेश्वरबाट सबैमा सम्झना मिठो माया भन्नुभएको छ। अतीत अन्जान राईले परिवर्तन सम्भव छ, कान्छा डुमजनले परिवर्तन सम्भव छ, सबैजना साथीहरूमा मिठो सम्झना बुझ्ने भाका मार्फत भन्नुभएको छ। अनिता गदालले लेख्नु भएको छ, शंकर सभाबाट कार्यक्रम हेर्दै गर्दा अब बज्ने भाका मार्फत सबैलाई सम्झिए भन्नुभएको छ। लक्ष्मी राउतले नमस्कार दादा, म पनि सुन्दैछु, अझै मेरो गाउँपालिका एउटा नम्बर छ डलिलधुराबाट, सबै साथीहरूमा मिठो सम्झना है भन्नुभएको छ। अनि गुड मर्निङ सरोजी भन्दै जनक रजाली मगरले साथ दिइरहनु भएको छ। अनि रजनी तामाङले गुड मर्निङ नमस्ते रामेछापबाट है भन्नुभएको छ। रितिका पाण्डेले गुड मर्निङ नमस्ते सबैमा मिठो सम्झना, माया मनी सुन्दैछु है सङ दाङबाट है भन्नुभएको छ, धेरै धन्यवाद। त्यसै गरी दर्पण मगरले लेख्नु भएको छ, म पनि सुन्दैछु। लक्ष्मण मगरले म पनि मलेसियाबाट कार्यक्रम सुन्दै र हेर्दैछु, सबैमा सम्झना मिठो माया भन्नुभएको छ। विष्णु आचार्यले पनि मिठो सम्झना मायाको साथमा कार्यक्रमलाई हेर्दै हुनुहुन्छ। पदमबहादुर खातीले कार्यक्रम हेर्दैछु आरामै रेडियो काठमाडौँ परिवर्तन सम्भव छ है, सबै साथीहरूमा सम्झना माया भन्नुभएको छ। यहाँलाई पनि मुटु फुट्ने गरी सम्झना माया। पूर्णमाया डंगलले कार्यक्रम हेर्दै हुनुहुन्छ, अनि कुन्दन कुमारले पनि कार्यक्रम हेर्दै सुन्दै हुनुहुन्छ। सागरले पनि नमस्ते म पनि कार्यक्रम सुन्दै हेर्दैछु है भन्नुभएको छ। अनि पार्वती जोशीले नमस्कार म पनि धनगढ़ीबाट हेर्दै सुन्दैछु, सबै सबैमा मिठो सम्झना मिठो माया भन्नुभएको छ। लाइनमा कोही मित्र हुनुहुन्छ भने उहाँलाई स्वागत गरौं, कोही हुनुहुन्न भने एउटा गीत सुनौ। यहाँले रोज्नु भएको गीत सुन्दा छुट्टै आनन्द आउँछ, छुट्टै मजा आउँछ। यो बिहानीको समय यहाँहरू सबैजना घरमा हुनुहुन्छ, आज रमाइलो शनिबार, यो रमाइलो शनिबार धन थप रमाइलो गराउन हामी सँगै छौं।

0: किन टाढा हुँदैछौ मसँग मैले माया गर्न जानिन के यो असाध्य मिठो गीत विमल डाँगी र विष्णुमाझीको स्वरमा प्रस्तुत गर्यौं। यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम इन्द्रिणी सुन्दै र हेर्दै हुनुहुन्छ। रेडियो काठमाडौँद्वारा उत्पादित यो कार्यक्रम देशभर रूपमा प्रस्तुत भइरहेको छ, त्यो पनि प्रत्यक्ष रूपमा। मिलन घायलले म पनि सुन्दैछु कार्यक्रम बज्ने भाका मार्फत सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ। धर्मराज ढकालले मेरी प्यारी ठूली छोरी साधना ढकाललाई जन्मदिनको उपलक्ष्यमा शुभकामना भन्नुभएको छ। मेसेज पढ्दाखेरि स्पेशल लेखिएको कुरा के छ त्यो मेसेज चाहिँ पूरा पढ़िदिए हुन्थ्यो भनेर ढकाल धर्मराजले लेख्नु भएको छ, यहाँलाई धन्यवाद। त मेसेज पढ्ने क्रममा कतिपय मेसेजहरू लामो हुन्छन्, धेरै लामो हुन्छन्। सिमोर भन्दा तल पढ्दाखेरि यहाँ सिमोर गर्न थालेपछि ह्याङ भएर कता दौड़िन्छ त्यसैले मैले जति मेरो आँखाले देख्छु त्यति नै पढ्छु। त्यहाँ सिमोर भएको ठाउँमा फेरि क्लिक गर्न थाल्यो भने लामो लेखिएको हुन्छ, एकैजनाको मेसेज लामो लेखिएको हुन्छ, भनिएको हुन्छ नमस्ते दोलखाको मान्छे काठमाडौँ बसेर अहिले यतातिर छु यसो छु भनेर एकदमै लामो लेखिरहनु पर्दैन। लमतन्न लेख्न थालेपछि भन्नुपर्ने कुराहरू तल छुट्छन् अनि त्यो चीज मात्रै भन्न नपर्ने कुराहरू मात्रै माथि फ्रन्ट लाइनमा देखिन्छन्। त्यसैले मेसेजहरू चाहिँ छोटो मिठो लेख्नु भयो भने पढ्न पनि सजिलो, छिटो पनि र सिमोर भन्दा तल जानु पनि परेन र एकदम सजिलो सहज भएको हुनाले चाहिँ मैले यो अनुरोध तपाईँहरूलाई गरे। 4591 3 सय 4591 4 सय खुल्ला छ। कोही हुनुहुन्छ? नमस्ते।
1: नमस्ते हजुर, नमस्ते।
0: शुभ नाम के होला?
1: पूर्वेरी आकाश राई धरानबाट बोल्दैछु।
0: अहिले धरान पुग्नुभयो?
1: हजुर हजुर।
0: के छ धरानको खबर?
1: धरानको खबर ठिकै छ भनौँ न, आज घाम लागिरहेछ बिहानबाटै, एकदम रमाइलो छ, घमाइलो छ।
0: हो ल, रमाइलो घमाइलो पूर्वको ठाउँ। पानी कतिको पर्छ?
1: पानी परिरहन्छ है, हिजोसम्म पानी परेको थियो, आज रातिदेखि पानी परेको छैन, अहिलेसम्म परेको छैन, घाम लागिरहेको छ दिउँसो।
0: ल, धेरै पछि सम्झन भयो, धेरै पछि कुराकानी गर्न पाइयो। अब काठमाडौँ कहिले आउनुहुन्छ? अबको यात्रा कताको छ?
1: अब केही समय लाग्ला काठमाडौँ आउनुको लागि।
0: ए ल ठिक छ, अब तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: मर्स्याङ्गीमा खुला बगान भयो भन्ने गीत मैले प्राविधिक मित्रले
0: सम्झिने साथीहरूलाई
1: हुन्छ। फर्स्टमा त अब हजुरलाई अनि हाम्रो रेडियो काठमाडौँ एफएम इन्टरटेनमेन्टलाई विशेष त धेरै धेरै सम्झना गरे। अनि साथीहरू हुनुहुन्छ आज विशेष जन्मदिन मनाउनु हुने हाम्रो अन्जिता राई, उहाँ सँगसँगै हाम्रो ढकाल धर्मराजको छोरी हुनुहुन्छ हाम्रो साधना ढकाल, सो दुवैजनालाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि साथीहरूले सम्झिनु पर्दा दिदी भूमिका राई, कमला मुखिया, आशिष नाइन, हाम्रो बिहानी अनुष्का, बोबी श्रीष मगर, लक्ष्मी छेत्री, तारा भुजेल, हाम्रो सरस्वता पोखरेल, ढकाल धर्मराज हुनुहुन्छ। अनि उताबाट मुना मुखिया, सिर्जना मुखिया, सरिना गुरुङ, दिलसामी याम्फू, अनि काली कमला वानेन, निश्चल निर्मला वानेन, भाइ निमा शेर्पा, अलगी सुनिन्दा कुलुङ, हाम्रो वरुण चान्ताले हुनुहुन्छ, हिमा राई, गगन किरा थुमे लगायत अब धेरैले प्रोग्राम सुनिराख्नु भएको छ, हर्पल रोशनी, सानु सम्झना राई, अस्मी सदाङ, सोनिम शेर्पा, राजगाले मगर, हाम्रो रोमन मोक्तान, बाँकी सबै साथीहरूलाई सम्झना र गीत डेडिकेट गर्दै छुट्टिन्छु ल, बाई।
0: हस्, धन्यवाद। पूर्वेली आकाश राई यो बेला धरानबाट हुनुहुन्थ्यो मिठो सम्झनाको साथमा। कविता नेपाली नमस्कार दाई, नाइस भोइस दाई, मेरो घर सिन्धुपाल्चोक मेलम्ची साथ हो, म अहिले काठमाडौँ बौद्धमा बस्छु, कार्यक्रम हेर्दै सुन्दैछु, सबैमा सम्झना मिठो माया भन्नुभएको छ। जीवन थापा जनले नमस्कार, म डोटीको मान्छे सम्झना सबैमा विशेष त रेडियो डोटीमा प्राविधिकमा बस्ने साथीहरूलाई सम्झना र माया एकैपटक भन्नुभएको छ, धेरै धन्यवाद। 4591 3 सय 4591 4 सय खुल्ला छ। यो बीचमा एउटा जानकारी गराउँछु, भोलि स्मृति गौतमको च्यानलबाट नयाँ गीत निष्ठुरे बजारमा प्रस्तुत हुँदैछ, जसमा मेरो आफ्नो लय शब्द स्वर मर स्मृति गौतमको हो। अस्ति मात्रै सिन्धुपाल्चोकका विभिन्न ठाउँहरूमा यसको छायाङ्कन सकिएको छ, माया प्रेमको कथामा आधारित यो गीत निष्ठुरेलाई अवश्य पनि माया गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र यो जानकारी मैले तपाईँलाई गराएँ। निष्ठुरे शीर्षकको गीत भोलि स्मृति गौतमको युट्युब च्यानलबाट बजारमा आउँदैछ। लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्कार।
2: हेलो, हजुर नमस्कार। हजुर नमस्कार।
0: शुभ नाम के होला?
2: म मुरारी कोइराला चितवनबाट।
0: चितवनबाट नाम के भन्नुभयो?
2: मुरारी कोइराला। मुरारी,
0: मुरारी कोइराला।
2: हजुर,
0: चितवनमा के गर्नुहुन्छ अहिले, केबाट सुन्दै हुनुहुन्छ?
2: अहिले अनलाइनबाट सुन्दैछु हजुरको रेडियो, यहाँ अलि सुनिँदैन रेडियो, अलि नसुनिने भयो
0: रेडियो। मकवानपुरगढी सुन्न पर्ने हो चितवनमा,
2: त्यो अलि कहिले कहीँ त बज्छ, अब त्यहाँबाट तर कहिले कहीँ बज्दैन धेरै जस्तो, यही चितवनको एफएम पनि कहिले पाउँदैन।
0: चितवनतिरको खबर कस्तो छ?
2: चितवनतिर गर्मी छ हजुर, अब काठमाडौँमा त्यो शीतल हो,
0: त्यहाँको
2: आइयो अनि शीतल हुन्छ, त्यहाँ गएर त गर्मी भयो भन्छन् फेरि।
0: त्यहाँको र यहाँको अलिकति फरक छ, त्यहाँ अलिक गर्मी नै छ, यहाँ अलिक शीतल छ, यहाँ गर्मी हुन्छ, त्यहाँ अलिक बढी नै गर्मी हुन्छ।
2: अलिक गर्मी गर्मी छ, अनि गर्मी नभए पानी आउँदै त भक्कको गर्मी बस्यो, अनि फेरि हल्का आउँछ, अनि फेरि हल्का घाम लाग्छ, त्यस्तै भयो।
0: ल ठिक छ, खुसी लाग्यो सम्झिनु भएकोमा, धन्यवाद। अनुभवले भाका मार्फत साथीहरूलाई सम्झिनुहोस्।
2: यसो कविताहरू भन्न मिल्छ कि मिल्दैन?
0: कविता छन् आफैले लेख्नु भएको?
2: हजुर, यसो आफैले बनाएको, अब मुखा आखाडी जस्तो छन्।
0: ल छोटो मिठो रूपमा सुनाउनुहोस् न त।
2: मेरो जन्मभूमिको बारेमा भन्छु है।
0: ल सुनाउनुहोस्।
2: जन्मस्थल मेरो होलमजुङ जिल्ला नेपाल देश हो नि, कोइराला थरको त ब्राह्मण भइम, कोइराला फाँचै मने पूर्व पर्छ लमजुङदेखि त गोर्खा दार्जिलिङ काठमाडौँ, अनि पश्चिम कास्की पर्वत र नागदी बागलुङ जिल्ला पनि, उत्तर हिमालय पर्वत नजिकै मनाङ र मुस्ताङ छ नि, दक्षिण तनहुँ र चितवन जिल्ला नहलपरासी पनि, यही बिचमा जन्म भएको मेरो दुर्गाडाको फेदीमा, धुस्यानी गाउँपालिका पर्ने कोइरालाको आँटमा, इष्टमित्र कुल कुटुम्बहरू सब चितवनतिरै छन् धेर, पिताजी थिमुनाथको सुपुत्र भई जन्मेको म लौएर, हालै चितवन भरतपुरमा रहेछु, हालै चितवन भरतपुरमा रहेछु, जानी नजानी अहिले कविता गया छु, जानी नजानी मैले कविता गया छु, यति मात्र है।
0: हस् धन्यवाद, मिठो कविताको साथमा यहाँको सहभागिताले निकै खुसी लाग्यो, फेरि भेटौँला।
2: हजुर, अनि दुई चारजना यसो साथी सम्झिन पाउँछु नि
0: छोटो मिठो रूपमा।
2: छोटो मिठो अब भक्तपुरतिर हुनुहुन्छ श्रीराम दाललाई मिठो माया मिठो सम्झाउनु छ भाइ भन्न चाहन्छु, अनि आशिष नानी बस्ने भाइ हुनुहुन्छ यता वसुन्धरातिर, उहाँलाई पनि मिठो माया मिठो सम्झाउन, अनि मन्जु थापा हुनुहुन्छ कलमजीतिर, उहाँलाई पनि मिठो माया मिठो सम्झाउन, लगायत सम्पूर्ण मलाई चिन्ने नचिन्ने, अनि काठमाडौँ बोर निलकण्ठमा हुने अरुण नदी खतीलाई पनि एकदम मिठो माया मिठो सम्झाउनु छ भाइ भन्न चाहन्छु, अनि मलाई चिन्ने नचिन्ने सम्पर्क भएको नभएको सबै साथीहरू धेरै हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई मिठो माया भन्दै छुट्टिन्छु। हस्त नमस्कार।
0: धन्यवाद, नमस्कार। चितवनको मित्रसँग कुराकानी गर्दै थियौं। लक्ष्मी पन्तले नमस्कार दाई शुभ बिहानी भन्नुभएको छ। वीरेन्द्र स्याङ्बो लामाले गुड मर्निङ नमस्कार, काठमाडौँको बौद्धबाट कार्यक्रम सुन्दैछु, सबैमा सम्झना अनि माया भन्नुभएको छ। दर्पण मगरले म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। दिलीप पहरीले नमस्ते दाई म पनि सुन्दैछु हेर्दैछु, माछा पोखरी काठमाडौँबाट भन्नुभएको छ। अनि जीवन जिमीदारले लेख्नुभएको छ कार्यक्रम संचालक हजुरमा मिठो सम्झना माया, उखलढुङ्गाबाट कार्यक्रम सुन्दै हेर्दैछु सबैमा सम्झना सहित, अब बज्ने भाका समर्पण गर्न चाहन्छु भनेर लेख्नु भएको छ। लाइनमा आउने मित्रलाई स्वागत गर्नुभन्दा पहिला अब एउटा गीत सुनौ, यो गीत तपाईँको रोजाइको हो, हामी पनि सुन्छौं, तपाईँ पनि सुन्नुहोस्।

0: सँगै बाँच्न पाइएन निर्माया एउटै डोरी पासो लगाम भयो। यो मिठो गीत कुमन अधिकारी र विष्णु माझीको स्वरमा प्रस्तुत गर्यौं। यहाँलाई पुनः स्वागत छ। टेलिफोन लाइनमा आउने मित्रलाई म भित्री बोलाउँछु। को हुनुहुन्छ? नमस्ते। परिवर्तन सम्भव छ। को बोल्दै हुनुहुन्छ? कहाँदेखि?
1: म सुन्दैछु। देवस्थिनको बेतली जिल्लाबाट म खडक सिंह ठगुन्ना भन्नेवाला मान्छे है।
0: खडक सिंह ठगुन्ना कुन जिल्ला भन्नुभयो?
1: बैतडी जिल्ला। हजुर, बैतडी जिल्ला। देवस्थिनको
0: बैतडी जिल्लाबाट।
1: हजुर,
0: अहिले कुनबाट सुन्दै हुनुहुन्छ? ए ल, हामीलाई बैतडीमा सुन्ने साथ दिने सबैलाई मिठो सम्झना, मिठो माया। अनि खडकजी, ल, त्यतातिरको नयाँ नौलो खबर कस्तो छ सुनाउनुहोस्।
1: ठिक छ भाइ, आज अलिअलि बादल लागिरहेको छ। आज खासै घाम पनि बनिया पनि गएको छैन, पानी पनि लागेको छैन। ठिक छ भन्नुभयो मौसम भयो। काठमाडौँको सुनाउनुहोस् के कस्तो छ?
0: काठमाडौँको पनि ठिकै छ, घाम लागेको पनि छैन, पानी परेको पनि छैन, तर शीतल छ। सम्झिनु भयो, धेरै धेरै धन्यवाद। सबैलाई मिठो माया सम्झना। तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: मैले यो चाहिँ सुधार सुन्दै एउटा प्रकाश सबुतको छ नि, त्यो ठुलो माया याद स्कुटर भन्ने गीत है।
0: नाम मैले बुझिनँ, एकचोटि फेरि भन्नुहोस् त गीतको।
1: प्रकाश सपुतको फुलमाया भन्ने गीत।
0: प्रकाश सपुतको फुलमाया भन्ने गीत रोज्नु भएको छ। साथीहरूलाई सम्झिनुहोस्।
1: सम्बन्ध मैले हजुरलाई सम्झेँ, अनि प्रयाजीको आफ्नोहरूलाई निकैलाई सम्झाउन चाहन्छु, अनि काठमाडौँबाट कुनाभएका सम्पूर्ण साथीहरूलाई सम्झाउन चाहन्छु, जसले पनि मलाई खडक सिंह ठगुन्न भनेर चिन्नु हुन्छ। सम्पूर्ण साथीहरूलाई सम्झिनु छुट्टिन्छु हजुर।
0: हस्, नमस्ते। खडक सिंह ठगुन्ना यो बेला बैतडीबाट हामीलाई साथ दिँदै हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद। एलबी बीजेएम जीएमले नमस्ते कार्यक्रम सुन्दैछु, घर दाङघोराई हाल इण्डियाबाट भन्नुभएको छ। लाइनमा आउने मित्रलाई फेरि पनि स्वागत गर्छौ। नमस्ते।
2: हेलो दाई, नमस्ते। नमस्कार।
0: शुभ नाम?
2: म भोजपुरबाट वरुण चञ्चली बोलिरहेको छु।
0: वरुणजी, अहिले कसरी सुन्दै हुनुहुन्छ?
2: म अहिले अरुणबाट सुनिरहेको छु। सुन्नुहोस् म शङ्ख सभाबाट यता भोजपुरसम्मको यात्रामा पनि छु, होइन?
0: यात्रा सफल रह्यो।
2: तर दाई, यो के यो किनसेको लाइन चाहिँ अलिक खराबी हो?
0: हजुर,
2: किनसेको लाइन अलिक खराब हो।
0: 45/91/300, 45/91/400 दुइटै लाइन खुल्ला छ, तर खराब होइन।
2: यस्तो यस्तो म अघिबाट यस्तो मैले म 20-25 मिनटसम्म होल्डमा बसेँ यो 300 लाइनमा।
0: हजुर,
2: अनि 400 मात्रै फोन कसले गर्नुहुन्छ, 300 फेरि फोन कट भएको भएकै, के भएर त्यस्तो भयो?
0: के भएको हो त्यो पनि म जानकारीमा छैन है, म भित्र छु, उहाँ बाहिर हुनुहुन्छ, के रहेछ समस्या बुझाउनु।
2: 300 लाइन रिसिभ गर्नुहुन्छ अनि 400 मात्रै पास गरेको गरी गर्नुहुन्छ क्या होल्डमा राखेर?
0: सायद बिर्सिनु भएको पनि हुन सक्छ, के हुन सक्छ, त्यो पनि होइन होला, के होला म बुझ्छु। ल
2: हुन्छ दाई, मात्रै फोन लाग्यो र अहिलेसम्म मैले 300 होल्डमा बस्दा बस्दा अनि मैले यता 400 फेरि फोन गरे हो, होइन?
0: ए,
2: त्यस्तो त अब यो त अलिक उयो नै भयो नि त,
0: हुन नहुने कुरा भयो, के रहेछ म बुझ्छु है त।
2: हजुर,
0: ल, तपाईँको यात्रा सुखद रहोस्, शुभ यात्रा। अनि आराम कुशल हुनुहुन्छ?
2: एकदम ठिकै छ दाई, अब घाम लागिरहेको छ, गर्मी छ, यात्रा अब राम्रै छ।
0: ल, अब साथीहरूलाई सम्झिनुहोस्,
2: विशेष गरी तपाईँलाई अनि प्राविधिक मित्र लगायत डार्टिङ एजेन्सीमा बस्नुहुने सम्पूर्ण साथीहरूलाई, अनि यता सङ्घ सभाको अरुणबाट सुन्नुहुने विशेष गरी अब मलाई चिन्नुहुने उहाँहरूलाई, अनि आज जन्मदिन मनाउने हाम्रो ढकाल धर्मराजको छोरीलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना नानी हुन चाहन्छु, अनि मेरो एकदमै हार्टली फ्रेन्ड प्रकाश लोटेल सुजेली, एकदम आत्मीय साथी हाम्रो आशिष नयन बस्नेत, प्रवीण मगर, भाइ निमा शेर्पा, भागी सुन्ता कुलुङ, सुनु सुनिता, अनि सानु कमला, तामलिङ निर्मला, ईश्वरी म्याङ, अनि हाम्रो ढकाल धर्मराज, रोमन मुक्तान तामाङ, पूर्वेली आकाश राईलाई पनि अब बज्ने गीत सुनेर एकदम मजाले गर्नुहोला भन्न चाहन्छु। लक्ष्मी छेत्री मिस हुनुहुन्छ, अनि त्यसरी हाम्रो बालकुमार लामा दाईले पनि सुन्दै हुनुहुन्छ होला सायद, उहाँलाई पनि एकदम मिठो माया सम्झना लगायत। अहिले यो जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ सबैलाई है,
0: हस्, धन्यवाद। वरुण चञ्चले यति बेला भोजपुरबाट हुनुहुन्थ्यो हामीलाई सम्झिँदै, धेरै धेरै धन्यवाद। लगभग हामी उहाँसँग नै अन्तिम कुराकानी गर्दैछौ होला। अब कोही हुनुहुन्छ हामी कुराकानी गर्नको लागि, कोही हुनुहुन्छ भने ठिक छ, हुनुहुन्न भने पनि ठिक छ। जहाँ जहाँ रहेर सुन्नुभयो, साथ दिनुभयो, यहाँहरू सबैप्रति आभार प्रकट गर्दछौ। रेडियो काठमाडौँद्वारा उत्पादित यो कार्यक्रम तपाईँको कार्यक्रम हो। कहिलेकाहीँ काम गर्दै जाँदा प्राविधिक समस्या, कहिलेकाहीँ व्यक्तिगत रूपमा आफैले पनि मिस्टेक गर्न सकिन्छ, अन्यथा नलिकन यो कार्यक्रमलाई सफल पार्न यहाँहरूको उल्लेखनीय योगदान छ, भूमिका त्यत्तिकै छ, त्यसैले माया परस्पर छ, कुनै चिन्तै छैन, कुनै शंकै छैन। यहाँहरू सबैको जय होस्। कार्यक्रम इन्द्रेणीलाई सफल पार्न सुन्नुभयो, कमेन्ट गर्नुभयो, कार्यक्रमलाई शेयर गर्नुभयो, त्यसै गरी फोन लाउनुभयो अनि हामीसँग नजिक रहेर साक्षात्कार गर्नुभयो। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। मैले फेरि पनि जानकारी गराए, भोलि स्मृति गौतमको च्यानलबाट निष्ठुरे शीर्षकको गीत बजारमा आउँदैछ। स्मृति गौतमको प्रस्तुतिमा यसको लय शब्द सिर्जना मैले गरेको छु र स्वर सरोज लामिछाने र स्मृति गौतमकै रहेको छ। यहाँले अघिल्ला सिर्जनाहरूलाई जस्तै माया गर्नुहुनेछ। फेरि दुई चार दिन पछाडि तीसको गीत बजारमा आउँदैछ, मनको वेदना, जसमा आवाज देवी घरती मगरको रहेको छ, जसको सिर्जना म आफैले गरेको छु भने युट्युब च्यानल सरोज लामिछानेबाट आउँदैछ। यो जानकारी यहाँहरूलाई गराए, जहाँ जहाँ भए पनि हामीलाई नबिर्सिनुहोला। यहाँहरू सबैको दिन सुखद रहोस्, सुखद बितोस्, सबैको जय होस्। आजलाई इन्द्रेणीबाट सरोज लामिछाने बिदा हुन्छ। नमस्ते, छर्के सलाम, परिवर्तन सम्भव छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताउनु भएको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापनमाथि दबाव बढ़िरहेको बेला थापाले आत्मा मारेर एकता नहुने बताउनुभयो। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको विचार र आत्मा नमारिकन एकताबद्ध बनाउने बताउनु भएको छ। उहाँले त्यसका लागि आज पदाधिकारी बैठक बस्ने र भोलिबाट चल्ने केन्द्रीय कार्य समिति बैठकले आवश्यक निर्णय गर्ने पनि प्रश्न पार्नु भएको छ। थापाले सबैलाई गौरव लाग्ने कांग्रेस मनाउने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दा छाती पिटेर म कांग्रेसको झोले हु भन्न सक्ने गर्विलो पार्टी बनाउने समेत दावी गर्नुभयो। सत्तारूढ़ दलकै सांसदहरूले समेत बजारमा देखिएको समस्या र सरकारको कार्य सम्पादन बारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीले आफ्नो सरकार गठन पछि राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवित र प्रतिस्पर्धा बनाउने कामलाई प्राथमिकता दिइरहेको बताउनु भएको छ। नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने उहाँको दावी रहेको छ। प्रधानमन्त्रीका अनुसार सरकारले शुरूदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई कसरी पुनर्जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। त्यसैको परिणाम स्वरूप केही उद्योगमा आशालाग्दो परिणाम देखिन थालेको उहाँको भनाइ छ। प्रधानमन्त्रीले लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2 करोड़

टोडाका अध्यक्ष राजु थापा मगर सहित सोसाइटीका पदाधिकारी तथा सदस्यले स्वागत गरेका थिए। आफू पनि बाल्य अवस्थादेखि साइकल यात्रा गर्ने गरेको अनुभव सुनाउँदै 38 वर्षीय साइमनले 10 वर्षीय छोरा ग्राबियोलको मेची महाकाली साइकल यात्रा गर्ने इच्छा अनुसार यात्रामा निस्केको जानकारी दिएका छन्। छोरा ग्राबियोल पोखरा स्थित शुभकामना विद्यालयमा कक्षा 4 पढ्दैछन्। साइकल यात्रा यति नै दिनमा पूरा गर्ने भन्ने नभए पनि करिब 15-20 दिनमा यात्रा पूरा गर्ने उनले बताएका छन्। रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कञ्चनपुरका पत्रकार खेम भण्डारी जेल मुक्त भएका छन्। एक महिनापछि भण्डारी जेल मुक्त भएका हुन्। भीमदत्त नगरपालिका 18 कठानबाट पत्रकार भण्डारीलाई गत असार 18 गते प्रहरी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो। निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले 1 जेठ 2082 दोषी ठहर गरेको थियो। जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट का छोरा किरण विष्टले उनी विरूद्ध मुद्दा दायर गरेका थिए। मुद्दा दायर गरेका किरण पनि पत्रकार रहेका छन्। उनी राष्ट्रिय समाचार समितिमा कार्यरत रहेका छन्। 10 साउन 2075 साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बु खेडा खोला किनारको खुबारीमा मृत भेटिएकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुन सकेको छैन। थाइल्याण्डको राजधानी बैंककमा 14 वर्षीय एक किशोरले गोली चलाउँदा 8 जनाको मृत्यु भएको छ। गोली लागेर 22 जना घाइते भएका छन्। शुरूमा आफू बस्दै आएको घरमा हजुरबुवा र हजुरआमाको हत्या गरेका उनी पछि दोपश्रीन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए। विद्यालयमा उनले चलाएको गोली लागेर 5 शिक्षकको समेत ज्यान गएको छ। गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। अन्तमा किशोरले आफैलाई गोली हानेका थिए। प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समय अनुसार बिहान करिब 5 बजे 73 वर्षीय हजुरबुवा र 74 वर्षीय हजुरआमालाई गोली हानेका थिए। त्यसपछि उनी बन्दुक र दर्जनौ गोली बोकेर विद्यालय जाने बसमा चढ़ेको रोइटर्सले जनाएको छ। उनी बिहान 8:30 बजे पहिलो कक्षामा सहभागी भएका थिए भने 9:20 बजे दोस्रो कक्षा शुरू भएको थियो। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै
1: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट।

0: हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला।
1: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम,
0: सुस्मिता नाछिरिङ सालपासिलिछो 3 चौकी डाँडा भोजपुर हालोक कुवेत,
1: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा हाल कतार,
0: जीवन खाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया,
1: सपना सासङखर माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा,
0: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया,
1: शुक्रराज याखा चयनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा,
0: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर,
1: सुजन कुलुङ राई टिलिचुङ गाउँपालिका 1 बेसिन्दा सङ्खुवा सभा हाल कतार,
0: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा,
1: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा,
0: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा,
1: सरोज याखा धर्मदेवी नगरपालिका 6 सङ्खुवा सभा हाल काठमाडौँ,
0: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ,
1: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे सङ्खुवा सभा,
0: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ सङ्खुवा सभा हाल कतार,
1: मिडिया प्रेमी निमु शेर्पा 5 खपल नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा,
0: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 सङ्खुवा सभा हाल युएई,
1: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
0: किशोर कोइ राई केपिलासगढी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ,
1: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा सङ्खुवा सभा हाल हङकङ,
0: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी,
1: शर्मिला राई हातबारी नगरपालिका 4 गैरीपाङमा सङ्खुवा सभा हाल कुबेत,
0: अविरल घरती मगर चयन माथी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार,
1: कल्पना चाम्पाङ भोजपुर हाल काठमाडौँ,
0: प्रणीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी सङ्खुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
0: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा हाल युके,
1: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा,
0: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा,
1: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ।

हाई गुड मर्निङ अनि नमस्कार. कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुतारामा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु. लेक बिर्सेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ. अनि त्यसै गरेर सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ. आशा गर्छु तपाईँ जहाँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ. विशेष गरी कार्यक्रममा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं. आज पनि तपाईँले नै पठाउनुभएका तपाईँकै सम्झना सन्देशहरूलाई मैले बोल्नेछु, वाचन गर्नेछु. आफ्नो साथीभाइहरूलाई सम्झिन सक्नुहुन्छ यस प्रसाई मार्फत होइन. अनि तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत संगीत छ, गीत सुन्न चाहनुहुन्छ भने गीत पनि रोजाइमा बाँड्न सक्नुहुन्छ. प्रष्ट रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम लेखी पठाउनु भयो भने अवश्य पनि तपाईँको रोजाइका ती सुमधुर गीत संगीतहरू तपाईँको निम्ति प्रस्तुत गर्ने नै छ. र यो कार्यक्रमलाई भने मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु. धेरै धेरै धन्यवाद छ जो हामीसँग सहकार्यमा जोडिएर हामीसँग हुनुहुन्छ, यो यात्रामा निस्कनु भएको छ. अनि विशेष त तपाईँ हामीसँगै रहेर यो समय हामीलाई सुनिरहँदा कार्यक्रममा चाहिँ सहभागिता जनाइसके पश्चात होइन, अनि साथीहरूलाई सम्झिसके पश्चात तपाईँलाई पनि सम्झिनुहुन्छ होइन, यस कार्यक्रममा आउनुभयो, तपाईँको नाम मेन्सन गर्नुभयो भने तपाईँलाई पनि ठ्याक्कै मोबाइलमा तपाईँको घण्टी बज्छ या कि तपाईँको नोटिफिकेसन बक्समा चाहिँ नोटिफिकेसन जान्छ, जसले गर्दा तपाईँलाई पनि सहभागिता जनाउनको निम्ति सहज हुन्छ. साथीले गर्दाखेरि हो त्यस्तै हो, त्यसैले तपाईँ हाम्रो फेसबुक पेजमा चाहिँ सर्वप्रथम जोडिनु चाहिँ पर्छ. त्यो हुँदा चाहिँ तपाईँलाई फर्स्टमा कसरी म्यासेज पठाउने, कसरी अगाडि म्यासेज पठाउने, सधैँ म त पछि पर्छु भन्ने साथीहरू पनि हुनुहुन्छ होइन. सर्वप्रथम तपाईँ फेसबुक पेजमा जोडिनु भएको छैन, पेजलाई लाइक गर्नुभएको छैन, फलो गर्नुभएको छैन भने चाहिँ आजै तपाईँले फेसबुक पेजलाई चाहिँ लाइक गर्नुहोला, फलो गर्नुहोला, ताकि तपाईँलाई सहभागिता जनाउनको निम्ति एकदमै सहज हुनेछ र सजिलो छिटो पनि हुनेछ. भन्दै अब म ढिला गर्दिन, तपाईँको रोजाइका गीत संगीतहरू पनि सुनाउनु छ, तपाईँका सम्झना सन्देशहरू बोल्नु छ. सो ढिला नगरिकन अब तपाईँले नै पठाउनुभएका तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. आजको लागि पहिलो म्यासेजको रूपमा हामीलाई म्यासेज पठाउनु भएको छ शिशिर चञ्चलेले लेख्नुहुन्छ. उहाँले लेख्नु भएको छ, नमस्कार रमा नाना, म शिशिर चञ्चले पाँच खबनबाट कार्यक्रम मार्फत सबैलाई सम्झना माया मिस यू अल भन्नुभएको छ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ शिशिरजी म्यासेजको लागि. अनि त्यसै गरेर अर्को मित्र हुनुहुन्छ जुनिता बमजन. जुनिताजीले हाई सिस फ्याफुल्ला नमस्ते, म जुनिता बमजन भोजपुरबाट बस्ने गीत मार्फत साथीहरू सम्झनु पर्दा ह्याप्पी बर्थडे टु यु छोरी सम्झना तामाङ, मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे एन्ड गड ब्लेस यु. त्यसै गरेर मिस यु अनिश तामाङ, अनि रञ्जना बाहिङ राई, त्यसै गरेर मुस्कान तामाङ, मणि तामाङ, रिता आचार्य, रूपेश रायमाझी छेत्री, सचिन नेवाहाङ राई, सुभाषी तामाङ, त्यसै गरेर सपना बमजन, भेनाजु नम्रेवा मणिहाङलाई पनि धेरै सम्झना माया मिस यु अल भनेर लेख्नु भएको छ. अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ किशोर कोई राई, उहाँले लेख्नुहुन्छ हाई नमस्कार हजुर, म पनि सुन्दैछु मजाले काठमाडौँबाट हो हजुर भन्नुभएको छ. हजुरहरूमा उस्तै माया सम्झना छ है भन्नुभएको छ. अनि आज मलाई शिला राई नानाको गीत भुइँ चम्पाको फूलको लहरा बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ. अनि यो गीत मार्फत डेडिकेट टु अल रेडियो इन्टायर टिम रेडियो लिसनर भन्दै फर्किए ल भन्नुभएको छ. हुन्छ, थ्याङ्क यू सो मच किशोरजी म्यासेजको निम्ति तपाईँलाई. अर्को साथी मदन नाछिरिङ हुनुहुन्छ, उहाँले पनि नमस्कार भन्नुभएको छ. लौ नमस्कार है हजुरलाई पनि. अनि अर्को साथी सुनिता कोलुङ हुनुहुन्छ, सुनिताजीले हेलो सी सेवा के छ खबर, सुन्दैछ प्रोग्राम बालादेखि हो, आज मलाई मन पनि बेचिदिन्थे भन्ने गीत बजाइदिनु ल भन्नुभएको छ. अनि यो गीत बस्ने गीत सम्पूर्ण साथीहरूको लागि भनेर लेख्नुहुन्छ. ओके सुनिताजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ. त्यसै गरेर अर्को साथी अस्मी सोताङ हुनुहुन्छ, अस्मीजीले हेलो
समुदाय सेवा सिस्टर म मीडियालाई माया गर्ने साथी अस्मि सोताङ खानपारीबाट हो। साथीहरू सम्झनु पर्दा हजुरलाई मिठो सम्झना, उसै माया छ। त्यसै गरेर लेख्नुहुन्छ छोरी इच्छा लिम्बु अनि मुटु सानो शशिका किराती, प्यारी सोनिम शेर्पा, माइलो सुनिता कोलुङ, क्युटी मुनागी सिंह, दादा माधव ढुङ्गेल, लिम्बु विजय, कृष्ण तामाङ, राजविरही काइला, भाइ शिशिर चञ्चले, माइलो हरूसरू छेत्री, दिलसा राई, त्यसै गरेर सुमिता लिम्बुखिम याखा, फुच्ची यमकला कोलुङ, नाना भूमिका राई अनि बहिनी रिमा थामी, अनमोल छेत्री, तिल दुखिरिया, अञ्जली श्रेष्ठ, आशिष नयन बस्नेत, शरणाले मगर, आकाश राई, दादाहरू जनक रजाली मगर, ढकाल धर्मराज, त्यसै गरेर ठुल्दै श्रीराम दाहाल, गायल बिरमन सुनुवा, रंजित राई, सन्तोष काफले, सुजन थापा, गगन तेरथुमे, समीर सहयोगी किराती, समीर शंकर, सन्देश कुलुङ, पूर्ण तामाङ, राजु बाबु कुलुङ लगायत सम्पूर्णको लागि भन्दै लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ अस्मिजी मेसेजको लागि। अर्को साथी फुच्ची यमकला कुलुङ हुनुहुन्छ, हेलो क्युटी सेवाकी के सखावर सन्चै हुनुहुन्छ होला नि भन्नुभयो, अनि माम खानुभयो कि नाई भन्नुभएको छ। मैले माम खाइसके, लेख्नुहुन्छ इट्स मी फुच्ची यमकला कुलुङ फ्रम बाला, मजाले सुन्दैछु अनि आज एउटा गीत रोजेको छु, बजाइदिनुहोस् न है, मिलिन राईको बोल्दिन झुटो म भन्ने गीत भन्नुभएको छ। फ्रेन्ड्स मिस गर्नुपर्दा मिठो भोइसको धनी दिदी हजुरलाई मिस यु एन्ड माई फ्यामिली अनि केही आत्मीय साथीहरू, लभ यु प्यारो मान्छे रोनिस मादेन लिम्बु, मिस यु दिदी सुनिता कोलुङ, त्यसै गरेर प्यारो भाइ तिलक कुलुङ राई, काँक्रा निमा शेर्पा, त्यसै गरेर नाना सुनु सुनिता राई, दाईहरू आकाश राई एन्ड जीवन फाबिन, त्यसै गरेर मायलु अस्मी सोताङ अनि सपना तामाङ मोक्तान, रोमन मोक्तान तामाङ, नातिनी अस्मिता लोहरुङ एआर अनि मलाई सम्झिने बिर्सिने सबै मौसी माया सम्झना भन्ने गए है त। ओके टाटा बाई बाई भन्नुभएको छ। ओके अस्मिती, ओके यमकलाजीलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा अब पनि तपाईँको लागि साथीहरू जयमा बाँड्नु भएको यो मिठो गीतलाई पहिलो सांगीतिक कोशी स्वरूप राख्न चाहन्छु। शिला राई र निमेश राईको आवाज सुनेको गीत रहेको छ, भुइँ चम्पा फूलको लहरा, बोलको गीत हो, सुन्दै रहनुहोस्।

हजुर भुइसम्पा फूलको लहरा निकै नै मिठो गीत तपाईँको निम्ति कार्यक्रममा प्रस्तुत गरी शिला राई अनि निमेश राईले गाउनु भएको यो गीतलाई चाहिँ आज किशोर कोइरीले रोजाईमा पार्नु भएको थियो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँले नै पठाउनुभएका तपाईँकै रोजाईका गीत संगीतहरू मैले प्रस्तुत गरिरहेकी छु अनि तपाईँकै सम्झना सन्देशहरू मैले वाचन गरिरहेकी छु। धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू

हजुरलाई मिठो सम्झना छ। अनि प्यारी मायालु सुमिता लिम्बुखिङ याखालाई मिठो माया सम्झना छ भने, अनि लेख्नुहुन्छ नाना युनिसा तामाङ, त्यसै गरेर भाइ रोमन मोक्तान तामाङ, प्यारी दिलसा राई, माइलु सुनिता कुलुङ एण्ड फुच्ची यामकला, त्यसै गरेर मिडिया प्रेमी निमो शेर्पा, भावना मगर, जुनिता चामलिङ राई, सानु कमला, सानु सुनिता राई, त्यसै गरेर सानु माया शेर्पा, सनिम शेर्पा, सम्झना रुङबाङसा, तीर्थ राई, रजिना गताने, राजविरही काइला, सुरज राई तुम्सा, निमा शेर्पा, रञ्जना बाहिङ राई, त्यसै गरेर बुनेहरू रिमा थामी एण्ड चन्द्रमाया तामाङ एण्ड जुनु तामाङ लगायत, नाम छुटेको सबै सबैमा उस्तै माया मिठो सम्झना भन्ने गएल। ओके बाई बाई, अब भोलि आउने बाचाको साथ भन्नुभएको छ। हुन्छ, तपाईँलाई भोलि पनि फेरि स्वागत गर्नेछौ हामी, धेरै धेरै धन्यवाद छ। अर्को मित्र हुनुहुन्छ धर्मराजजी, उहाँले नमस्ते शुभ दिन र मासिस मठकाल धर्मराज मृतमुर झाप गर्दै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई सरोज पोखरेलको आवाज सुनाएको गीत जन्मदिनको शुभकामना गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। आज यस कार्यक्रम मार्फत शुभ सन्देश राख्नुपर्दा, आज साउन 23 गते जन्मदिन मनाउने मेरो मुटुको टुक्रा प्यारी ठुली छोरी साधना ढकाल, त्यसै गरेर पथरी शनिस्तरी सानी बुनु, पथरी शनिस्तरी कि सानी बुनु देवी कार्की र विराटनगरको सीएफएम कि पुरानो आरजे सम्झना गौतमलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ धर्मराजी, र विशेष यहाँको शुभकामना सन्देश नै हुन्छ सधैँभरि। मैले विगत लामो समयदेखि धर्मराजीको मेसेज पढिरहँदा एक दिनमा नभएको पनि 5-7 जनाको जे जन्मदिन विश गर्नु भएको हुन्छ, विशेष गरी तपाईँले शुभकामना राख्नको लागि चाहिँ बिहान 7 बजेबाट 8 बजेसम्म आउने कार्यक्रम शुभ सन्देशमा चाहिँ यस्ता मेसेजहरू पठाउनु भयो भने अझ राम्रो, त्यहाँ चाहिँ यस्ता मेसेजहरू समेट्ने हो होइन। यहाँ चाहिँ साथी सम्झिनुहोस् न, तपाईँको साथीभाइहरू कहाँ कहाँ हुनुहुन्छ होइन, उहाँहरूलाई मिठो सम्झना गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ भन्न चाहन्छु धर्मराजीलाई। अनि अर्को साथी निर्मला राई हुनुहुन्छ, उहाँले हेभ अ ग्रेट डे अल सुन्दैछ है मोरङबाट भन्नुभएको छ। अभागी केटी सुस्मीले हाई भन्नुभयो, ल हाई छ तपाईँलाई पनि हाई हेलो भन्न चाहन्छु। अनि मनको साथी जीवन कार्कीले नमस्कार भन्नुभएको छ। सन्जिता ब्लोन तामाङले पनि मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। मनकुमारी कान्छी कुलुङले गुड मर्निङ संखुवा सभाको तामकुबाट, मनकुमारी कान्छी कुलुङ हो। मिस यु अर्चना खुलाल, सुमिता लिम्बुखु नियाखा, अञ्जीव बान्तव राई, अतितन्जान राई, जेनी लिम्बु, जीवन भावीन, त्यसै गरेर विशाल साम्पाङ राई, सम्झना रुङबाङसा, घाइला बिरुमान सुनवार, मीडिया प्रेमी निमुल शेर्पा, दिलु रुङबाङसा, हिमाली अम्फु राई, विष्णु हाङबाङ राई, नक्कली चिम्सी, रत्नबहादुर थापा, गगन तेरथुमे, विक्रम शंकर, सपना शंकर, रनिसा राई, पवित्र राई, एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। हसिंहालाई धेरै धेरै धन्यवाद छ। अभागी केटी सुस्मीले मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। अर्को मित्र लक्ष्मण मगर हुनुहुन्छ, लक्ष्मणजीले गुड मर्निङ नमस्कार हजुर र मामिस, के छ खबर भन्नुभयो, खबर राम्रो छ। म चाहिँ तीनजना मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाखीबास दुई धनकोटा, हाल मलेसियाबाट हो। साथमा मेरा साथीहरू गीता मगर, देववास कोटा, भावना चामलिङ, रमला साम्पाङ राई, मीडिया प्रेमी निर्मला वनेम, सुस्मिता राई, सनिसा साई र समीक्षा जोशी, बिमला मगर, त्यसै गरेर सपना शंकर अनि गीता लिम्बु भनेर लेख्नु भएको छ। भूमिका राई, राज घले मगर, मीडिया प्रेमी निमो शेर्पा, सम्झना राई, सरी सम्झना बराइली भन्नुभएको रहेछ, अनि माया राई, त्यसै गरेर सरिता मगर, इनाम मनिषा घरती मगर, दिलु सानु याम्फो, मम्मी बाबाको प्यारी छोरी माया बान्तव राई, किराती अन्जना, टिकाराम सुनवार, नानु सरगम भोजपुरी, कमल श्रेष्ठ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ, मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको साथीले मिस यु अल माई फ्रेन्ड्स भन्दै सबै सबै साथीहरूलाई सम्झना गर्नुभएको छ। हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाईमा छौं। यो बसाईमा तपाईँले पठाउनु भएका तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु, अनि तपाईँले नै रोजाईमा पार्नुभएका तपाईँकै गीत रोजाईका गीत संगीतहरूलाई चाहिँ मैले प्रस्तुत गर्नुपर्छ यो बसाईमा। त्यसैले अहिले भने अर्को एउटा मिठो गीत तपाईँको लागि सुनाउन चाहन्छु। साथीले रोज्नु भएको गीत हो बोल्दिन झुटो महाबलको गीत रहेको छ। यो गीत यति बेला तपाईँकै निम्ति

0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, लिन मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702008 98-421-99-96-96-98-421-93-786-98-427-778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
6: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
7: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
8: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
7: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
10: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
11: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
10: औ लु, समस्याको समाधान भनेकै म हो,
12: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
10: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ जुसेले।
11: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
12: लु अब त्यहीबाट जाने,
10: लाखे सल्लाह बेगर के प्वाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।
13: साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
14: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

राइट, वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हामीलाई तपाईँले सुनिरहनु भएको छ। मैले यही अपेक्षा लिएकी छु र धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ। सो अब म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ, लेख्नुहुन्छ रेनी सामसनले, मिठो सम्झना सबै साथीहरूमा, म रेनी सामसन शहीद भूमिबाट भनेर लेख्नुहुन्छ। सरिता माङपाङ राई छिमितमाले पनि सबैलाई सम्झेको छु भन्नुभएको छ। त्यसै गरेर अभागी दीप तामाङले मिस यू अल भन्नुहुन्छ। सत्यकलाई साराले गुड मर्निङ नमस्कार, म पनि प्रोग्राम सुन्दैछु, भोजपुरबाट हो। मिस यू रूपेश रायमाझी छेत्री, प्यारेरीमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरेर अर्को साथी सीता गदाईले हुनुहुन्छ, उहाँले लेख्नुहुन्छ मिस यू सो मच, पाँच खपनमा रहनुहुने मेरो मम्मी बुबा आमा भाइ दिलु गदाईले लगायत सम्पूर्णको लागि भन्नुभएको छ। नक्कली चिम्सी फेसबुक आइडी भएको साथीले सबैमा मिठो सम्झना भनेर लेख्नु भएको छ। गुरा सरोज सुसाराले पनि मिस यू अल माई फ्रेन्ड्स भन्नुहुन्छ। जीवन भावनले नमस्कार रमा नाना, इट्स मी जीवन भावन, संखुवा सभा सभा पोखरी राइट नाउ मलेसिया, मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। जुनु तामाङ डे हाई नाना फ्याफुला, इट्स मी जुनु तामाङ फ्रम पास कपन नाइन, आज पनि ओके पास कपनतिर चाहिँ पानी आउँदैछ, त्यता चैनपुरतिर कस्तो छ नि भन्नु भएको छ। यता अहिले नै त पानी परिया छैन होला बाहिर, है बिहान चाहिँ मजाले घाम लागेको थियो, अहिले मौसम अलिक धुम्म भयो जस्तो लागेको छ बाहिर। अनि कार्य सफलताको शुभकामना राख्नु पर्दा सुभाष पी तामाङ, राजकुमार भुजेल, दाई माइलोको सौगात, तामाङ निकेटी, अस्मिता तामाङ, सुशीला विश्वकर्मा, रिमा थामी, सोल्टी अभागी दीप तामाङ, सोल्टिनी चन्द्रमाया तामाङ, नाना सपना तामाङ मोक्तान, सौगात श्रेष्ठ, डियर मेरो प्यारो मान्छे तिमी, सबैजना साथीहरूलाई शुभ दिन भन्दै बाई बाई भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई। सपना शंकरले हाई गुड मर्निङ दर्शन, मे मादे घर भई हाल खादबारीबाट, सपना शंकर हो, मजाले प्रोग्राम सुन्दैछु, मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरेर अनुष्का राईले मिस यू अल भन्नुहुन्छ। सचिन नेवाहाङ राईले पनि मिस यू अल भनेर लेख्नु भएको छ। मान्तेवाली कुलुङ्गेको मोक्सा कोही कोङ फेसबुक आइडी भएको साथीले सेम नमस्कार, सबैमा मिठो माया सम्झना छ, बागमतीको राई बागमती प्रदेशको राजधानीबाट हो भन्नुभयो। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को मित्र दुखी कल्पना राई हुनुहुन्छ, हेलो गुड मर्निङ सिस, म कल्पना राई भोजपुरबाट हो, मिस यू हस्बेन्ड ईश्वर याम्फू अनि छोरीहरू करिना एण्ड कटिना सबैलाई सम्झना भन्दै बाई बाई भन्नुभएको छ। त्यसै गरी अर्को साथी ओङमु शेर्पा हुनुहुन्छ, ओङमुजीले लेख्नु भएको छ गुड मर्निङ भनेर लेख्नुभयो। कुमारी युहाङ लावती हुनुहुन्छ, कुमारीजीले सम्झना सबैमा हाई भन्नुभएको छ। विपन्न राईले पनि मिस यू अल भन्ने सबैलाई सम्झिनुभयो। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ कल्पना साम्पाङजीले लेख्नु भएको छ, भोजपुर घर हाल काठमाडौँबाट हो, गुड मर्निङ, नमस्ते नाना, सन्चै हुनुहुन्छ नाना भन्नुभएको छ। एकदमै सन्चै छु। अब बस्ने गीत मेरो प्यारो मान्छे दिलपाली सन्मिला राईलाई गीत विल्सन, मिस यू एण्ड लभ यू। त्यसै गरेर मामु अञ्जन यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, त्यसै गरेर मनमुटुको मान्छे सरिना राई, अनि त्यसै गरेर सिर्जु ओके लेख्नु भएको रहेछ, मनमुटुको मान्छे सृजना राई सिर्जुलाई चाहिँ अग्रिम ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ। अनि रञ्जित राई, सोना कन्दङवा, रमला साम्पाङ, एमपी विवस लिम्बू, घाइलवीर मानसनवार, प्रेम भण्डारी, माया राई, सानु सम्झना, त्यसै गरेर ढकाल धर्मराज, तीर्थ राई, योगेन लिम्बू, अनि अञ्जन थुलुङ, गगन तेह्रथुमे, अल्का बान्तवा, भूमिका राई, विवस कुलुङ राई, ऋतु, त्यसै गरेर राई अनिता, प्रतिमा प्रतीक्षा भन्नुभएको छ, प्रदीप बान्तवा, राजेश कुमार माझी लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँले सुनिरहनु भएको छ। यस बसाईमा तपाईँका रोजाईका गीत संगीतहरू मैले तपाईँलाई सुनाइरहेकी छु, अनि सँगै तपाईँकै सम्झना सन्देशहरूलाई वाचन गरिरहेकी छु। अहिले पनि अर्को एउटा मिठो गीत सुन्ने बेला भइसकेको छ, साथीले रोजाईमा पार्नु भएको गीत रहेको छ। यो गीत चाहिँ मैले तपाईँको निम्ति राख्नुपर्छ, यो गीत पश्चात फेरि बाँकी रहेका साथीहरूको सम्झना सन्देश वाचन गर्नका निम्ति आउनेछु। अहिले भने सुमधुर गीत सुन्दै रहनुहोस्।

हजुर, यो मन पनि बेचिदिन्थे बीचमा मिल्ने भए। यो गीतलाई साथीले रोजाइमा पार्नुभयो, तसर्थ मैले तपाईँको निम्ति प्रस्तुत गरिसके। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र अब पनि कार्यक्रमको आखिरी खण्डमा छ। समयले पनि नेटवर्क काट्नै लागिसकेको छ। अन्तिममा अझै पनि केही साथीहरूका सम्झना सन्देशहरू बाँकी छन्, सो ढिला गर्दिन बाँकी साथीहरूको सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ सरु छेत्रीले, मिस यु अल फ्रम बुटवल भनेर लेख्नु भएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई। निरुसा खालिङ राईले हेलो गुड मर्निङ नमस्ते, निरुसा खालिङ चैनपुर भित्रीबाट सुन्दैछ प्रोग्राम। मिस यु सुमना तामाङ, त्यसै गरेर मिडिया प्रेमी निमल शेर्पा, मेरो प्यारो मान्छे तिमी, समीक्षा योन्जन तामाङ अनि दाई देवराज राई लगायत सबैमा मिठो सम्झना छ है, बाई बाई भन्नुभएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। सन्देश मगरले पनि सबैलाई माया भनेर भन्नुभएको छ। त्यसै गरी अर्को साथी सृजना तामाङ हुनुहुन्छ, हेलो सिस गुड मर्निङ सेवारो है, विथ मी भोसुरबाट सृजना तामाङ हो, अनि आज पनि मैले एउटा सङ रोजेको छु, बजाइदिनु न ल। सञ्जीवनीको आवाजमा रहेको मलाई जसले पनि किन रुवाउँछ अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स एन्ड जस्ट फर यू। ओके, थ्याङ्क यू भन्नुभएको छ। हस्, थ्याङ्क यू सो मच। अर्को साथी सङ्गीता तामाङ हुनुहुन्छ, उहाँले हेभ अ नाइस डे अल भन्नुभएको छ। बबिता केपसागी मगरले पनि सबैलाई सम्झिनुभयो, कुलुङ्गी कान्छी हुनुहुन्छ, कुलुङ्गीजीले पनि सबैलाई सम्झना गर्नुभएको छ। त्यसै गरेर नम्रता शेर्पा हुनुहुन्छ, नम्रताजीले पनि मिस यु अल भन्दै सबैलाई सम्झिनुहुन्छ। स्वर्णिम राईले पनि मिस यु अल भनेर सबैले सम्झिनु भएको छ। सो तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र भन्दै भन्दै अब भने कार्यक्रमबाट पनि मैले पनि विदा माग्ने बेला भइसकेको छ। सो यतिन्जेलसम्म सुनेर साथी नै तपाईँलाई विशेष धन्यवाद भन्न चाहन्छु, अनि विशेष गरी कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा कार्यक्रमको अन्तिममा साथीले रोजाइमा पार्नुभएको निकै नै मिठो गीत रहेको छ। सञ्जीवनीको आवाजमा रहेको गीत मलाई जसले पनि किन रुवाउँछ, बोलको यो गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा आजको बसाईबाट बिदा चाहन्छु। हस्त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो। विरुद्ध सीमा नियन्त्रण लागू र हरमितले एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लामो समयदेखि घाटामा रहेको र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्कमा इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपड़ा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ। प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ। वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2,38,00,000 रूपियाँको औषधि बिक्री गरेको छ। यसैगरी हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिएको छ। नेपाल वायुसेवा निगमले गएको आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 आमदानी गरेको छ। यसै गरी सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि 11,16,00,000 बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको उल्लेख छ। प्रधानमन्त्री शाहले यसअघि गए राति पनि छोटो स्ट्याटस मार्फत ढिलो होला तर गलत हुँदैन नातिनोस् भन्नुभएको थियो। नेपाली उत्पादन तथा सेवालाई खाड़ी देश ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमानको गैरावासीय नेपाली सोशल क्लब बीच समझदारी भएको छ। मस्कटमा नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थितिमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्। अन्नको भण्डार मानिने मध्य प्रदेशमा 95.51% रोपाई भएको छ। साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291.15 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो। मधेसका 8 जिल्ला मध्ये सिराहा र बारामा 100% रोपाई सम्पन्न भएको छ।

सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी सामाजिक सञ्जाल मार्फत 5 बुँदे प्रगति विवरण सार्वजनिक ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू आज काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित ताप्लेजुङ संखुवासभा सोलुखुम्बु ओखलढुङ्गा दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे गोर्खा लमजुङ बागलुङ तनहुँ म्याग्दी कास्की सल्यान रूकुम पूर्व रूकुम पश्चिम जाजरकोट र बझाङका आसपासका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यी ठाउँको नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ। पाकिस्तानको ब्रोड पीकमा गएको हिम पहिरोका कारण गुमाएका आरोहीलाई श्रद्धाञ्जली दिन तथा उनीहरूको सम्झनामा ट्रिब्यूट रन 5K आयोजना गरिएको छ। काठमाडौँ कपनको बालुवा खानीबाट शुरू भएको म्याराथन बौद्ध स्तूपा पुगेर सम्पन्न भएको छ। बौद्धमा सबै सहभागीले ब्रोड पीकमा ज्यान गुमाएका निर्मल पूर्जा नेतृत्वको नेपाली टोलीको फोटोमा श्रद्धाञ्जली दिएका छन्। साथै उनीहरूको सम्झनामा दीप प्रज्वलन समेत गरिएको छ। यसअघि हिजो ठमेलमा पनि दीप प्रज्वलन गरिएको थियो। अब विदेशको खबर मोरक्कोबाट सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर विवाद चर्किएसँगै स्पेनले इटली विरूद्ध सीमा नियन्त्रण लागू गरेको छ। युरोपेली संघ यूका यी दुई देशबीचको विवाद चर्किएसँगै स्पेनले इटलीबाट हुने सम्पूर्ण हवाई तथा समुद्री यात्रामा सीमा नियन्त्रण लागू गरेको हो। इटलीले यसअघि नै स्पेनबाट आउने यात्रुमाथि अतिरिक्त सीमा नियन्त्रण लागू गरिसकेको थियो। स्पेनको नयाँ व्यवस्था मध्यरातदेखि लागू भएको हो। यो सेप्टेम्बर 7 कायम रहने स्पेन सरकारले जनाएको छ। परिस्थिति परिवर्तन आएमा यो अवधि संशोधन गर्न सकिने पनि उसले जनाएको बीबीसीले उल्लेख गरेको छ। इटलीले कम्तीमा अगस्त 15 यस्तो जाँच कायम राख्ने जनाएको छ। इटली र स्पेन बीच कुनै पनि सल्ग सीमा जोड़िएको छैन। अब खेल खबर अमेरिकी अलराउण्डर हरमित सिंहले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको जनाएको छ। जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। उनले पहिलो दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। यसैगरी पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एनपीएलका लागि श्रीलंका अनुभवी अलराउण्डर पोथुतुवा अरक्षिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ। लक्षणले दोस्रो संस्करण पोखराबाट खेलेका थिए। उनी पोखरामा भित्रिने दोस्रो विदेशी खेलाड़ी हुन्। यसअघि पोखराले बंगलादेशी अलराउण्डर सकिब अल हसनलाई टोलीमा अनुबन्ध गरिसकेको छ।

उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी, सामाजिक सञ्जाल मार्फत 5 बुधे प्रगति विवरण सार्वजनिक। ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी, नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार गरिने। अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो, 8 जिल्ला मध्ये सिराहा र बारामा 100%। सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर स्पेन र इटली बीच विवाद, स्पेनद्वारा इटली विरूद्ध सीमा नियन्त्रण लागू। र हरमितले एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं।

0: अरू 97.6 MHz हरपल तपाईसँगै।
1: श्रोता महानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा आज उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: रेडियो अरुण टाइम चेक इट्स 5 PM
2: अहिले अपराह्नको 5 बज्यो।
3: ग्यासको अभाव हुन नदिन वितरकलाई कड़ा निर्देशन दिनुभयो। किर्तिपुर मुख्य शैक्षिक हब भएकाले त्यहाँ अध्ययनरत युवाको भान्सा प्रभावित हुन नदिन सबै ग्यास कम्पनीलाई सहज रहन आग्रह गरिएको छ। बजारको वास्तविक अवस्था जाँच्न र पहुँचविहीन विद्यार्थीसम्म सहज रूपमा ग्यास पुर्याउने व्यवस्था मिलाउन डिपो संचालकलाई उहाँले सचेत गराउनु भएको मन्त्रीको सचिवालयले जनाएको छ। भक्तपुरको मनहारा क्षेत्रबाट विस्थापित सुकुम्बासीले उचित पुनस्थापना र क्षतिपूर्तिको माग गर्दै आन्दोलन सर्काएका छन्। बस्तीमा डोजर चलाइएको 4 महिनापछि प्रभावितले काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा कोर सभा गर्दै सरकारलाई खबरदारी गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले भूस्वामित्व सहितको स्थायी पुनस्थापना, भौतिक क्षतिको उचित मुआवजा र सरकारसँग तत्काल सम्वादको माग राखेको छ। विस्थापित परिवारका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको विशेष संरक्षण हुनुपर्ने मोर्चाको जोड़ छ। माग पूरा नभए साउन 6-22 देखि शुरू भएको चरणबद्ध विरोधका कार्यक्रमलाई भदौ 4 मा माइतीकर मण्डलामा खबरदारी सभा गर्दै भदौ 12 गतेदेखि अनिश्चितकालीन सत्याग्रहमा बदल्ने उनीहरूले चेतावनी दिएका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले साउन 24 गते भोलीदेखि शुरू हुने केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी महाधिवेशनको प्रक्रिया अघि बढ़ने बताउनु भएको छ। भक्तपुरमा आयोजित स्वर्गीय श्याम बहादुर कार्कीको 1900 स्मृति दिवसको अवसरमा बोल्दै सभापति थापाले कांग्रेसलाई मौलिक इतिहास त्याग र पुरानै जगमा फर्काउँदै नयाँ ढंगले अघि बढ़ाइने स्पष्ट पार्नुभयो। उहाँले पार्टीका लागि सत्ता र शक्ति आवश्यक भए पनि सिद्धान्तसँग सम्झौता गरेर पाइने सत्ताको कुनै अर्थ नरहने उल्लेख गर्नुभएको छ। बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता शीर्ष नेताहरूले पद र सत्ताका लागि सिद्धान्तमा कहिले सम्झौता नगरेको स्मरण गराउँदै थापाले सेवाभाव र नागरिक अधिकारका लागि राजनीति गरिनुपर्ने बताउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं,
2: आईएमई गरौं, आईएमई गरौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। सम्झौता अनुसारको भाडा बुझाइसक्दा पनि भिरकोटी मण्डप स्थित रिपोर्टर्स क्लब नेपालको ताला नखोलिएको भन्दै संचालक ऋषि धमालाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। विगत 3 महिनादेखि क्लब बन्द गराइसकेपछि उहाँले भिरकोटी मण्डपमै पुगेर पत्रकार सम्मेलन गर्दै ताला खोल्न आग्रह गर्नुभएको हो। समाज कल्याण परिषदलाई 38,721 रूपियाँ भाडा बुझाएको एक महिना बितिसक्दा पनि भवन संचालन गर्न नदिएको क्लबले जनाएको छ। निरंकुश शासनकालमा समेत खुला रहेको सार्वजनिक अभिव्यक्ति दिने यो थलो अहिले बन्द हुनु लोकतान्त्रिक व्यवस्थाका लागि दुखद भएको संचालक धमलाको भनाई छ। सुशासन र भ्रष्टाचार नियन्त्रणमा वर्तमान सरकारलाई आफूहरूको साथ रहे पनि जनताको आवाज बुलन्द गर्ने मंचमा रोक लगाइनु गलत भएको उहाँको भनाई छ। र धान रोपाई अन्तिम चरणमा पुगेका बेला धनुषा महोत्तरीका किसानका लागि रासायनिक मलको आपूर्ति सहज बनेको छ। कृषि सामग्री कम्पनी लिमिटेड धनुषाले दोस्रो चरणको नियमित कोटा अनुसार डीएपी र यूरिया मल वितरण थालेको हो। मध्य प्रदेश कृषि मन्त्रालयको निर्णय अनुसार धनुषाका लागि झण्डै 1900 मेट्रिक टन र महोत्तरीका लागि 1800 मेट्रिक टन भन्दा बढ़ी मल वितरण भइरहेको छ। वीरगंजबाट मल भित्रेसँगै स्थानीय तहको सिफारिशमा सहकारी मार्फत किसानसम्म पुर्याउन थालिएको छ। सुनसरी र सिराहामा जारी कर्फ्यूका कारण केही दिन ढुवानी रोकिए पनि अहिले आपूर्ति नियमित भइरहेको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702608 98421-25969 98422-54496 98413-96686 र 98426-77878। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
2: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएनीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
4: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6, संखुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 0295701128। मोबाइल नम्बर 9852045741।
5: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
6: जान्न म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
5: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
6: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
5: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
6: मलाई त मनोकामना सुन्छ दिपसलकै गहना चाहिन्छ नि फेरि।
5: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुन्छ दिपसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
7: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल, चैनपुर 6, त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 98623-67744, 98153-38775।
8: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
5: होइन के साह्रो हौ त, चाहिँ बजार जान्छु भन्थिस्, एक्लै गनगनाएर बसिरहेछस् त।
8: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
5: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
8: धन्यवाद दादा, म अहिले नै गइहाले।
5: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, संखुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98421-50600।
8: खराक सम्पर्क सञ्जीव कटवाल 98164-3548।
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 98400-69682।
9: लाउरेहरू
10: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
11: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
10: औ लु समस्याको समाधान भनेकै म हो
12: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
10: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
11: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
12: लु अब त्यहीबाट जाने
10: लाखे सल्लै देखेर के प्वाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
13: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु, जचाउन जानु पर्छ काका।
1: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
3: ल छ नि काका, 0.6 छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोर्नी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
5: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
5: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
3: प्रवास मेडिकल हल, चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295701292, फोन नम्बर 9843345019।
6: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
7: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
8: के को खास खास खुसी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुन्दाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
10: प्रोप्राइटर समीर दिक प्लस रूपा दिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
11: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने, साबुन सफा गर्ने,

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 029570123,
1: मोबाइल नम्बर 9841067622। भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
3: अन के साह्रो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
3: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
3: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440,
3: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069।

0: पुस्तकले त्यो बच्चाको फ्युचर बनाउनलाई एकदमै एकदमै मदत गर्छ।
1: भारत र चीन सहित रूसी तेल खरिद कर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित। माथिल्लो सदनमा पनि पारित भएमा राष्ट्रपति ट्रम्पले निर्णय गर्ने तजविजी अधिकार पाउने।
2: र एसीसी पुरुष प्रिमियम कपको खेल तालिका सार्वजनिक। नेपालले पहिलो खेल भदौ 16 गते साउदी अरेबियासँग खेल्ने।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। 2.5 दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योग मरमत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेनका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर, सरसफाई र मेसिनको प्रारम्भिक मरमत गरी परीक्षण सञ्चालन गरेका हुन्। परियारले आफ्नो फेसबुक अकाउन्टमा कपड़ा बुन्ने तान चलेको भिडियो सार्वजनिक गर्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2056 सालदेखि बन्द भएको थियो। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मरमत कार्य अघि बढ़ाएको हो। सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,000,000 लागत लाग्ने अनुमान छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको माग सहजै परिपूर्ति हुने विश्वास लिएको छ।
7: यसैबीच प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्क इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रूगड़ राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ। प्रधानमन्त्री शाहले यी रूगड़ राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः संचालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाब दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गए राति कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाब दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश भएको सरकारमा कोही एक्लो नभएको जवाब दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नै पर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपाका सांसदहरू मनिष झा, रमेश परसाई, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै केही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआतिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ।
7: काठमाडौँ उपत्यका सहित देशका मुख्य शहरमा आज पनि ग्यास पसल अगाडि सर्वसाधारणको लामो लाइन कायमै छ। झण्डै दुई हप्ता अघि शुरू भएको ग्यास अभाव अझै उस्तै रहँदा उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर घरबाट टाढा पुगी लाइन बस्न बाध्य भएका हुन्। ग्यास संकट सुल्झाउन सरकारले दूर्त प्रतिकारीय टोली गठन र अनुगमन तीव्र बनाएको दावी गरे पनि समस्या समाधान हुन सकेको छैन। निगमले विगत चार महिनादेखि बिक्री गर्दै आएको आधा सिलिण्डरको सट्टा पूर्ण तौलको सिलिण्डर बेच्ने निर्णय पछि बजारमा संकट आएको हो। खाली सिलिण्डर एकै पटक बजारमा निस्किदा र सर्वसाधारणले अतालिएर थप ग्यास संचित गर्दा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेको आयल निगमको भनाइ छ। आयल निगमले भारतबाट आयात हुने कोटा बढ़ाएर 55,000 टन पुर्याएको जनाएको छ। तर ग्यास उद्योग संघका अनुसार कोटा बढ़े पनि बोक्ने बुलेटको अभाव भएकाले बजार पूर्ण रूपमा सहज हुन अझै 15-20 दिन लाग्नेछ। यसैबीच ग्यास अभावको गुनासो सम्बोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज काठमाण्डुमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभएको छ। ले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाइरहेका बेला मन्त्री आफै अनुगमनमा निस्किनु भएको हो। मन्त्री यादवले बालाजुमा रहेको नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बुलेट बोटलिङ र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अनुगमनका क्रममा उद्योग मन्त्रीले विद्यार्थी मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको छ।
1: यसैबीच खाना पकाउने एलपी ग्यास एउटा सिलिण्डरको 7,000 रूपियाँमा बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका गोडा नम्बर 2 दुवाकोट बारूद खाना चोकमा भाडामा बस्दै आएका 57 वर्षका तुलसीराम तोयना रहेका छन्। उनले उपभोक्ताहरूलाई प्रति सिलिण्डर 7,000 रूपियाँको दरले बिक्री वितरण गरेको भन्ने जानकारी आएपछि पक्राउ गरेको प्रहरले विज्ञप्ति निकालेर जानकारी गराएको छ। प्रहरले उनको पसलमा जाँच गर्दा 3 थान सिलिण्डर समेत नियन्त्रणमा लिएको जनाएको छ। भक्तपुरको अर्को खबरमा मनोहर क्षेत्रबाट वैकल्पिक व्यवस्था बिना हटाएका सुकुम्बासीहरूले तत्काल पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय मुक्ति सुकुम्बासी मोर्चाको आयोजनामा भएको कोनसभामा प्रभावित परिवारले भूस्वामित्व सहित स्थायी पुनर्स्थापना गर्न र घर टहरा भत्काउँदा भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेका छन्। मोर्चाले आउँदो भदौ 12 गतेसम्म आफ्ना माग पूरा नभई अनिश्चितकालीन शान्ति पुनः सत्याग्रह शुरू गर्ने चेतावनी दिएको छ। आन्दोलनका कार्यक्रम अनुसार भदौ 4 गते माइती घर मण्डलामा खबरदारी सभा र भदौ 7 गते नागरिक समाज तथा सरकारवालासँग अन्तर्क्रिया गरिनेछ। सरकारले विकल्प बिना थापाथली मनहरा शान्तिनगर लगायत क्षेत्रबाट सुकुम्बासी परिवारलाई बलपूर्वक विस्थापित गरेको भन्दै मोर्चाले संवैधानिक अधिकार अनुसार आवास र भूस्वामित्व सुनिश्चित गर्न आग्रह गरेको छ।
7: 8 राजनैतिक दलले संविधान संशोधन, संघीयता सुदृढ़ीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाण्डुमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले 28 बुधे अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। पूर्व मन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले सार्वजनिक गर्नुभएको अवधारणा पत्रमा राजकीय सत्ताको केन्द्रीकरण र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै संविधानका संरचनागत त्रुटि सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष छ। मोर्चाले समाज समान जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यस्तै प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने रणनीति अघि सारिएको छ। नेता शर्माले राजनैतिक दल र नेतृत्वले विगतका कमजोरीको समीक्षा गर्दै राजनीतिमा सुधार र सुदृढीकरणका लागि मोर्चा गठन गरिएको बताउनु भएको थियो। यस्तै मोर्चाले आर्थिक तथा सामाजिक क्षेत्रतर्फ मोर्चाले कृषि आधुनिकीकरण, जलविद्युत, युवा स्वरोजगार, डिजिटल नेपाल, स्टार्टअप र वैदेशिक रोजगारीबाट फर्केकाहरूको सिप उपयोगलाई प्राथमिकता दिएको छ। वास्तविक सुकुम्बासी र भूमाफियाको पहिचान गर्न तीनै तहको संयुक्त संयन्त्र बनाउने तथा वैदेशिक नीति मार्फत राष्ट्रिय हित र सार्वभौम सत्ताको रक्षा गर्ने लक्ष्य मोर्चाको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले जनाएका छन्।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: NBL सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एकाउण्डा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी, रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्केको प्रधानमन्त्रीको दावी, प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपति सांसद मनिष झाको जवाब, महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई, 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संघीयता सुदृढीकरण र न्याय सामाजिक न्याय लगायत 28 बुँदे लक्ष्य, सार्वजनिक ग्यास अभाव कायमै, सरकारको सक्रियताले पनि बजार सुधिएन लगायत खबर प्रस्तुत गर्यो।
7: नेपाल दर्पणमा अब बाँकी खबर। अहिले सबै प्रदेशको 1-2 ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको ठोकर्पामा सबैभन्दा धेरै 41 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै लमजुङको भुजुङमा 82.8 र गोरखाको बारपाकमा 81.8 मिलिमिटर वर्षा मापन भएको छ। त्यसका धेरै ठाउँमा पानी परेको भए पनि ठूलो पानी परेको छैन। यसैबीच पानी पर्ने क्रम केही कम भएको छ। मौसमविदका अनुसार अबको केही दिन तराई क्षेत्रमा वर्षा कम भई गर्मी बढ़नेछ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि वर्षा कम हुने र लगातारको झरीको सम्भावना रहेको छैन। मौसमविद उज्जवल उपाध्यायका अनुसार कम्तीमा आउँदो बुधबारसम्म यस्तै अवस्था रहनेछ। लगातार वर्षा नहुँदा बाढ़ी पहिरोको जोखिम कम हुने भए पनि वर्षायाममा भिजिसकेको जमीन हुने भएकोले सामान्य पानीमा पनि पहिरो तथा सुक्खा पहिरोको जोखिम हुने हुँदा अवस्था बुझेर यात्रा गर्न उहाँको सुझाव छ।
1: यसैबीच पहिरोका कारण 3 हप्ता अघि अवरूद्ध बनेको नेपाल चीन व्यापारको तातोपानी नाका अझै खुलेको छैन। यो नाका हुँदै हुने नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातापनि भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारण नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव परेको बताउनु भएको छ। यसैबीच मेची राजमार्ग अन्तर्गत इलाम राज दुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 रहेको राजदुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि झापासँगको सीधा सड़क सम्पर्क विच्छेद भएको हो। लगातारको वर्षाका कारण सड़क मर्मतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माइखोला क्षेत्रमा झण्डै 1.5 किलोमिटर पैदल यातायात आवत जावत गर्न बाध्य छन्। बिरामी अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षाकर्मीको संयुक्त टोलीले स्टेशनमा बोकेर वार पार गराइरहेको छ। यसैबीच लामो समय सड़क बन्द हुँदा इलाम सहित पाँच थर र ताप्लेजुङमा उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। वैकल्पिक सड़कहरूमा पनि खोलामा पुल नहुँदा आवत जावत थप शास्ति भएको छ।
7: पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरेको बाँध कटान हुन थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन्। सुस्त गाउँपालिका वडा नम्बर 5 नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो। नदीमा पानीको उच्च बहावले बाँध कटान शुरू गरेपछि स्थानीयवासीले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता बचाव अभियानका प्रवक्ता रविन्द्र जयसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयवासीको सक्रियतामा बाँध निर्माण गरिएको भन्दै गैरातीदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान शुरू भएको बताउनुभयो। सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा तारजाली माटो खरपात लगायत सामग्री अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्।
1: बागलुङका स्थानीय खोलामा पाइने प्रसिद्ध रैथाने असला माछा लोप्न थालेपछि पालिकाहरूले संरक्षणको प्रयास थालेका छन्। करेन्ट लगाएर र विष हालेर माछा मार्ने अवैध गतिविधि बढेपछि जैमिनी नगरपालिकाले ठेउली खोलासहित खोलामा माछा मार्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ। नगरपालिकाले असला माछाको प्रजनन समय मानिने भदौ असोज र कार्तिक 3 माछा मार्न पूर्ण रूपमा रोक लगाएको छ। यसअघि गलकोट नगरपालिका ताराखोला र काठेखोला गाउँपालिकाले पनि माछा मार्न रोक लगाएका थिए।
7: पृथ्वीमा जटिल जीवहरूको विकास र तिनको उत्पत्तिबारे वैज्ञानिक जगतमा लामो समयदेखि मानिँदै आएको धारणालाई बदल्ने गरी एउटा ऐतिहासिक खोज सार्वजनिक भएको छ। अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका वैज्ञानिकहरू सम्मिलित अन्तर्राष्ट्रिय टोलीले 56,70,00,000 वर्ष पुरानो जीवाश्मको अध्ययन गरी जीव विकासको नयाँ इतिहास उजागर गरेका हुन्। प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन निष्कर्ष अनुसार पृथ्वीमा जीवहरूले एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्ने र प्रजनन गर्ने क्षमता पहिले सोचिए भन्दा कम्तीमा 1 करोड़ वर्ष अघि नै विकास गरिसकेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार क्यानेडा र बेलायतका प्राचीन चट्टानहरूमा फेला परेका एडियाकारण कालका यी जीवाश्महरूले जीव विकासको प्रारम्भिक चरणबारे नयाँ तथ्य स्थापित गरेका छन्। वैज्ञानिकहरूले यस खोजलाई पृथ्वीको जीव विकास अध्ययनमा एक ठूलो फड्को भनेका छन्। विश्व प्रसिद्ध संचार माध्यम बीबीसी र रोयटर्सले समेत प्राथमिकताका साथ प्रसारण गरेको यो खोजको दूरगामी महत्व नेपाल जस्तो भूगर्भीय रूपमा धनी देशसँग पनि जोड़िन पुग्छ। हिमालय क्षेत्र र नेपालका प्राचीन भौगर्भिक चट्टानहरू पृथ्वीको प्रारम्भिक संरचना बुझ्नका लागि महत्वपूर्ण मानिन्छन्।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बाढी र डुबानबाट बच्न के गर्ने?
13: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
12: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
13: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
12: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
13: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
0: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865444296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
0: डर्मानेंट नेपाल हेयर ट्रान्सप्लान्ट, स्किन एन्ड एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01545466।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी माथिल्लो सदन सिनेटले रूसबाट तेल तथा ग्यास खरिद गर्ने भारत र चीन सहित पाँच देशका सामानमा 100% भन्सार महसुल लगाउन सक्ने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक पारित गरेको छ। रूस युक्रेन युद्धका क्रममा रूसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक शुक्रबार सिनेटबाट 86-11 मतले स्वीकृत भएको हो। यो विधेयक लागू भएमा रूसी कच्चा तेलका प्रमुख क्रेताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा 100% कर थपिन सक्नेछ। तर विधेयक पारित हुँदैमा यो कर तत्काल लागू हुने छैन। यसले राष्ट्रपति ट्रम्पलाई निर्णय गर्ने तजविजी अधिकार मात्र प्रदान गर्दछ। यसअघि नै अमेरिकाले रूसी तेल खरिद गरेकै कारण भारतीय सामानमा अतिरिक्त 25% कर लगाइसकेको छ, जसका कारण कतिपय भारतीय उत्पादनमा करको दर 50% पुगेको छ। यद्यपि भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै रूसी तेल आयात कायमै राखेको छ। यसैबीच अमेरिकी सांसदहरू बीच नै यो कदमले रूसलाई रोक्नुको सट्टा व्यापार युद्ध भड़काउने र भारत संघको सम्बन्ध बिग्रन सक्ने भन्दै विरोध समेत शुरू गरेको छ। सिनेटबाट पास भएको यो विधेयकमाथि यही अगस्त 31 अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा छलफल हुनेछ। यहाँबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै यो कानून बन्नेछ।
3: नेपाल दर्पणमा अब खेल खबर। एसियाली क्रिकेट परिषद एसीसी ले मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ 16 गति साउदी अरेबियासँग खेल्ने जनाएको छ। भदौ 14 गतिदेखि मलेसियामा शुरू हुने प्रतियोगितामा नेपालले समूह चरणमा 4 खेल खेल्नेछ। नेपालले दोस्रो खेल बहराइनसँग भदौ 18 गति खेल्नेछ। त्यस्तै नेपाली टोलीले भदौ 20 आयोजक मलेसियासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा भने नेपालले भदौ 22 गति हङकङसँग खेल्नेछ। प्रतियोगिताको सेमी फाइनल खेल भदौ 25 गति हुनेछ। उपाधिका लागि फाइनल खेल भदौ 27 गते हुने एसियाली क्रिकेट परिषदले जनाएको छ। एसिया कपको छनौटको रूपमा रहने यस प्रतियोगिताका शीर्ष 3 टोलीले अर्को वर्ष बंगलादेशमा हुने एसिया कप खेल्नेछन्। 8 टोलीले प्रतिस्पर्धा गर्ने एसिया कपमा आयोजक बंगलादेश सहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छनौट भइसकेका छनृ।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826339464 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. अब जानकारी को लागि सम्पर्क नम्बर 0295702008, 9841-25969, 9842-52496, 9841-93686 र 9842-76778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
2: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइन गरगहना ग्यारेन्टी का साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसार का पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशि का पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67।
7: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
7: औ लु, समस्याको समाधान भनेकै म हो,
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
8: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: लु अब त्यहीबाट जाने
7: लाखे सल्लाह बेगर के प्वाक्क बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
10: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
11: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: गाउँघरमा घोटेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोच पो बनाउँदैछु म त।
2: होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँघरमा पनि धेरै कमाई गर्न सकिन्छ नि।
1: हेर्नुहोस् त, पारी गाउँको अन्तरिक आगाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
3: ए, खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ अरे। अब त्यो कता पाइन्छ, ज्याउरे छ कान्छा।
4: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ, सगरमाथा स्टोरमा जानु न।
5: सगरमाथा स्टोर तपाईँकै सेवाको लागि
4: ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुपथ मूल्यमा पाइन्छ, साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनु होला।
6: सम्पर्क नम्बर 9800918059 र 9850349182।
5: सगरमाथा स्टोर चैनपुर नगरपालिका 0 पोइन्ट प्रोप्राइटर पासाङ शेर्पा।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। ज्ञान स्वभाव कायमै, सरकारको सक्रियताले पनि सुध्रिएन बजार। 8 राजनैतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। तातोपानी नाका 3 हप्तादेखि अवरूद्ध। अबको केही दिन वर्षा कम हुने, तराई मधेसमा गर्मीको सम्भावना। रूसी तेल खरिदकर्ता देशमाथि 100%सम्म कर लगाउने अमेरिकी विधेयक पारित। र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। उपत्यका सहित देशका मुख्य शहरमा आज पनि ग्यास पसल अगाडि सर्वसाधारणको लामो लाइन कायमै छ। झण्डै 2 हप्ता अघि शुरू भएको ग्यास अभाव अझै उस्तै रहँदा उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर घरबाट टाढा पुगी लाइन बस्न बाध्य भएका हुन्। ग्यास संकट सुल्झाउन सरकारले द्रुत प्रतिकारिया टोली गठन र अनुगमन तीव्र बनाएको दावी गरे पनि समस्या समाधान हुन सकेको छैन। निगमले विगत 4 महिनादेखि बिक्री गर्दै आएको आधा सिलिण्डरको सट्टा पूर्ण तौलको सिलिण्डर बेच्ने निर्णय गरेपछि बजारमा संकट आएको हो। खाली सिलिण्डर एकैपटक बजारमा निस्किदा र सर्वसाधारणले अत्तालिएर थप ग्यास संचित गर्दा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेको आयल निगमको भनाइ छ। आयल निगमले भारतबाट आयात हुने कोटा बढ़ाएर 55,000 टन पुर्याएको जनाएको छ। तर ग्यास उद्योग संघका अनुसार कोटा बढ़े पनि बोक्ने बुलेटको अभाव भएकाले बजार पूर्ण रूपमा सहज हुन अझै 15-20 दिन लाग्नेछ। यसैबीच ग्यास अभावको गुनासो सम्बोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज काठमाण्डुमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभएको छ। सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाइरहेका बेला मन्त्री आफैले अनुगमनमा निस्कनु भएको हो। मन्त्री यादवले बालुजुमा रहेको नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुमा रहेको डिपोमा

बैठक संचालन हुने दलहरूले बताएका छन्। अहिले सबै प्रदेशको एक दुई ठाउँमा पानी परिरहेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको ठोकर्पामा सबैभन्दा धेरै 41 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै लमजुङको भुजुङमा 82.8 र गोर्खाको बारपाकमा 81.8 मिलिमिटर वर्षा मापन भएको छ। देशका धेरै ठाउँमा पानी परेको भए पनि ठूलो पानी परेको छैन। यसैबीच पानी पर्ने क्रम केही कम भएको छ। मौसमविदका अनुसार अबको केही दिन तराई क्षेत्रमा वर्षा कम भई गर्मी बढ़नेछ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि वर्षा कम हुने र लगातार झरेको सम्भावना रहेको छैन।

मतले स्वीकृत भएको हो। यो विधेयक लागू भएमा रूसी कच्चा तेलका प्रमुख क्रेताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा 7% कर थपिन सक्नेछ। तर विधेयक पारित हुँदैमा यो कर तत्काल लागू हुने छैन। यसले राष्ट्रपति ट्रम्पलाई निर्णय गर्ने तजवीज अधिकार मात्र प्रदान गर्दछ। यसअघि नै अमेरिकाले रूसी तेल खरिद गरेकै कारण भारतीय सामानमा अतिरिक्त 25% कर लगाइसकेको छ, जसका कारण कतिपय भारतीय उत्पादनमा करको दर 50% पुगेको छ। यद्यपि भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै रूसी तेल आयात कायमै राखेको छ, यसैबीच अमेरिकी सांसदहरू बीच नै यो कदमले रूसलाई रोक्नुको सट्टा व्यापार युद्ध भड्काउने र भारतसँगको सम्बन्ध गर्न सक्ने भन्दै विरोध समेत शुरू भएको छ। सिनेटबाट पास भएको यो विधेयकमाथि यही अगस्त 31 अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटमा छलफल हुनेछ। त्यहाँबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै यो कानून बन्नेछ। र अन्त्यमा खेल खबर। नेपाली बक्सिङ टोलीले 20 एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आवास गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुक्के वाजले खेल्नेछन्। पुरूष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दानबहादुर दर्लामी र 90 केजी मुनि रबिन नेपालले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिला 51 केजी मुनि रमेशा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङलाई सहभागी गराइनेछ। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर अफ एक्सलेन्समा 40 दिन तयारी प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताएका छन्। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपाली प्रशिक्षण गर्ने भएको हो। रबिन बाहेक सबैको पहिलो एसिया सहभागिता हो। रबिनले 19 एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए। चन्द्र सन् 2025 दुबईमा भएको आइबा विश्व पुरूष बक्सिङ च्याम्पियनशीप का ऐतिहासिक कास्य पदक विजेता पनि हुन्। चन्द्रका कास्य पदक नेपाली बक्सिङको इतिहासमा अहिलेसम्मकै ठूलो हो। प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छन्। व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारी रहेका छन्। एसियाली खेलकुदमा समग्रमा बक्सिङले 3 फरक संस्करणमा अहिलेसम्म 6 कास्य पदक जितेका छन्। बक्सिङले दक्षिण कोरियाको सिओलमा सन् 1986 भएको 10 संस्करणमा पहिलो पटक पदक जितेको थियो। त्यसबेला दलबहादुर राणा मगर, तुल बहादुर थापा, सुशील पोखरेल र मनोज बहादुर श्रेष्ठले कांस्य पदक जितेका थिए। बाँकी 2 संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदक विहीन हुनबाट जोगाएको थियो। सन् 1980 चीनको बेजिङमा भएको 11 संस्करणमा चित्रबहादुर गुरूङ तथा सन् 2010 चीनकै ग्वाङझाउमा भएको 16 एसियाडमा हालका टोलीका प्रशिक्षक मध्येका दीपकले नेपाललाई कांस्य पदक दिलाएका थिए। दक्षिण कोरियाको इन्चोनमा भएको 17 संस्करणदेखि बक्सिङ पदक विहीन छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले हिजो एक कार्यक्रमका बीच विदाई गरेका छन्। मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। ग्यास अभाव कायमै, सरकारको सक्रियताले पनि सुध्रिएन बजार। 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। तातोपानी नाका 3 हप्तादेखि अवरूद्ध। अबको केही दिन वर्षा कम हुने, तराई मधेसमा गर्मीको सम्भावना। रूसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित। र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।

अरूण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुनेछु। रेडियो अरूण सुन्दै रहनुहोस् र म बिदा हुन्छु। नमस्कार।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. अब जानकारी को लागि सम्पर्क नम्बर 0924-21-5699, 9842-92-486, 9842-76 र 9842-77-778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861-43-460।
2: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: लु बफले, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीँबाट जाने
2: लाखे सल्लाह बेगर के पाक्क बोले। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-0094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

निष्ठुरीको यादमा तडपिएर लेखेको यो गीत मेरो वास्तविक जीवनको यथार्थ कहानी हो। आँसु दिने निष्ठुरीलाई के थाहा, बिछोडाको वियोगमा कस्तो हुन्छ व्यथा।

0: बाट बच्चा नभएको अर्को बिहे गर्दिन अरू अरू कसैको बच्चा एडप्ट गराउला नि
1: मेरो लडाई तिमीसँग होइन समाजसँग हो जसले मलाई प्राप्त अपूर्ण नारी ठान्दछ

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लाह बेगर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु जचाउन जानु पर्छ काका।
5: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.6 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्नी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँझोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.1300 लाइन, सम्पर्क नम्बर 0295702092, फोन नम्बर 9843453019।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862639464। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
11: लैलै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटुवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867123900। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
4: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछ त।
3: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
4: हे लाठी, यति कुरामा नि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
3: धन्यवाद दादा, म अहिले नै गइहाले।
4: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841 50 600।
3: खराङ सम्पर्क सञ्जीव कटवाल 9816 35 48 40।
4: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840000।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: निर्वाचनमा पराजित 8 दलका शीर्ष नेताद्वारा अग्रगामी मोर्चा गठन। आफ्नै पार्टीका सांसदको आलोचनापछि प्रधानमन्त्रीले एक्लो महसुस।
0: ग्यासको अभावपछि कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन। एक सिलिण्डर ग्यास 7,000 बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ।
1: बागमतीका मुख्यमन्त्री बानियाले आगामी भदौ 3 भित्र विश्वासको मत लिने। पुनर्स्थापना र क्षतिपूर्तिको माग गर्दै मनहराका विस्थापित सुकुम्बासी आन्दोलित।
0: 5 देशमा 100% कर लगाउन सक्ने विधेयक अमेरिकी सिनेटबाट पारित। रूसबाट तेल खरिद गर्ने देशमाथि कार्यवाहीको तयारी।
1: र सरकार खेल क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको खेलकुद मन्त्रीको भनाई। अमेरिकी क्रिकेटर हरमित सिंहले
0: कार्यवाहीको तयारी।
1: र सरकार खेल क्षेत्रको समस्या समाधान गर्न प्रति
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर ट्रली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। पछिल्लो निर्वाचनमा पराजित साना 8 दलका शीर्ष नेताहरू मिलेर अग्रगामी मोर्चा गठन गरेका छन्। आज नयाँ पानेश्वरको थापा गाउँ स्थित काठमाडौँ ब्याङ्क्वेटमा 8 साना दलले अग्रगामी मोर्चा घोषणा गरेका हुन्। चुनाव अघि माओवादी सहितका दलले समाजवादी मोर्चा बनाएका थिए। प्रचण्डले कंग्रेस एमालेसँग बार्गेनिङ गर्न बनाएको मोर्चा जस्तै अहिले उपेन्द्र यादव, सीके राउत, रेशम चौधरी र जनार्दन शर्माहरूले सरकारको आलोचना गर्न गठन गरेका हुन्। मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गरेका नेताहरूले वर्तमान सरकारको चर्को आलोचना गर्दै अब त्यसको मुहार फेर्न आफूहरू आउने बताएका छन्। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले यो मोर्चा कसैको सत्ता पल्टाउनका लागि मात्र नभई मुलुकमा सामाजिक न्याय र सुरक्षा र अग्रगामी परिवर्तन सुनिश्चित गर्नका लागि क्रियाशील रहने बताउनु भएको छ। सरकारमा रहेकाहरू मोर्चाको गठनबाट त्रसित हुन नपर्ने भन्दै उहाँले स्पष्ट लक्ष्यका साथ आफूहरू अघि बढ़ेको बताउनुभयो। यसअघि कंग्रेस एमाले माओवादीसँग मिलेर पनि मधेसका समस्या समाधान हुन नसकेको बताउँदै आउनुभएका उपेन्द्रले आज सीके राउत लगायतका नेतासँग मिलेर यसअघि प्राप्त गर्न नसकेका कुरा प्राप्त गर्ने बताउनु भएको छ। पटक पटक मन्त्री र सांसद बन्नुभएका यादवले अहिले शिक्षा र स्वास्थ्यमा व्यापार भइरहेको बताउनुभयो। आफू सरकारमा हुँदा राम राज्य देख्ने र सत्ता बाहिर हुँदा देश डुब्न लागेको देख्ने पुराना नेताको नयाँ रोग होइन। फागुनको चुनाव अघि उपेन्द्रसँग मिलेर राष्ट्रिय सभा सदस्य बन्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले सत्तामा पुग्न तिगडम गर्नुपर्ने बताउनु भएको थियो। उपेन्द्रको राजनीति बन्द गराउने उद्देश्य सहित मधेसी पार्टी खोलेका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले भने यो मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताउनु भएको छ।
3: सुन्ने उहाँहरूलाई यहाँका मान्छेहरूलाई पनि हामीले यहाँबाट स्पष्ट पार्न चाहन्छौँ।
0: आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु शाहले पनि मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनैतिक मोर्चाको आवश्यकता रहेको बताउनु भएको छ। माओवादी राजनीतिबाट आएर मन्त्रीसम्म भई एमालेमा पुगेर संसद पड्काएका शाह पछिल्लो केही चुनावदेखि नयाँ पार्टी बनाएर अघि बढ़नु भएको थियो। ठूला पार्टीमा नआउँदा मन्त्री र संसद दुवै पद गुमेको महसुस गरेपछि शाहलाई पनि अहिले देश संकटमा परेको भान भएको छ।
3: संकटबाट देशलाई निकाल्न हामीले मोर्चा निर्माण गर्नुपर्ने स्थिति सिर्जना हो। हामी हेरिरहेका छौँ, इतिहास साक्षी छ, नेपाल निरन्तर अन्त्यहीन संकटको यात्रामा छ, त्यसलाई हामी ब्रेक गर्न चाहन्छौ।
1: नागरिक उन्मुक्ति पार्टी नाउपा नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचन अघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउनु भएको छ। अघिल्लो सरकारमा श्रीमती रंजिता श्रेष्ठ मन्त्री हुँदा राज्य सत्ताको स्वाद लिएका चौधरी अहिले खुलेर बालिन सरकारको विरोधमा बोल्न थाल्नु भएको हो। चुनाव अघिसम्म पुराना दललाई होइन नयाँ दललाई विश्वास गर्नुहोस् भन्ने चौधरी श्रीमतीसँगको सम्बन्ध बिग्रेपछि आक्रोशित बन्नुभएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त संघीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि अग्रगामी मोर्चाले सशक्त भूमिका खेल्ने उद्घोष गर्नुभएको छ।
4: आफूलाई संख्यामा बलियो भन्ने सरकार, आदर्शमा च्युत सरकार, विचारविहीन सरकारले यदि चेताको चाहिँ आक्रमण गर्न चाहन्छ भने म भन्न चाहन्छु यो मोर्चा त्यसको विरुद्ध सबैभन्दा सशक्त भएर लड्नेछ र उभिनेछ।
1: कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र र 28 बुधे उद्देश्यहरू सार्वजनिक गर्नुभएको छ। प्रचण्डसँग पैठे जोडी खोजेर नयाँ पार्टी बनाउनुभएका शर्मा पछिल्लो चुनाव हारेपछि विप्लवको ठाउँमा पुग्नु भएको छ। अवधारणा पत्रमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष डाक्टर हरिनन्दन कुमार रंजन र खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि हस्ताक्षर गरेका छन्।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कने समय परिवर्तन भएको छ। यसअघि यही साउन 26 गते राति पाउने 10 बजे हङकङबाट स्वदेश फर्कने तय भएकोमा देउवा अब साउन 28 गते बिहिबार दिउँसो 12:30 बजे नेपाल आइपुग्ने हुनुभएको हो। कंग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा थाई एयरको उडानबाट काठमाण्डु अवतरण गर्नुहुनेछ। रातिको समयमा स्वागत गर्न असहज हुने भएपछि समय परिवर्तन गरिएको उहाँले बताउनु सिंगापुर र हङकङमा उपचार गराइरहनुभएका देउवाले साउन 29 गतेदेखि काठमाण्डुमा हुने कंग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी छ। आज मात्र नेता प्रकाश शरण महतले देउवालाई स्वागत गर्न विमानस्थलमा आउन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
1: देउवा फर्केसँगै इतर पक्षले नयाँ पार्टी खोल्ने र सर्वोच्च अदालतले पनि आधिकारिकताको आदेश पुनर्विचार गर्ने भएपछि संस्थापन पक्ष तनावमा देखिएको छ। कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले सर्वोच्चले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख 4 गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नु भएको छ। निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उहाँले अदालतको प्रक्रियालाई स्वाभाविक रूपमा लिएको बताउनु भएको छ। अदालतको पछिल्लो आदेशमाथि उपसभापति शर्माले कुनै नयाँ प्रमाण भेटिएमा विगतको नजिरसँग बाँझिएमा आफ्नै फैसला पुनरावलोकन गर्ने स्थापित कानूनी मान्यता रहेको बताउनुभयो। यद्यपि यस प्रकरणमा कुनै नयाँ तथ्य वा नजिरसँग बाँझिने अवस्था आफूहरूले नदेखेको उहाँको जिकिर छ।
5: सर्वोच्च अदालतमा दायर भएको मुद्दा पछाडि सुनवाई चल्यो, त्यो पनि एक दिन दुई दिन तीन दिन होइन, एक महिना दुई महिना तीन महिना गुज्रिसकेपछि त्यस अवधिमा पटक पटकका सुनवाईहरू पश्चात चाहिँ सम्मान्य सर्वोच्च अदालत एउटा निष्कर्षमा पुग्यो। त्यसैले सुनवाईको मौकै दिइएन भन्ने अदालतको हिजोको आधार पनि यहाँनिर चाहिँ खण्डित हुन्छ।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन आवश्यक भएको निष्कर्ष निकालेर कार्यदल बनाएको बताउनु भएको छ। आज तारकेश्वर नगर स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई वैचारिक राजनैतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धिकरण र सुदृढीकरण र रूपान्तरण जरूरी रहेको बताउनुभयो।
6: पार्टीलाई वैचारिक राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धिकरण सुदृढीकरण र रूपान्तरण जरूरी छ र त्यसका लागि पार्टी पुनर्गठन आवश्यक छ र पार्टी पुनर्गठनको कार्ययोजना बनाउनु भन्ने कार्यदल बनाएको छ। हामी छलफल गर्दैछौँ, कार्ययोजना तयार भएपछि तपाईँहरूका बीचमा आउँछ।
0: यद्यपि जेएनजी आन्दोलनपछि एमाले पुनर्गठनको आवाज उठे पनि अध्यक्ष केपी शर्मा ओलीले पद नछाड्ने अडान लिनुभएको छ। दोस्रो तहका नेताहरू नेतृत्व हत्याउने प्रयासमा देखिएका छन्। पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनैतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभयो।
1: कांग्रेस एमालेको किचलो र वर्तमान सरकारको अक्षमता देखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदिन उत्साहित देखिनु भएको छ। राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङदिनले यो देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न आफ्नो पार्टी मात्र विकल्प हुने बताउनुभयो।
7: गरीबका लागि, सुकुम्बासीका लागि, आम जनताका लागि, देशका लागि हामी छौ, राप्रपा छ भनेर उभिनु पर्ने जिम्मेवारी अब हाम्रो काँधमा आउँदैछ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एमएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको सात जीवन दर्शन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: विपक्षीले मात्र होइन सदनबाट आफ्नै पार्टीका सांसदले सरकारको विरोध गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह तनावमा पर्नु भएको छ। गैराती उहाँले फेसबुकमा आफू एक्लै परेको उल्लेख गर्नुभएको थियो। सोही स्टाटसमा रासोपाका सांसद मनिष शाहले देश बनाउन कोही एक्लो नरहेको प्रतिक्रिया दिनुभएको छ। हिजोको संसद बैठकमा झाससहित सत्तारूढ रासोपाका प्रभावशाली सांसदहरूले सरकारको आलोचना गरेका थिए। सभापति रवि लामिछाने निकटका सांसदहरूले सरकार खुलेर विरोध गरेपछि प्रधानमन्त्री शाहले बिहान सरकारले गरेको केही काम उल्लेख गरेर अर्को स्टाटस लेख्नु भएको थियो। अहिले संसदमा उठेका सुकुम्बासीको समाधान, ग्यास अभावबारे केही उल्लेख नगरी प्रधानमन्त्री शाहले वर्षौंदेखि बन्द, घाटा र निराशामा रहेका सरकारी उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान डीडीसी र सिंहदरबार वैद्यखानामा सुधारका आशा लाग्दा परिणाम देखिएको उल्लेख गर्नुभएको हो।
3: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर पानियाले आगामी भदौ तीन भित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्री पानियाले विश्वासको मत लिने मितिबारे आज बसेको नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेको हो। बैठकले भदौ तीन भित्रै विश्वासको मत लिने टुंगो लगाएको छ। गत साउन छदेखि अल्पमतमा रहनुभएका मुख्यमन्त्री पानियाले संवैधानिक व्यवस्था अनुसार भदौ चार भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ। सोही बाध्यतालाई ध्यानमा राख्दै कंग्रेस संसदीय दलले एक दिन अघि नै विश्वासको मत लिने निर्णय गरेको हो। मुख्यमन्त्री बानियाले विश्वासको मत प्राप्त गर्न सत्ता साझेदार तथा अन्य दलसँग आवश्यक छलफल र समन्वय अघि बढ़ाउने तयारी गर्नुभएको छ। बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौडामा उपस्थित हुन सांसदहरूलाई व्हीप जारी गरेको छ।
4: खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एकजना पक्राउ परेका छन्। उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको जागो नारायण नगरपालिका 2 दुवाकोटका 57 वर्षीय तुलसी राम तयनालाई आज प्रहरीले पक्राउ गरेको हो। उनले सञ्चालन गरेको किराना पसलबाट 3 थान सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब परीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
3: काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ। साबिक भन्दा बढ़ी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दावी बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज काठमाडौँमा रहेका ग्यास तथा उद्योग र डिपोको अनुगमन गर्नुभयो। मन्त्रीले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुस्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। त्यसक्रममा उद्योग मन्त्रीले विद्यार्थी, मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको थियो। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल एचपी एभरेस्ट सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट बिक्री वितरण गरिरहेका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रिस्पोन्स टीम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाइरहेको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिण्डर ग्यास बिक्री भइरहेको निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनीतमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनुभयो।
4: मकवानपुरको मनोहरा क्षेत्रमा वैकल्पिक व्यवस्था पन बिना सरकारले हटाएको सुकुम्बासी बस्तीका प्रभावितहरूले कोट सभा आयोजना गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि कोट सभा गरिएको हो। मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गरेको छ। आगामी भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने घोषणा गरेको छ। माग सम्बोधन नभए आन्दोलन थप कठोर बनाउने चेतावनी समेत दिएको छ। मोर्चाले आवास अधिकार, भू स्वामित्व र सामाजिक न्यायका लागि भन्दै तीन मुख्य माग अघि सारेको छ। विस्थापित परिवारलाई भू स्वामित्व सहित स्थायी पुनर्स्थापना गर्नुपर्ने, घर टहरा तथा सामान भत्काउँदा भएको क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिनुपर्ने र प्रभावित परिवारसँग तत्काल संवाद गरी समय सीमा सहितको पुनर्स्थापना योजना सार्वजनिक गर्नुपर्ने माग छ। मोर्चाले होल्डिङ सेन्टरलाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित राखी महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको विशेष संरक्षण सुनिश्चित गर्न पनि माग गरेको छ। त्यस्तै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नाम जाँच तथा निस्सा वितरणको प्रक्रिया अघि बढ़ाउन सरकारसँग माग गरिएको छ।
3: नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरूद्ध हुँदा यो नाका हुँदै हुने नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो। नाकामा सड़क अवरूद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रन नसकेको उहाँको भनाइ छ। सड़क कहिलेदेखि सञ्चालन हुने र कहिलेदेखि सञ्चालन हुने भन्ने कुरा अहिलेसम्म टुंगो नलागेको उहाँको भनाइ छ।
4: नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनले 23 बुधे काठमाडौँ घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रमा आदिवासी जनजातिको राजनैतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनदेखि मातृ पार्टी कांग्रेसको विधान संशोधनसम्मका माग अघि सारिएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सुर्खेतको बराहताल गाउँपालिका 8 हुर्के स्थित शान्ति सामुदायिक वनबाट प्रहरीले 3 थान भरूवा बन्दुक बरामद गरेको छ प्रहरी चौकी बर्दी सौर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको नेतृत्वमा खटिएको 5 सदस्यीय टोलीले आज सामुदायिक वनमा गस्ती गर्ने क्रममा सुकेको सालको रूखको टुर्कामा लुकाई छिपाई राखेको अवस्थामा 2 थान भरूवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो सो स्थानबाट 3 थान भरूवा बन्दुक बरामद भएको र बरामद बन्दुकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
3: पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् सुस्ता गाउँपालिका 5 नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो नदीमा पानीको बहाव उच्च भएसँगै बाँध कटान शुरू गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्
4: म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार गरेपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ डायलिसिसका लागि पोखरा पर्वत बागलुङ र काठमाडौँका अस्पताल जाँदा हुने झन्झट समय र खर्चको बचत भएको धौलागिरी गाउँपालिका 4 बास बोर्डका सन्तोष कुमार पूर्जाले बताउनुभयो विक्रम सौ 2077 साउन 25 गते 5 उपकरणबाट शुरू भएको बेनी अस्पताललाई प्रदेश सरकारले हालै थप 3 डायलिसिस उपकरण उपलब्ध गराएको थियो चालू रहेका 9 मेसिनको सहायताले दैनिक 45 जनालाई डायलिसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डाक्टर हेमन्त वास्तुलाले बताउनुभयो
3: राष्ट्रका लागि हप्ताको 2 स्वयं सेवा भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्र स्थित गुहेश्वरी फाँटमा सरसफाई गरी नकुहिने 4 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ बागमती सरसफाई अभियानको 691 हप्तामा यस क्षेत्रमा सरसफाई गरी 4 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहर बढेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाई हुँदै आएको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाको माथिल्लो सदन सिनेटले भारत सहित 5 देशहरूमा 100% भन्सार कर लगाउने विधेयक बहुमतले पारित गरेको छ अमेरिकी सिनेटले रूस र उसका पेट्रोलियम पदार्थका प्रमुख खरिदकर्ता देशहरूलाई दण्डित गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण विधेयकलाई बहुमतले अनुमोदन गरेको हो अमेरिकी सिनेटले यस विधेयकलाई 86-11 भारित बहुमतले पारित गरेको हो यो विधेयकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसको तेल र ग्यासका शीर्ष 5 आयातकर्ता देशहरूबाट आउने सामानहरूमाथि 100% ट्यारिफ भन्सार कर लगाउने अधिकार प्रदान गर्नेछ विधेयक अनुसार भारत चीन स्लोभाकिया हंगेरी र अजरबैजानलाई 100% भन्सार कर लगाउन सकिनेछ यो विधेयक रिपब्लिकन र डेमोक्रेटिक दुवै दलको समर्थनमा ल्याइएको हो यसको उद्देश्य रूसको तेल राजस्व घटाउनु र यसको युद्ध लड्ने क्षमता कमजोर पार्नु रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् जुलाई 23 रूसबाट तेल र ग्यास खरिद गर्ने देशलाई 100% भन्सार कर लगाउन प्रस्ताव गरिएको थियो विधेयकको प्रारम्भिक मस्यौदामा 500% भन्सार कर प्रस्ताव गरिएको थियो तर पछि यसलाई 100% झारिएको हो अब यो विधेयक अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा पठाइनेछ
3: नेपाल परिवेशमा अब खेल समाचार जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो संस्करणका लागि अमेरिकी क्रिकेटर हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ जनकपुर बोल्ट्सले आज सामाजिक सञ्जाल मार्फत सिंहलाई कप्तानको भूमिकामा क्लबमा स्वागत गरिएको जनाएको हो माया हाते स्पिनर हरमित अलराउण्डर खेलाड़ी हुन् उनले एनपीएलको अघिल्लो दुवै संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। यी दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। हरमितले अमेरिकाको राष्ट्रिय टोलीबाट 29 एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै 39 विकेट लिएका छन् भने दुई अर्धशतकको मद्दतले 350 रन बनाएका छन्। यसैगरी उनले अमेरिकी टोलीबाट 29 टी20 अन्तर्राष्ट्रिय खेल्दै 31 विकेट हात पार्दा 242 रन बनाएका छन्।
4: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 20 एसियाली खेलकुद एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाड़ीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका छन्। एसियाडमा सहभागी हुने खेलाड़ीको तयारी लगायतका विषयमा जानकारी दिँदै उनले यस्तो बताएका हुन्। बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई मन्त्री पोखरेलले आज गौशालास्थित पशुपति बुटिकमै पुगेर भेटेका हुन्। बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई पशुपति बुटिक र सिनामंगल स्थित रोयल बुटिकमा राखिएको छ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: निर्वाचनमा पराजित 8 दलका शीर्ष नेताद्वारा अग्रगामी मोर्चा गठन। आफ्नै पार्टीका सांसदको आलोचनापछि प्रधानमन्त्रीले एक्लो महसुस।
3: ग्यासको अभावपछि कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन। एक सिलिण्डर ग्यास 7,000 बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ।
4: बागमतीका मुख्यमन्त्री बानियाले आगामी भदौ 3 भित्र विश्वासको मत लिने। पुनर्स्थापन क्षतिपूर्तिको माग गर्दै मनहराका विस्थापित सुकुम्बासी आन्दोलित।
3: 5 देशमा 100% कर लगाउन सक्ने विधेयक अमेरिकी सिनेटबाट पारित। रूसबाट तेल खरिद गर्ने देशमाथि कार्यवाहीको तयारी।
4: र सरकार खेल क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको खेलकुद मन्त्रीको भनाई। अमेरिकी क्रिकेटर हरमित सिंहले जनकपुर बोल्सको कप्तानी गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। नमस्कार।

0: अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
2: ल ल आमा म तँ गए तँ आए
1: होइन आजै आइपुग्छस् र
2: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि
3: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर 6 शङ्खुवा सभा प्रोप्राइटर आशिष साख्य टेलिफोन नम्बर 0295701128 मोबाइल नम्बर 9852045741
4: गाउँघरमा घोटेला गरेर बसेर मात्र भएन हो कान्छा अब विदेश जाने सोच पो बनाउँदैछु म त होइन नि दाजु

0: कस्टमर होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
1: ए, खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे। अब त्यो कता पाइन्छ, झ्याउरे झाउ गान्जा।
2: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ। सगरमाथा स्टोरमा जानु न।
3: सगरमाथा स्टोर तपाईँकै सेवाको लागि ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुपथ मूल्यमा पाइन्छ। साथै

0: शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
2: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
3: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
2: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862937825 र 9917647729।
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
6: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो।

0: अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल साउन 24 गते आइतबार श्रावण कृष्ण एकादशी 9 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सर्वोच्चको पुनरावलोकन पछि कांग्रेसको संस्थापन पक्षले महाधिवेशन नरोक्ने, इतर पक्षले भेला नरोक्ने, पाँच महिना नपुग्दै प्रधानमन्त्री बालिनलाई दोहोरो दबाव, सरकार नियामक भन्दा व्यापारी बन्न खोजेको आरोप, मानवीय क्षति हुन नदिन गैरघातक हतियार खरिद गर्दै सरकार, बास्नाधार बासमतीमा भारतसँग बल्झियो विवाद, नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको प्रविधि प्रयोगले श्रम गर्दै उत्पादन बढ़ाउँदै शीर्षकको शुभ समाचार।
0: महालक्ष्मी नगरपालिका छ लेगुवाका हिमाल गिरी व्यावसायिक तरकारी खेतीमा लाग्नु भएको छ। 18 वर्षका गिरी नगरपालिकाले टनेल दिएपछि आधुनिक तरिकाले तरकारी खेतीमा लाग्नु भएको हो। सुक्खाग्रस्त यो क्षेत्रमा तरकारी उत्पादन निकै कम हुने गरेको छ, तर गिरी टनेल खेती मार्फत थोरै क्षेत्रफलबाट राम्रो उत्पादन र आमदानी लिन सफल हुनु भएको छ। उहाँलाई टनेल खेती प्रविधिले 3 एजमै व्यावसायिक बनाएको छ। पालिकाले दिएको 3 टनेलमा आफूले समेत थप गरी 5 टनेलमा खेती गर्ने उहाँको तयारी छ। गिरी भन्नुहुन्छ टनेल खेतीबाट आमदानी र उत्पादन पनि राम्रो हुने रहेछ, त्यसैले गाउँमै केही गरौं भनेर लागेको हो। महालक्ष्मी नगरपालिका 5 मिचाङ चुङको समुदाय कृषि सहकारी संस्थाले महालक्ष्मी नगरपालिकाबाट कम्बाइन मिल प्राप्त गरेको छ। मिल पाएपछि कुटानी पिसानीका लागि समूहका घर परिवारलाई निकै सहज भएको छ। मिल स्थापनापछि गाउँलेलाई 1 घण्टा टाढाको मिल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौंसम्म चलेका ढिकी जाँतो अहिले चलाउनु पर्दैन। मिलकै कारण गाउँ बेसार उत्पादन र बिक्रीको तयारी गरिरहेको संस्थाका अध्यक्ष चमक बहादुर कुँवरले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइसले, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सर्वोच्च अदालतले पार्टी आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरावलोकनको अनुमति दिएसँगै विभाजनको डीलमा पुगेको कांग्रेसमा वैधानिकताको विवाद पुनः बिउटिएको छ। पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाले तयार गरेको मुद्दामा सर्वोच्च अदालतले बिहिबार पुनरावलोकनको अनुमति दिएको हो। कांग्रेस सभापति गगन कुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ़ने बताउनु भएको छ। शनिबार स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आजदेखि शुरू हुने केन्द्रीय कार्य समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ़ने जानकारी दिनुभएको हो। उहाँले पार्टीलाई मौलिक इतिहास त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढ़ाइने दावी समेत गर्नुभएको छ। त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख 4 गते भएको फैसला फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नु भएको छ। निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उपसभापति शर्माले भन्नुभयो, सर्वोच्च अदालतको पछिल्लो आदेशले पुनरा अवलोकनको ढोका मात्र खोलेको हो। निर्वाचन आयोगले अध्यावधि गर्दा निवेदन दिने पक्षको सुनवाई नगरेको भन्ने आधारमा पुनरा अवलोकनको अनुमति दिएको देखिन्छ। अदालतको आदेश र व्याख्यालाई हामी सम्मान गर्छौ। पुनरा अवलोकनको प्रक्रियामा हामी विशेष महाधिवेशनको वैधानिक र राजनीतिक तथ्यहरू पुनः केस्रा केलाएर राख्नेछौ। यसलाई हामीले तथ्य स्थापित गर्ने अर्को अवसरका रूपमा लिएका छौ, उहाँले भन्नुभएको छ। त्यस्तै कांग्रेसको असन्तुष्ट पक्षले यही साउन 29 देखि 31 गतेका लागि तय गरेको राष्ट्रिय भेलालाई पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने हुनुभएको छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको स्वदेश फर्कने तालिका संशोधन भएको छ। यसअघि 26 साउन राति 9:45 काठमाडौँ आइपुग्ने तय भएकोमा सभापति देउवा अब 28 साउन दिउँसो नेपाल आउने हुनुभएको छ। त्यस्तै कांग्रेसका पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता कार्यकर्तालाई समेत आह्वान गर्नुभएको छ। पार्टीभित्रको आन्तरिक विवादले विभाजनको रूप लिएको बेला नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा असोजमा तय गरिएको 15 महाधिवेशनको तयारीलाई मुख्य एजेण्डा बनाइएको छ। त्यस्तै समसामयिक राजनीति, अघिल्लो साता पूर्वी तराईका जिल्लाहरूमा फैलिएको साम्प्रदायिक हिंसा, सरकारका काम कारवाही र पार्टीको सांगठनिक विषयबारे पनि छलफल हुने बताइएको छ। राष्ट्रिय भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरूले बताउँदै आएका छन्। यस विषयमा पनि बैठकले निर्णय लिन सक्ने सम्भावना रहेको छ। तर सर्वोच्च अदालतले आधिकारिकता सम्बन्धी विवाद पुनरा अवलोकन गर्ने बाटो

0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूत भेट्दै शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने भएका छन्। शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओ मिङसँग छुट्टा छुट्टै भेट गर्दैछन्। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ल्स डी अफेयर्स स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ। शाहले दुई साता अघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो। छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। समय तालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीति अनुरूप मिलाइएको छ। भारतीय राजदूतलाई पहिले र त्यसपछि चिनिया राजदूतलाई आउन भनिएको छ। दुवै राजदूतले प्रधानमन्त्रीलाई एकै दिन भेट गर्ने भए पनि समय तालिकाले सरकारको परराष्ट्र नीतिको प्राथमिकतालाई देखाउँछ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने भोलिपल्ट कार्यवाहक अमेरिकी राजदूतलाई भेट्ने कार्यक्रम छ। अमेरिका नेपालको अर्को महत्वपूर्ण मित्र र विकास साझेदार हो। प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावासलाई भेटघाटको समयबारे जानकारी गराइसकेको छ।
1: झण्डै दुई तिहाई बहुमत सहित सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेन पाँच महिना नपुग्दै दोहोरो दबावमा पर्नु भएको छ। जनजीविकाका सवालमा सरकार खरो रूपमा उत्रिन नसकेको भन्दै स्वयं सत्ता पक्षकै सांसदहरूले समेत सरकारको स्वरको आलोचना गर्न थालेका छन्। विपक्षीहरूले त शुरूदेखि नै सरकारको आलोचना गरिरहेका छन्। यसअघि सत्ता पक्षका सीमित सांसदहरूले असन्तुष्टि जनाए पनि पछिल्लो समय राजसभाभित्रै सरकार विरोधी स्वरहरू बढ़न थालेको छन्। आन्तरिक रूपमा जागिरे गएको राजसभाभित्रको असन्तुष्टि अब सदनमै पोखिन थालेको छ। सरकारले गरेको कामप्रति राजसभाका सांसद नै असन्तुष्ट देखिएका छन्। उनीहरूले प्रतिनिधि सभा बैठकमै राजसभाका सांसदहरूले सारा सरकारमाथि गम्भीर प्रश्न उठाउन थालेका छन्। खाना पकाउने ग्यास नपाएर लाइनमा बस्दा जनताले खेपिरहेको शास्तिबारे राजसभाकै सांसदले प्रश्न उठाएका छन्। राजसभा सांसद रमेश प्रसाईले दुई तिहाईको सरकार हुँदा पनि ग्यासका लागि जनता लाइनमा बस्दा आफूलाई लाज लागेको टिप्पणी गरेका छन्। यसैगरी राजसभा सांसद टीका संग्रौलाले मृत्यु भएपछि पनि दाह संस्कारका क्रममा कर तिर्नुपर्ने नीतिप्रति आपत्ति जनाएकी छन्। विपन्न नागरिकको मृत्युमा निशुल्क दाउरा उपलब्ध गराउन सरकारसँग समेत माग गरेकी छन्। त्यस्तै राजसभाकै अर्का सांसद मनिष शाहले सरकार सञ्चालनमा ढंग नपुगेको टिप्पणी गरेका छन्। निष्ठामा कुनै शंका छैन, नियतमा पनि प्रश्न छैन, तर कता कता ढंग नपुगेको हो कि भन्ने लाग्छ, त्यो स्वीकार गर्नुपर्छ। शुक्रबारको संसद बैठकमा उनले भनेका छन्। त्यस्तै राजसभा सांसद अमरेश कुमार सिंहले पनि अहिले पहिल्यैदेखि सरकारको विरोध गर्दै आएका छन्। उनले सरकारको बजेटमा पनि सरको असन्तुष्टि जनाएका छन्। यसअघि विपक्षीहरूले त शुरूदेखि नै राजनीतिक प्रतिशोध चाँदेर नेता व्यापारीलाई धरपकड गरेको, बिना कुनै योजना सुकुम्बासीलाई हटाएको, सेवा प्रभावमा सुधार गर्न नसकेको र संसदप्रति प्रधानमन्त्री जवाबदेही नभएको लगायत आरोप लगाएर विरोध गर्दै आएका छन्। विपक्षीको विरोधमा यसअघि राजसभा सांसदले प्रतिवाद गर्ने गरे पनि पछिल्लो समय आफ्नै बाटो समेत सरकारको विरोध हुन थालेको छ। सत्ता पक्षकै सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री शाहले पनि घुमाउरो तरिकाले असन्तुष्टि जनाउनु भएको छ। सांसदहरूले शुक्रबार संसदमै सरकारको विरोध गरेपछि उहाँले मध्यराती फेसबुकमा स्ट्याटस लेखेर आफ्नो असन्तुष्टि सार्वजनिक गर्नुभयो। आफू एक्लो भएको र एक्लै लड्नु परेको उहाँको आशय छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन, उहाँले भन्नुभएको छ। सही समय आउन केही समय लाग्ने पनि उहाँले बताउनु भएको छ। ढिलो भए पनि गलत नहुने उहाँको भनाइ छ। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। उहाँले भन्नुभएको छ भने सही समय आउन कहिलेकाहीँ समय लाग्छ, नआत्तिनुहोस्, गलत हुँदैन, उहाँले लेख्नु भएको छ। त्यसै राजसभाका नेता मनिष शाहले प्रधानमन्त्री बालेन्द्र शाह बालिनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री शाहले आफू एक्लै लड्नु परेको बताएपछि जवाफमा शाहले आफू सरकारको साझामै रहेको बताउनु भएको हो। तर सुधार गर्नै पर्ने केही पक्ष भने रहेको उहाँको भनाइ छ। परिवर्तनका लागि यो महान जनादेश पाएको सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौं, शाहले भन्नुभएको छ। हिजो सदनमा भनेको चाहिँ नियत र आशयमा शंका छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्। संसदमा अवसर खेर नजाओस् भनेर सचेत गराइएको र यो काम निरन्तर हुने उहाँको भनाइ छ। त्यस्तै संविधानविद डाक्टर

0: अर्जुन आचार्यले सत्तारूढ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका काम कार्यवाहीप्रति प्रश्न उठाउन थालेको टिप्पणी गर्नुभएको छ। सत्तारूढ दलका नेताहरूले सरकारका कामबारे प्रश्न उठाउन थालेकोमा खुशी व्यक्त गर्दै उहाँले उनीहरूको दोहोरो चरित्रमाथि पनि प्रश्न उठाउनु भएको छ। आफूले बनाएको सरकार संसद संविधान दल र जनता कसैप्रति पनि जवाबदेही नभएको देखेको हो र यसको काम कार्यवाहीप्रति साँच्चै असन्तुष्टि हो भने यसलाई बदल्ने तागत सत्तापक्षका नेता तथा सांसदहरूसँगै रहेको उहाँको भनाइ छ। त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले फेसबुकमा एक्लै लड्नुपर्ने भन्दै पोस्ट गरेपछि पोखरेलले एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्न सुझाव दिनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि नयाँ सरकार बने पनि मुलुक निराशातर्फ गइरहेको बताउनुभयो। यसरी पाँच महिना नपुग्दै प्रधानमन्त्रीलाई दोहोरो दबाव शीर्षकमा आजको हिमालय राष्ट्रिय दैनिकमा यो खबर छ।
1: गोर्खापत्रले नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकमा खबर छापेको छ। सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीमवर्कका कारण आशालाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्र उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 संचालनमा आएको यस लिमिटेडले विगतका वर्ष निजी क्षेत्रलाई मात्र औषधि वितरण गर्न दिने गरेको थियो। डीडीसीको व्यापार उपशीर्षकमा यससँगै खबर छ। दुग्ध विकास संस्थान डीडीसीको कारोबार बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि डीडीसीको व्यापार उहात्तै बढ़ेको हो। बढ़्यो वायु सेवाको आमदानी। नेपाल वायु सेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपैयाले बढ़ी हो। सात उद्योगको डीडीए सरकारी स्वामित्वका सातवटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले सातवटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको हो। हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू। यससँगै अर्को खबर, लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लूम सञ्चालन गरेर शनिबारबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: त्यस्तै सरकार व्यापारी बन्ने कि नियामक शीर्षकमा आर्थिक अभियानमा खबर छ। सरकारले वर्षौंदेखि घाटामा रहेका र बन्द प्राय सार्वजनिक उद्योगलाई पुनः संचालनमा ल्याउने प्रयास अघि बढ़ाएसँगै नयाँ बहस शुरू भएको छ। ती उद्योग दीर्घकालीन रूपमा सरकार आफैले चलाउने कि निजी क्षेत्रलाई व्यवस्थापन तथा संचालनको जिम्मेवारी सुम्पिने। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी लगानीका उद्योगको बजारीकरणदेखि बन्द उद्योग पुनः संचालनसम्म सक्रियता देखाइरहनु भएको छ, तर अर्थ मन्त्रालयकै तथ्याङ्कले सार्वजनिक संस्थानको वित्तीय अवस्था अझै दयनीय रहेको देखाउँछ। प्रधानमन्त्रीले हालै विवरण सार्वजनिक गर्नुभएका पाँच संस्थान दुग्ध विकास संस्थान डीडीसी, नेपाल औषधि लिमिटेड, नेपाल वायु सेवा निगम, सिंहदरबार वैद्यखाना विकास समिति र हेटौँडा कपड़ा उद्योग मध्ये 3 संस्थान आर्थिक वर्ष 2081-82 ठूलो घाटामा रहेका छन्। हेटौँडा कपड़ा उद्योग लामो समयदेखि ठप्प छ भने यसले के स्पष्ट पार्छ भने सरकारले बन्द उद्योग पुनः चलाउने निर्णय गर्नु मात्रै पर्याप्त छैन, ती संस्थालाई प्रतिस्पर्धी र व्यावसायिक र दीर्घकालीन रूपमा टिकाउ बनाउन संचालनको मोडलमै पुनर्विचार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। प्रधानमन्त्री शाहले भने सरकारी सक्रियतापछि सार्वजनिक संस्थानमा सुधारका संकेत देख्न थालेको दावी गर्नुभएको छ, तर प्रधानमन्त्रीको अग्रसरतामा संचालनको प्रयास गरिएका 5 सार्वजनिक संस्थान मध्ये 3 आर्थिक वर्ष 2081-82 भारी घाटामा छन्। केही कयौं वर्षदेखि बन्द छन् भने तत्काल देखिएको सुधारको संकेतलाई दीर्घकालीन बनाउन संचालन मोडलमै पुनर्विचार गर्नुपर्ने